0: माध्यमिक विद्यालयमा शौचालय निर्माण भएको छ। यसै गरी दोलखाको भीमेश्वर मन्दिर परिसरमा बार, धनुषाको लग्न बजार स्थित भगवती मन्दिर परिसरमा खानेपानी धारा र विश्राम गोलघर, सिन्धुलीको हरिहरपुर गढीमा आरसीसी र ढुङ्गे टेवा पर्खाल निर्माण तथा बाटो ढलान सम्पन्न भएका छन्। यस्तो फरक भूमिकाबाट सेनाले गरेको नागरिक सेवाले के अर्थ राख्दछ त?
1: पद्रो ध्वज वाइब हरिहरपुर गढी गाउँपालिका अध्यक्ष, सेनाद्वारा चाहिँ त्यो पर्खाल र पिच बनाइदिनु भएको छ, यसलाई असाध्य सकारात्मक लिएको छ। यो पर्यटकीय क्षेत्रको हिसाबले पनि राम्रो ठाउँ हो। हरिहरपुर गढी र सिन्धुली गढी कंग्रेससँगको लडाईँमा विजय प्राप्त गरेको ठाउँ हो, ऐतिहासिक स्थल हो। त्यो कामले चाहिँ पर्यटक त्यहाँको स्थानीयहरूलाई लाभान्वित भएको छ। पर्यटकहरू सेनाले जस्तै काम अरूले पनि गरिदिएको भए चाँडै देश विकास हुन्थ्यो भन्छन्। गाउँपालिकाले त आभार व्यक्त गर्दै सेनाले गरेको कार्यक्रममा गाउँपालिकाको तर्फबाट आभारी छौ, फेरि पनि त्यस्तो कार्यक्रम यदि भएको खण्डमा सहयोग पाउँछु भन्ने पूर्ण विश्वास पनि गर्दै स्थानीय जनता गाउँपालिका सबैले चाहिँ आभार व्यक्त गरेको छ। एकदम राम्रो काम भन्छ।
2: मानवीय सेवादेखि ऐतिहासिक धरोहरहरूको संरक्षणसम्मका कार्यहरू नेपाली सेनाद्वारा सञ्चालित शीघ्र प्रभावी आयोजनाका विशेषता हुन्। यस्तै विशेषता मध्य पृतना अन्तर्गतका युनिटबाट सञ्चालित आयोजनाहरूमा पनि झल्किन्छ। यस वर्ष मध्य पृतना अन्तर्गतबाट नुवाकोटको शुभघाट गेरफुटार पदमार्गमा सिंढी, मकवानपुरको ढुङ्गेगढीमा 5,000 लिटरको पानी ट्याङ्की सहितको धारा, चितवनको देवघाट धाममा पुस्तकालय, धादिङको गजुरी र थाक्रेमा 15,000 लिटरको खानेपानी ट्याङ्की सहितको धारा जडान र जनता आधारभूत विद्यालयको स्तरोन्नति गरिएको छ। विद्यालय स्तरोन्नतिपछि भएको सहजताबारे प्रतिक्रिया दिँदै जनता आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थी भन्नुहुन्छ,
3: प्रसाद सुवेदी हो, विद्यालयको प्रधान अध्यापक हुँ। सानो विद्यालय टिनको छानाले छाएको कोठा पनि होचो होचो भएको कारणले गर्दाखेरि गर्मीमा असाध्य गर्मी हुने विद्यार्थीहरू पनि त्यो गर्मीले गर्दाखेरि चाहिँ एक हातले चाहिँ त्यो पसिना पुस्ने अनुहारको हातले पुस्तक जमाएर पढ्नलाई धेरै गाह्रो पर्थ्यो। नेपाली सेनाले सात कोठामा चाहिँ फलसेलिङ काम सम्पन्न भइसकेपछि धेरै परिवर्तन भएको छ, धेरै राम्रो छ। पहिलो कुरो कक्षा हेर्दामा आकर्षक पनि छ, राम्रो पनि देखिएको छ, अहिले त्यस्तो गर्मीको महसुस हुन पाएको छैन।
4: मेरो नाम कृष्ण त्रिवेदी हो, म चार कक्षामा पढ्छु। अहिले नेपाली सेनाबाट यस विद्यालयको कक्षा कोठामा फलसिलिङ राखेपछि जस्ताको तातो धेरै कम भएको छ र कक्षा पनि विद्यालय पनि आकर्षित देखेको छ। यसको लागि हामी नेपाली सेना प्रति हामी विद्यार्थीहरूको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छौँ।
0: अन्य पृतनाहरूको जिम्मेवारी क्षेत्रमा जस्तै मध्य पश्चिम पृतना अन्तर्गत पनि शीघ्र प्रभावी आयोजनाहरू सञ्चालन भएका छन्, जस अन्तर्गत विद्यालय भवन निर्माण र धार्मिक स्थल पुनर्निर्माण पनि छन्। यसै वर्ष रूपन्देहीको रोहिणी गाउँपालिका 2 स्थित राम आधारभूत विद्यालयको 2 कोठे पक्की भवन निर्माण गरिएको छ भने रोल्पाको जलजलामा शौचालय निर्माण, दाङ जिल्ला दंगीशरण गाउँपालिका स्थित बागार स्थित थारू समुदायको संस्कृति परम्परा र आस्थासँग जोड़िएको धार्मिक स्थल भूयारथान पुनर्निर्माण गरी हस्तान्तरण भएका छन्। यस्ता कार्यले स्थानीय संस्कृति र आस्थाको जगेर्नामा समेत भूमिका खेल्नु शीघ्र प्रभावी आयोजनाको अर्को उपलब्धि हो।
5: रोशन जङ्गा दङ्गीशरण गाउँपालिका वार्ड नम्बर 6 को वडा अध्यक्ष भुयाथान भनेको एउटा चौधरी जातिको आस्थाको धरोहर। उहाँहरू पनि प्रत्येक सोमबार धार लगाउनेदेखि लिएर होइन गाउँठाउँको सबको भलो होस् भनेर दसैँ तिहार माघीमा चाहिँ नि पूजापाठ गर्ने उहाँको मन्दिर नै हो। पहिला भुयाथान जीर्ण थियो, अब अहिले चाहिँ नि अब समुदायको माग भए हुनाले र अब हाम्रो गौरवशाली नेपाली सेनाले चाहिँ नि आफ्नो एउटा शिविर अन्तर्गत चाहिँ उहाँ जो काम गरिदिनु भएको छ त्यसले गर्दाखेरि अझ नयाँ पुस्ताहरूको लागि यो चाहिँ अत्यन्त जरुरी हो। अहिले चाहिँ धर्मको कुराहरूमा परम्परागत कुराहरू चाहिँ मान्छेले बिस्तै गएको अवस्थामा र हामीले आफ्नो पहिचान आफू के हो भन्ने बिर्सिएको अवस्थामा यसले चाहिँ सबैलाई झल्काइरहेको छ।
2: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा मार्फत स्थान विशेषमा तैनाथ युनिटहरूलाई सामाजिक सेवाको क्षेत्रमा जोड्ने प्रयास गरेको हो। हरेक आर्थिक वर्ष शुरू हुनु अघि नै सैनिक युनिटहरूले स्थानीय बासिन्दा, स्थानीय निकाय र सरकारवालाहरूसँग समन्वय गरी योजनाहरू छनौट गरी पृतना तह हुँदै जंगी अड्डामा सिफारिश हुने गरेको छ। यसरी प्राप्त भएको आयोजनाहरू युद्ध कार्य निर्देशनालयबाट अन्तिम छनौट गरी प्रधान सेनापतिबाट स्वीकृति भएपछि आयोजनाहरू निर्माण गर्न थालिन्छ। लाभान्वित हुने जनसंख्या, दीर्घकालीन उपयोगिता र स्थानीय जनतालाई त्यसले दिने सेवा सुविधा आयोजना छनौटका मुख्य आधार भएकाले लक्षित वर्गले लाभ लिइरहेको अनुभव छ।
6: अनिता प्रधान, इलाम, देवीथान धाराको खानेपानीको सदस्य, पोहोरको असोजको 19 गते बाढीले लग्दा साह्रै विपद नै आएको थियो नि। त्यहाँनेरि बाटोहरू पनि राम्रो थिएन, माथि पनि एउटा बाटो छ अनि त्यो बाटोदेखि भत्किँदै भत्किँदै आएर सबै पुरेको थियो नि त। नेपाली सेना आएर बनाइदिनु भयो अनि अहिले बस्ने ठाउँ पनि राम्रो बनाइदिनु भएको छ अनि धाराहरू पनि राम्रो बनाइदिनु भएको छ। अनि त्यहाँनेरि एउटा सानो हामीले पोखरी जस्तो पाइला जस्तो बनाएको थियो अनि त्यो पनि अहिले फलाम लाएर यसरी राखिदिनु भएको छ अनि राम्रो छ अहिले त। अब अस्ति नै चाहिँ गाह्रो थियो नि, अहिले त सजिलो भएको छ। त्यहाँनेरि लुगा सुगा धुन, नुहाउन, त्यहाँ जान ओर्न सजिलो छ, पूजाहरू गर्न, त्यहाँ बस्ने ठाउँ बनाइदिनु भएको छ, बस्ने ठाउँ पनि राम्रो छ। अनि खाने पानीको त दुःख दुःखै थियो नि, अस्ति नै त एकदम राम्रो गरिदिनु भएको छ नि, चाँडै गरिदिनु भयो नि, म त धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
7: मेरो नाम युवराज दहाल हो, महेश सन्यास आश्रममा व्यवस्थापकको भूमिकामा सेवा गर्दैछु। विद्यार्थीहरूको लागि आवश्यक पर्ने पुस्तकहरू हामीले विभिन्न स्थानबाट जो गरेर राख्ने गरेका छौँ। पुराना पुस्तकलाई संरक्षण गर्ने ऱ्याकको आवश्यकता परेको हुँदाखेरि सैनिक मुख्यालयले जुन भूमिका निर्वाह गरेको छ त्यसले व्यवस्थित निर्माणको लागि अनि अध्यात्मको विकासको लागि र एउटा सुन्दर समाजको निर्माणको लागि र शिक्षित समाजको निर्माणको लागि काम गरेको जस्तो हामीलाई लाग्छ। आश्रममा लगभग नेपालको 65 जिल्ला भन्दा बढीका दैनिक रूपमा 250 विद्यार्थीहरूले र आफ्नो जीवनको उत्तरार्ध व्यतीत गर्न आउनुभएका जो आध्यात्मिक जनहरू हुनुहुन्छ उहाँहरूले पनि त्यो पुस्तकालयको चाहिँ उपयोग गरेर आफ्नो जीवनलाई धन्य बनाउने प्रयत्न गरिरहेको हामीले यहाँनिर पाएका छौँ, हामीले त्यो देखेका छौँ।
0: नेपाली सेनाले शीघ्र प्रभावी आयोजनाको अवधारणा 2075 सालबाट शुरू गरेको हो। हालसम्म 240 यस्ता आयोजनाहरू निर्माण भइसकेको तथ्याङ्क छ। यस्ता आयोजनाहरू जनहित कार्य सञ्चालन निर्देशिका 2077 अनुसार सञ्चालन हुने गरेका छन्। हरेक पृतनालाई वार्षिक निश्चित रकम विनियोजन गरी सो रकमबाट यस्ता आयोजनाहरू निर्माण गर्ने गरिएको छ। यस वर्ष पश्चिम पृतना अन्तर्गत मनाङको दिस्याङ गाउँपालिका 22 घुम्ती स्थित तिलिचो बेस क्याम्पदेखि तिलिचो तालको बीच बाटोमा सेट घर निर्माण, स्याङ्जाको पुतली बजार नगरपालिका नुवाकोट स्थित खानेपानी ट्याङ्की, गोर्खाको पालुङटार स्थित काजी कालुपाँडे संग्रहालयको अगाडि सतल निर्माण गरी हस्तान्तरणको क्रममा रहेको छ भने मुस्ताङको लो घेकर दामोदर कुण्डमा सेट घर निर्माण गर्ने योजनामा रहेको छ।
2: यसै गरी उत्तर पश्चिम पृतना अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका फलाटे स्थित फलाटे सामूहिक तालिम इलाकामा ट्रस्ट घर निर्माण, बर्दिया जिल्ला ठाकुर बाबा नगरपालिका 9 स्थित ठाकुरद्वारा मन्दिरमा पुजारी घर, महाआरती सेट घर र हुम्ला जिल्ला अदानचुली गाउँपालिका 5 बारी गाउँमा हेलिप्याड निर्माण गरी हस्तान्तरण गरिएको छ। यस्ता निर्माण कार्यले आम सर्वसाधारणमा नेपाली सेनाप्रति सकारात्मक धारणा विकास गराएको छ। हुम्लाको अदानचुली गाउँपालिका 5 अध्यक्ष श्री मोहन विक्रम सिंह,
8: पानी परेको बेला यो हेलिप्याडलाई सही तरिकाले अवतरण गर्न गराउन ल्यान्ड गराउन गाह्रो थियो। उहाँहरूले यहाँको अवस्थालाई आवश्यकतालाई बुझेर यहाँको जो भित्रतिर चाहिँ जनसङ्ख्या र बस्ती बढी छ त्यो तत्काल चाहिँ सुत्केरी महिलाहरू र आपतकालीन बिरामीहरूको चाहिँ तत्काल क्विक रेस्क्यू गर्नको लागि चाहिँ आवश्यक थियो, अवरोध थियो। यो अवरोध हटाउनको लागि हेलिप्याडको चाहिँ ब्ल्याकटप गरियो। एक खालको हेलिप्याड निर्माण हुँदाखेरि हामीलाई सहायता भयो।
0: सामान्यतया 3-6 महिनाभित्र निर्माण सम्पन्न हुने, कम खर्चमा निर्माण भए पनि जनतालाई दैनिक जीवनमा उपयोगी हुने परियोजनाहरू शीघ्र प्रभावी आयोजनाका चिनारी हुन्। नेपाली सेनाले शान्ति स्थापनार्थ विभिन्न मुलुकमा सञ्चालन गरेको शीघ्र प्रभावी आयोजनाबाट प्राप्त अनुभव र सफलताबाट प्रेरित भई 2075 सालबाट जनसम्बन्ध, राष्ट्रिय एकता र विकास निर्माणलाई केन्द्रबिन्दुमा राख्दै स्वदेशमा समेत र प्रभावी आयोजना सञ्चालन गर्न थालिएको हो।
2: यसै क्रममा यस वर्ष सुदूरपश्चिम पितना अन्तर्गत जुम्ला जिल्ला चन्दननाथ नगरपालिका दुईमा ट्रस्ट घर, डोटीको दिपायल सिलगढ़ी स्थित ऐतिहासिक तिखागढ़ीमा कुवा मरमत, ढुङ्गा बिछ्याउने र गढ़ीसम्म जाने बाटो मरमत, बैतडीको देवलहाटमा ऐतिहासिक पिपल चौतारो जीर्णोद्धार तथा बामुनी आमा मन्दिरसम्म जाने बाटो निर्माण गरिएको छ। यस्ता कार्यले नेपाली सेनालाई जनताको सेनाको रूपमा प्रमाणित गरेको छ। सेनाले बैतडीको देवलहाटमा रहेको ऐतिहासिक पिपल चौतारो जीर्णोद्धार गरेपछि खुसी हुँदै स्थानीय ईश्वरी दत्त भट्ट:
9: 4-500 वर्ष अगाडिको पिपलको वृक्ष हो, त्यसमा हामीले अब पहिले भक्तजनहरूले आफ्नो जल चढाउने पूजा आजा गर्ने कार्यक्रम रहन्थ्यो, त्यहाँ बस्नलाई ठाउँ थिएन, नाजुक अवस्था थियो, र जुन यो नेपाली सेनाले आफ्नो पहलमा लिएर दिन रात खटेर पसिना बगाएर हामीलाई निरन्तर रूपमा चौतारो निर्माण गर्ने कार्यक्रममा अहम भूमिका खेलिदिनुभयो। गाउँले यति आभारी छौँ कि यति ऋणी छौँ कि उहाँले यति राम्ररी काम गरिदिनु भयो कि जसको बखान गर्न मेरो शब्दमा छैन। अहिले धेरै अन्तबाट पनि पर्यटकहरू आएर त्यहाँ बसेर काम गर्ने, त्यही कोले बनायो यो चौतारो, राम्रो काम भएको छ भन्ने एउटा हामीले जुन पाएका छौँ त्यसको लागि नेपाली सेनालाई नै हामी सम्झिन्छौँ।
0: दुर्गम क्षेत्रलाई मात्र होइन सुगम क्षेत्रमा समेत शीघ्र प्रभावी आयोजना प्रभावकारी भएका छन्। यसको उदाहरण हो उपत्यका पृतना। यस पृतना अन्तर्गत काठमाडौँ नारायणहिटी हताभित्र हनुमान मन्दिर पुनर्निर्माण भइरहेको छ भने सिन्धुपाल्चोकको भोटेकोशी स्थित दुगुनागढीमा दुगुनागढीको सैनिक प्रतिमा र सेट घर निर्माण, भक्तपुर चाँगुनारायण नगरपालिका 5 स्थित मुलाकोटमा श्री 5 बडा महाराजा धीराज पृथ्वीनारायण शाहको शालिक तथा पर्खाल निर्माण र काठमाडौँ नागार्जुन स्थित जामाचोक गुम्बा जाने पैदल मार्गमा फलामको रेलिङ निर्माण गरी हस्तान्तरण गरिएको छ। शीघ्र प्रभावी आयोजना अन्तर्गत सञ्चालित यस्ता कार्यले जनहितमा नेपाली सेनाको योगदानलाई प्रस्ट्याएको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गतको इचंगु नारायण मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्री रवि श्रेष्ठ भन्नुहुन्छ:
10: फुलबारी गेटदेखि जामाचोकसम्मको जुन एउटा यो हाइकिङको लागि पदमार्ग जुन छ त्यसमा चाहिँ अहिले नेपाली सेनाको भैरवी दलगणबाट पदेल मार्गको साइडमा चाहिँ करिब 250 मिटर जति फलामको रेलिङ राख्ने काम भएको छ। पैदल मार्ग यात्रीहरू जुन हुन्छ उहाँहरूको सुरक्षाको हिसाबले चाहिँ त्यो एकदमै महत्वपूर्ण काम हो। विगत यो पैदल मार्गमा चाहिँ अलिकति जोखिम भएको कारणले गर्दा पैदल यात्रीहरू चाहिँ लड्ने होइन भिरबाट फस्ने त्यस्ता घटनाहरू भइरहेको अवस्थामा अहिले यो जुन पदमार्गमा चाहिँ जुन यो रेलिङ राखिएको छ त्यसले गर्दा यात्रुहरूको सुरक्षा चाहिँ अलिकति टेवा पुगे जस्तो मलाई लाग्छ। जामाचो भन्ने जुन पर्यटकीय स्थल छ त्यहाँ चाहिँ अब गुम्बा पनि छ, अर्को स्तुपाहरू पनि छ होइन, त्यो पर्यटकीय स्थलमा बिदा नहुने दिनहरूमा 2-3 हजार मान्छेहरूसम्म जाने गर्छ। बिदाको दिनहरूमा चाहिँ अलिक प्याकै हुन्छ, 4-5 हजारसम्म मान्छेहरू जाने गर्छ नि। वैशाख पूर्णिमाको दिन जुन मेला लाग्छ त्यहाँ जामाचो क्षेत्रमा त्यति बेला चाहिँ 15-20 हजार नै मानिसहरूको आवत जावत हुन्छ र त्यहाँ त्यति बेला ट्रेकिङ रुटमा हिँड्ने व्यक्तिहरूलाई चाहिँ यसले लाभ पुर्याउँछ। यो जुन सामाजिक काममा चाहिँ राम्रै उपस्थिति रहेको छ र उहाँहरूको काम चाहिँ सराहनीय छ जस्तो मलाई लाग्छ।
2: 2075 सालदेखि शीघ्र प्रभावी आयोजनाहरू नेपाली सेनाको वार्षिक कार्यक्रम तालिकाका अंग बन्दै आएका छन्। हालसम्म 28 वटा मठ मन्दिर स्तरोन्नति, 34 वटा ऐतिहासिक गढ़ी किल्ला तथा धरोहर संरक्षण, 36 वटा विद्यालय स्तरोन्नति, 24 स्थानमा खानेपानी व्यवस्थापन, 22 वटा हेलिप्याड निर्माण, स्वास्थ्य क्षेत्र सम्बन्धी 2 वटा र सार्वजनिक हितका 94 वटा कार्य गरी कुल 240 वटा आयोजनाहरू नेपाली सेनाले सम्पन्न गरे सकेको छ। यो तथ्याङ्कले नागरिक सेवामा नेपाली सेनाको समर्पणलाई उजागर गरेको छ।
11: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि विदा हुन्छु। नमस्ते।
12: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
13: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज बिहिनको आवाज परिवर्तनको संवाद रेडियो दिदी बहिनी 95.2 MHz।
1: 83 साल असार 23 गते मंगलबार जुलाई 7 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको सप्तमी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: काभ्रेको महाभारत गाउँपालिकामा उत्पादित कफी देशकै उत्कृष्ट। गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदै। समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति।
2: एमालेमा तीनै तहमा नेतृत्व पुनर्गठनको माग बढ़दै। कांग्रेसभित्र आन्तरिक किचलो। राजसपाभित्र भागवण्डा नमिल्दा पदाधिकारी र सदस्य मनोनयनमा अलमलमा।
1: सप्तमी तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: काभ्रेको महाभारत गाउँपालिकामा

0: का नेता पदमुक्त हुने।
1: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै तेस्रो त्रैमासमा घर जग्गा कारोबारमा करिब 6.5% सुधार, 7 क्षेत्र भने ऋणात्मक, वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै।
0: कंगोमा इबोला महामारी तीव्र बन्दै तत्काल रक्षा बजेट बढ़ाउन नेटो मुलुकलाई अमेरिकी राष्ट्रपतिको निर्देशन। ग्रीसमा डरेलुसँगै विषाक्त धुवाको खतरा बढ़ेपछि घरभित्रै बस्न चेतावनी।
1: र 16 वर्षपछि स्पेन विश्वकपको क्वार्टर फाइनलमा पोर्चुगल 1-0 पराजित। विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले इजिप्टसँग खेल्ने। एनपीएल मिनी अक्सनमा आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी घोषित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदैको प्रसंग।
0: नागरिकता, लालपूर्जा र सीमा सुरक्षा सुनिश्चित गर्न माग गर्दै काठमाडौँमा आन्दोलन गरेका नवलपरासीको सुस्ता क्षेत्रका स्थानीयको माग सरकारले सम्बोधन गर्ने तयारी गरेको छ। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण प्रक्रिया अघि बढ़ाउने र सुस्ता सुरक्षालाई थप मजबूत र सीमा सुरक्षालाई थप मजबूत बनाउने तयारी गरेको हो। हिजो प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी सहभागी थिए। बैठकमा सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा बनाउने, आवश्यकता अनुसार थप गस्ती बढ़ाउने तथा नागरिकता वितरणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाउने निर्णय गरिएको छ। प्रशासनले सुस्तामा कति घरधुरी छन् र नागरिकता विहीन व्यक्तिको संख्या कति छ भन्ने एक विवरण संकलन गर्न गाउँपालिकालाई पत्रचार समेत गरिसकेको छ। यसका लागि वडा कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली गठन गरिएको छ। आन्दोलनका संयोजक बाबु खाँका अनुसार नागरिकता विहीन व्यक्तिको विवरण संकलन गर्ने काम असार 26 गते भित्र शुरू हुनेछ। त्यसपछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी नागरिकता वितरणको काम अघि बढ़ाइने तयारी गरिएको छ। सीमा अतिक्रमण रोक्न वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयलाई नागरिकता र लालपूर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै 50 भन्दा बढ़ी सुस्तावासी केही दिन अघि काठमाडौँमा धरना र प्रदर्शनमा उत्रिएका थिए।
1: चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासमा देशभर घर जग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा 1,83,90,00,00,000 रूपियाँ बराबरको घर जग्गा किनबेच भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब दोब्बर हो। राष्ट्र बैंकका अनुसार तेस्रो त्रैमासमा घर जग्गा कारोबारको संख्या 6.42% बढ़ेको छ। लिखित पारित कारोबार 0.62% र राजीनामा कारोबार 12.17% बढ़ेको छ। यस अवधिमा कारोबार भएको कुल क्षेत्रफल पनि 1.60% बढ़ेको छ। घर जग्गा कारोबारबाट संकलित राजस्व 23.72% र पूँजीगत लाभ कर 31.42% बढ़ेको छ। यसै गरी घर जग्गा क्षेत्रमा प्रभाव भएको बैंक कर्जा पनि 5.55% बढ़ेको राष्ट्र बैंकले जनाएको छ। प्रदेशगत रूपमा बागमती प्रदेशमा राजीनामा कारोबार सबैभन्दा धेरै 33.01% बढ़ेको छ भने मध्य प्रदेशमा सबैभन्दा कम 4.79% घटेको छ।
0: काभ्रे प्लान्चोकको महाभारत गाउँपालिकामा उत्पादित कफी देशभरमा दोस्रो र तेस्रो भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पोखरामा आयोजना गरेको नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं कफी कपिङ च्याम्पियनशीपमा महाभारत गाउँपालिकामा उत्पादित कफी दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका हुन्। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले शनिबार भएको कफी कपिङ च्याम्पियनमा महाभारत गाउँपालिका 5 रहेको महाभारत साना किसान कृषि सहकारी संस्था लिमिटेड दोस्रो र गाउँपालिका 4 स्थित महादेव टार गोदा कृषि फार्ममा उत्पादित कफीले तेस्रो स्थान हासिल गर्न सफल भएको बताउनु भएको छ। साना किसान कृषि सहकारीले 86 र गोदा कृषि फार्ममा उत्पादित कफीले 84.75 अंक प्राप्त गर्न सफल भएका थिए। उहाँले नेपालका विभिन्न जिल्लामा तथा स्थानीय तहबाट प्राप्त 32 कफीको ग्रीन बीन्सको नमूना परीक्षण ग्रेडिङ तथा स्कोरिङमा समेत गाउँपालिका उत्पादित कफीले उल्लेखनीय रूपमा सफलता हासिल गरेको बताउनु भएको छ।

0: महाभारतलाई नेपालकै उत्कृष्ट कफी गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ कफीका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत बताउनुभयो।
1: नेकपा एमालेका बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटी सहित विधान तह खड़ा गरिएका पार्टीका सबै तहका संगठनात्मक संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने मत राखेका छन्। केन्द्रीय सचिवालयबाट गठित चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन अभियान सक्नै लाग्दा बहुसंख्यक नेता कार्यकर्ताले केन्द्रीय कमिटी सहित सबै तहका संरचना विघटन गरी पार्टी पुनर्गठन गर्नुपर्ने पक्षमा उभिएका हुन्। तर त्यसरी पार्टीलाई विघटन गरेर केन्द्र सहित सबै तहको पुनर्गठन गरेर नयाँ नेतृत्व चयन गर्ने चरणबद्ध प्रक्रिया सबै विधिसम्मत हुनुपर्ने मत कार्यदललाई सुझाव आएको छ। एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले अहिलेसम्म सम्पन्न भएका सुझाव संकलन कार्यक्रममा तल्लो तहका 80% कार्यकर्ताले यथास्थितिमा पार्टी नचल्ने निष्कर्ष सहित नीति विचार सिद्धान्त नेतृत्व विधान संरचनाको पुनर्गठन गर्न सुझाव दिएको बताउनुभयो। केन्द्रदेखि जिल्ला सबै नेतृत्व विकासको प्रक्रियामा गत्यावरोध जस्तो अवस्था देखिएकाले पनि त्यसलाई तोड्न सम्पूर्ण रूपले पुनर्गठन गर्न जरूरी रहेको मत आएको पनि उहाँले प्रस्ताउनुभयो। तर पार्टीलाई समग्रमा पुनर्गठन अभियानमा लैजाँदा सबै प्रक्रिया पार्टीको विधान र प्रक्रियाभित्रबाटै विधिसम्मत तरिकाले अगाडि बढ़ाउनु पर्ने र त्यसमा सबैको साथ रहने भएकाले पार्टी पनि एक ढिक्का बन्ने धेरैले राय राखेका छन्।
0: आन्तरिक एकताको सम्भावना छीन बनेको निष्कर्ष निकाल्दै कांग्रेस इतर पक्षले महाराजगंजको चुनदेवीमा सम्पर्क कार्यालय नै खोलेर रणनीतिको छलफल थालेका छन्। हिजो उक्त कार्यालयमा 14 महाधिवेशनबाट निर्वाचित पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य र उपलब्ध जिल्ला सभापतिहरूको विस्तारित बैठक समेत बोलाउन थालिएको छ। जनजी आन्दोलनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले कार्यभाग सुम्पिनुभएका पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरे लगतै विस्तारित बैठक शुरू भएको हो। यसले गर्दाखेरि कांग्रेसभित्र आन्तरिक तिक्तता बढ़ेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापन इतरले स्वीकार गर्न नसक्दा आन्तरिक कलह थप बढ़ने देखिएको हो। कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्रै नभई पार्टीको हितमा सहमति खोज्नुपर्ने बताउनुभयो।
2: उहाँहरू चाहिँ पहिला बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ पनि राख्छौ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलानमा हामी बस्छौ भन्छौ, नेतृत्व तहकै उहाँ पनि आफूसहित बसेर ल यो चाहिँ पार्टी एक हुन जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
0: यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु, भेला तथा गुट सार्वजनिक गर्नुले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। सीआईएमसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री फर्मुल्ला मनसुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो।
3: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लग्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक खोजेर त्यो काम हुँदैन। ए अब रहेको कुरो उनीहरूले यो सब गरिरहेछ, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौ काङ्ग्रेसमा, पक्रुस् त तपाईँहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सानो लगानीमा नेपालमै केही गर्न चाहनेका लागि अनलाइन खाना डेलिभरी व्यवसाय उपयुक्त।
4: अहिले पनि हाम्रो कम्पनीमा तपाईँको किन्यो भने 55 जना कार्यरत छन् म लगायत। अब हाम्रो चाहिँ काठमाडौँभन्दा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ होइन, अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौं।
0: समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति, वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
7: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaai.org, फोन नम्बर 01-5224-352-5224-353।
8: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
9: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोक्दै सरकारले ल्यायो सदाचार नीति शीर्षकमा सुभाष भट्टले खबर लेख्नु भएको छ। समाजका सबै क्षेत्रमा सुशासन प्रवर्धन, सुसंस्कृति समाज निर्माण, सदाचार सम्बन्धी अध्ययन, अनुसन्धान र नियमनको संस्थागत व्यवस्था तथा सदाचारका नियमहरूको कार्यान्वयन, अनुगमन र सो नियम पद्धतिको विकास गर्ने उद्देश्य राखिएको छ। त्यस्तै चुनदेवीमा अंकुर आउँदै देउबा कांग्रेस शीर्षकमा खबर प्रकाशित छ भने सरकारी विज्ञापनको विभेद विरूद्ध आन्दोलित पत्रकार महासंघको सरकारलाई साथ दिने अल्टिमेटमको खबर पनि पहिलो पृष्ठमा प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि विपक्षका प्रश्नै प्रश्न शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा घरायसी उपभोक्तालाई पनि अब मौसमी विद्युत महसूल लगाउने तयारी शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले ग्राहकका लागि पनि मौसमी महसुल दर लगाउने तयारी गरेको छ। 15 जेठमा आगामी आर्थिक वर्ष 2083-84 बजेट ल्याउँदै अर्थमन्त्री डाक्टर सोनी मुवागले 50 युनिट माथिको विद्युत खपतमा भ्याट लगाउने व्यवस्था गर्नुभएको छ भने त्यसको अर्को आलोचना भइरहँदा उहाँले अन्य माध्यमबाट उपभोक्तालाई सहुलियत दिने बताउनु भएको थियो। त्यस यता सम्बोधन हुने गरी अब घरायसी उपभोक्तालाई पनि हिउँद र वर्खाका लागि फरक फरक महसुल दर लगाउन लागेको खबरमा उल्लेख छ। त्यसै सरकारले एडीबीसँग थप 25 अर्ब सहुलियत ऋण लिने शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रको भित्र पृष्ठमा बजेट आज टेबल हुँदै शीर्षकमा सुदूरपश्चिमको खबर प्रकाशित छ। बजेट सभा लामो समयसम्म छलफल शुरू हुन नसकेको सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष 2083-84 बजेट आज सभामा टेबल हुँदैछ। असार 23 गते बिहान 11 बजे बोलाइएको प्रदेश सभा बैठकमा बजेट सम्बन्धी सहित यससँग सम्बन्धित विधेयक टेबल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। त्यस्तै विपद व्यवस्थापनको तयारीमा सेना शीर्षकमा अर्को खबर प्रकाशित छ। मनसून सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध हुने जोखिम भइरहेका बेलामा नेपाली सेनाले सम्भावित विपद प्रति कार्यका लागि 3 चरणको तयारी पूरा गरेको छ। त्यस्तै रेलमार्ग निर्माणले गति लिने आशा शीर्षकमा मधेसको खबर प्रकाशित छ भने धान रोप्न कामदार अभाव, महिला मजदूरलाई ज्यालामा विभेद शीर्षकमा सर्लाई र सप्तरीको खबर प्रकाशित छ।
1: कान्तिपुरको पहिलो पृष्ठमा भागभण्डा नमिल्दा रासोपामा पदाधिकारी र सदस्य मनोनयनमा अलमल शीर्षकमा जयसिंह महराले काठमाडौँबाट लेख्नु भएको खबर छापिएको छ। सभापति लामिछानेले मनोनित गर्ने 51 केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाह पक्षले कतिजना पाउने टुंगो नलाग्दा शाह पक्षले दिन सकेन। नाम कम्तीमा 25 जना आफूले सिफारिस गरेकालाई मनोनित गर्नुपर्ने शाह पक्षको अडान भनेर समाचारमा उल्लेख गरिएको छ। त्यस्तै सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने शीर्षकमा भित्री पृष्ठमा खबर छापिएको छ। रासोपाले सभापतिको निर्देशन पालना नगरे पार्टी संसदीय दलको नेता स्वत पदमुक्त हुने प्रावधान विधानमा राखेको छ। चितवनमा भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा सभापतिको मार्ग निर्देश नमान्ने संसदीय दलको नेता पदमुक्त हुने व्यवस्था गरिएको हो। त्यसै गरी पहिलो पृष्ठमै तंग्रिएन अर्थतन्त्र तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक शीर्षकमा यज्ञ बन्जारेले काठमाण्डुबाट लेख्नु भएको खबर छ। आवास तथा खाना 2.30%, वित्तीय तथा बीमा 1.07%, उत्पादनमूलक 0.83%, अन्य 0.19%, सूचना तथा संचार 0.15%, शिक्षा 0.08% र कृषि तथा वन 0.04%ले घटेको खबरमा उल्लेख रहेको छ। एक वर्षमा 151 कानून बनाउन प्रस्ताव शीर्षकमा अर्को खबर छ। दुर्गा दुलालले काठमाडौँबाट लेख्नु भएको आर्थिक वर्ष 2083-84 151 कानून निर्माण गर्न मन्त्रालयहरूलाई सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले मागे अनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानूनको नाम बुझाइसकेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बालेनलाई कस्ने रासोपाको विधान शीर्षकमा अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा खबर छापिएको छ। सुदूरपश्चिमको बजेट जनताको करमा मन्त्रीहरूको रजाई शीर्षकमा पहिलो पृष्ठमै अर्को खबर समेत छापिएको छ। सुदूरपश्चिममा 22 दिनसम्म विनियोजन विधेयक र अर्थ विधेयक टेबल हुन नसकेको प्रसंग खबरमा उल्लेख रहेको छ। त्यसै गरी कारोबारको पहिलो पृष्ठमा वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै शीर्षकमा कौशिला कुवरको खबर छापिएको छ। चालू आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यताकै सबैभन्दा धेरै आएको छ। पछिल्ला वर्षहरूमा दात्री संस्थाहरूले दिँदै आएको अनुदान घट्दै आएका बेला यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै आएको हो। राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको खबरमा उल्लेख रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको असार 20 सम्ममा 26.70 अर्ब रूपियाँ अनुदान प्राप्त भएको छ। गरी कारोबारको भित्री पृष्ठमा तेस्रो त्रैमासमा आर्थिक वृद्धि दर 3.51% शीर्षकमा खबर छ भने रसुवागढ़ी जलविद्युतको 74 मेगावाट पुनः राष्ट्रिय प्रसारणमा रहेको खबर समेत रहेको छ। कञ्चनपुर कमला सड़क विस्तारमा तीव्रता शीर्षकमा अर्को खबर रहेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कञ्चनपुर कमला सड़क 4 लेनमा विस्तार गर्ने कार्यले पछिल्लो समय गति लिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्री पहिलो पृष्ठमै 32% पुग्यो धान रोपाई। गत वर्ष यो बेला धान रोपाई 45% पुगेको थियो। चालू आर्थिक वर्षको असार तेस्रो सातामा मुलुकभरमा गरी धान रोपाई 32% पुगेको खबरमा उल्लेख रहेको छ। नागरिकको पहिलो पृष्ठमा द्रुत मार्ग सुस्त गति लागत 2.5 गुणाले वृद्धि शीर्षकमा उपेन्द्र यादवले लेख्नु भएको खबर छ। काठमाण्डु तराई मधेस द्रुत मार्गलाई नेपालको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजना मानिन्छ। संघीय राजधानी काठमाण्डुलाई तराई मधेससँग जोड्ने छोटो मार्गका रूपमा सरकारले यो आयोजनाको निर्माण 2074 सालमा शुरू गरेको हो। तर यसको निर्माण गति निकै सुस्त रहेको खबरमा उल्लेख छ। कर्णालीमा निजी घरको बीमा शीर्षकमा नगेन्द्र उपाध्यायले सुर्खेतबाट लेख्नु भएको खबर छ। प्रदेश सरकारले चालू आर्थिक वर्षमा कर्णालीमा 51 वटा स्थानीय तहका 16,072 निजी घरको बीमा गरेको खबरमा उल्लेख छ। वर्षासँगै बढ़दै सर्पदंशका बिरामी शीर्षकमा इटहरीबाट अमर खड्काले लेख्नु भएको खबर छ भने दिल्लीमा प्रदूषण घटाउन 1.5 खर्ब शीर्षकमा अर्को खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। कंगोमा इबोला महामारीले तीव्र रूप लिएको छ। अहिलेसम्म संक्रमणका कारण 500 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संयुक्त राष्ट्र संघको स्वास्थ्य निकायले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भए ता कंगोमा 1,561 जना संक्रमित भएका छन्, जसमध्ये 506 जनाको मृत्यु भएको छ। अमेरिकाले उत्तर एटलान्टिक सन्धि नेटो सदस्य राष्ट्रलाई आफ्नो रक्षा खर्च तत्काल बढ़ाउन कड़ा चेतावनी दिएको छ। टर्कीको अंकारामा हुने यस वर्षको नेटो सम्मेलनको पूर्व संध्यामा अमेरिकी अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन्। सदस्य राष्ट्रहरूले रक्षा बजेट नबढ़ाए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने उनीहरूले चेतावनी समेत दिएका छन्। ट्रम्प प्रशासनले इरान युद्धमा पनि नेटो सहयोगीहरूले पर्याप्त सहयोग नगरेको आरोप लगाउँदै आएका छन् भने सन् 1950 स्थापित भएको नेटोमा अहिले 32 राष्ट्रहरू सहभागी छनृ। अत्यधिक गर्मी खेपेको युरोपले यस वर्ष डढेलोको कहर समेत सामना गर्नु परिरहेको छ। दक्षिण युरोपका पोर्चुगल, ग्रीस र स्पेनका केही दिन यता भीषण डढेलो लागेको छ। डढेलो नियन्त्रण बाहिर जाने जोखिम बढ़ेको भन्दै सयौं अग्नि नियन्त्रक, दर्जनौ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन समेत गरिएको छ। तर पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामा 300 भन्दा बढ़ी बालबालिकाको मृत्यु भएको छ। तीमध्ये अधिकांशको मृत्यु ड्रोन आक्रमणमा भएको संयुक्त राष्ट्रसंघीय बाल कोषले जनाएको हो।
1: साझा खबरमा अब खेल खबर। अमेरिकाको डालास स्थित स्टेडियममा भएको फिफा विश्वकप 2026 अन्तिम 16 अन्तर्गतको रोमाञ्चक खेलमा स्पेनले पोर्चुगललाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अन्तिम समयमा गरेको गोलसँगै स्पेनले जित निकाल्दै अन्तिम 8 स्थान बनाएको हो भने पोर्चुगलको विश्वकप यात्रा अन्तिम 16 टुंगिएको छ। सन् 2010 विश्वकपको उपाधि जितेको स्पेन त्यस यता पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। स्पेन सन् 2014 समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 संस्करणमा पनि अन्तिम 16 विदा भएको थियो। अर्कोतर्फ अघिल्लो विश्वकपमा क्वार्टर फाइनलमा पुगेको पोर्चुगल यसपटक भने अन्तिम 16 रोकिएको छ। यसैबीच विश्वकपमा आज भने दुई महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार बिहान 6:45 अमेरिका र बेल्जियमको खेल भइरहेको छ। यो समाचार तयार पार्दा समेत बेल्जियमले सह आयोजक अमेरिका विरूद्ध अग्रता लिएको छ। त्यसै आज राति 9:50 भने अर्जेन्टिनाले इजिप्टको चुनौती सामना गर्नेछ र नेपाल प्रिमियर लीग एनपीएल 2026 मिनी अक्सनमा विकेट किपर आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी बन्नु भएको छ। साबिक विजेता लुम्बिनी लायन्सले उहाँलाई 20,00,000 रूपियाँमा अनुबन्ध गरेको हो।
0: अनलाइन खाना डेलिभरी गर्ने व्यवसायमा युवाको आकर्षण, सम्भावना र चुनौती, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब अनलाइन खाना डेलिभरीबाट हुने आमदानीको कुरा। नेपालमा केही गर्न सकिँदैन भन्नेहरूका लागि एक्सप्रेस इट अर्थात खाना डेलिभरी गर्ने अनलाइन व्यवसायले अहिले 50 भन्दा धेरैलाई रोजगारी दिइरहेको बलियो उदाहरण बनेको छ। मासिक लाखौंको कारोबार गरिरहेको क्लाउड किचनका सीईओ मनिष श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं।
4: अहिले पनि हाम्रो कम्पनीमा तपाईँको किनभने 55 कार्यरत छन्, म लगायत काठमाडौँभित्रमा बाहिरतिर जाने हाम्रो रोड म्यापहरू बन्दैछ होइन। अहिले यो आर्थिक वर्षबाट चाहिँ हामी अब तपाईँको प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा पनि गयौँ। अझ पनि हाम्रो गभर्मेन्ट कम्पेन्सेसहरू धेरै गाह्रो छ मिट हुनलाई होइन। नेपालमा गुणस्तरको कुराहरू छैन, कहिले ट्याङ्कीमा पानी आइदिँदैन, गार्बेजहरू सधैँ लिन आउँदैन होइन। हप्तामा एकचोटि गार्बेज लिन आउँछ, हाम्रो त डेली बेसिसमा सफा राख्नुपर्ने युनिट हो होइन। यस्तो कुराहरूमा अझ पनि कहीँ कति केयरलेस छ क्या, यसमा वडाको पनि केयरलेसनेस छ, गभर्मेन्टको पनि छ होइन। अब भन्नुहुन्छ तपाईँले बायोडिग्रेडेबल नन बायोडिग्रेडेबल प्रडक्टहरू छुट्याएर राखिदिनुहोस् होइन। त्यो छुट्याएर राखेको 15 लिन आउँदैन, त्यो गन्ध कसरी मेटाउने त हामीले? त्यसले चाहिँ कस्तो हुन्छ भने समाजमा अथवा यहाँ वर्किङ कस्टमर कोही आउनुभयो भने चाहिँ उनीहरूले हाम्रो नेगेटिभ रिभ्यू पाउनुहुन्छ क्या। तर पनि हामी बिजनेसमा सेवा दिनको लागि भनेर अहिलेसम्म तत्पर्य हामी बसिरहेको छौँ। हामी जस्ता कति कम्पनीहरू कोल्याप्स भएर गइसके, तर हामी चाहिँ अन्तिम समयसम्म हामी सर्भाइभ हुन्छौँ भन्ने हाम्रो जुन एउटा विश्वास छ, त्यो विश्वास र हाम्रो कर्मचारीको जुन एउटा टिम छ होइन म्यानेजमेन्ट लेभलको र हाम्रो बोर्ड अफ डिरेक्टर्सहरू, जुन बोर्ड अफ डिरेक्टर्सहरूले चाहिँ हामी जुन ट्रस्ट गर्नुभएको छ होइन, त्यो ट्रस्ट चाहिँ उहाँहरूको सायद इन्भेस्टमेन्टपट्टि होला, कम्पनीको रेभेन्यूपट्टि होला, ब्रान्ड भ्याल्युतिर होला होइन। यी सबै कुराहरू चाहिँ हामी मिट गर्नको लागि चाहिँ हामी भोलिको दिनमा पनि हरेक कुराको चुनौतीहरूलाई चाहिँ तपाईँको प्रेस गर्दै हामी अगाडि बढ्छौँ।
12: त्यो सँगसँगै चाहिँ जो उपभोग गर्नेहरू उपभोक्ताहरू हुनुहुन्छ तपाईँको खाना, उहाँहरूसँगको चुनौतीहरू कस्ता, जस्तो खानाहरू अर्डर भइसकेपछि त्यसलाई फिर्ता गर्ने कुराहरू होला, विभिन्न त्यस्ता केसहरू पनि परिरहेको हुन्छ नि।
4: होइन, त्यस्तो खालको घटनाहरू पनि एक दुईचोटि भएको छ, नभएको होइन। नेपालमा अहिलेसम्म पनि एउटा उच्च प्रकारमा हेर्ने हो भने यदि 8 hours 9 hours जब फ्याक्ट्री बाहेक नेपालमा रेसिङ फ्याक्ट्रीहरू कुनै पनि उसमा छैन क्या। हामी हजुरलाई रिफन्ड पनि गर्छौँ र हामी गरिरहेको पनि छौँ। सधैँभरि तपाईँको उच्च खानेकुरा जान्छ भने हुँदैन। त्यसमा चाहिँ हजुरको कस्तो हाम्रो भान्साबाट हामीले प्याकेजिङ गरेर दिएको खानेकुराहरू चाहिँ त्यसमा डाउट हुँदैन।
12: अनलाइनमा सबभन्दा बढी चुनौती देखेको चाहिँ कस्टमरबाट आउने सबैभन्दा बढी गुनासो टाइममा पुगेन भन्ने कुराहरू, होइन, त्यो हामीले अर्डर गरेको भन्दा टाइम बेसी लाग्यो भनेर पनि रिटर्न गरेका केसहरू पनि।
4: यसमा चाहिँ कस्तो हुन्छ नि हजुरको,
12: तपाईँहरूको सेवा चाहिँ के छ यसमा चाहिँ, अर्डर गरेको कति समयभित्रमा, अहिलेसम्म हामी चाहिँ यो रेकर्ड चाहिँ छ हामीसँग जुन कुरा चाहिँ हामीले अहिलेसम्म यसरी नै कस्टमर कहाँ चाहिँ पुगिरहेछौँ भन्ने खालको।
4: हामीले चाहिँ अहिलेसम्म काठमाडौँको एउटा आउटलेटको ब्रान्चिङ हेर्ने भने चाहिँ हामीले तपाईँको 10 kilometerको रेडियससम्म दिइरहेको छौँ। कुबनडोल बानेश्वर चन्डोल गरेर हामी 10 kilometer रेस गर्दाखेरि झन्डा चाहिँ तपाईँको काठमाडौँको एभ्री नुकसान कर्नर भ्याउँछौँ, होइन। त्यसमा चाहिँ तपाईँको हामीले 5 to 6 kilometers चाहिँ विदिन हाफ एन आवरमा जान्छ, होइन। त्योभन्दा माथिको चाहिँ हजुरको 8 भयो भने चाहिँ 40-45 minutesको भयो, र त्योभन्दा माथि भयो भने चाहिँ हाम्रो 1 घन्टासम्मको समय डेलिभरी मागेकै हुन्छौँ हामीले, होइन। त्यो गेस्टलाई क्लेरिफिकेसन गराएर नै हामीले सामान पठाउने हुन्छ है। तर नेपालमा चाहिँ यो ट्राफिक व्यवस्थापन होइन उच्च र गुणस्तरीय नहुँदाखेरि चाहिँ अहिले पनि तपाईँ जानुहोस्, तपाईँले हार्डली सिंहदरबार त्रिपुरेश्वर बानेश्वर बाहेक ट्राफिक लाइटहरू कहीँ पनि चलेको पाउनु हुँदैन क्या। यो चाहिँ एउटा स्याड पार्टै हो नेपालको लागि, होइन। हामीले जति गर्न खोज्दाखेरि पनि हामी सक्सेस नहुनुको कारणहरूमा चाहिँ कहीँ कतै काठमाडौँको सडकहरू।
0: युवा व्यवसायी मनी श्रेष्ठसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: काभ्रेको महाभारत गाउँपालिकामा उत्पादित कफी देशकै उत्कृष्ट, गृहको निर्देशनपछि सुस्तामा नागरिकता वितरणका लागि विवरण संकलन हुँदै, समाजमा सुशासन कायम गर्न सरकारले ल्यायो सदाचार नीति,
0: एमालेमा तीनै तहमा नेतृत्व पुनर्गठनको माग बढ़दै, कांग्रेसभित्र आन्तरिक किचलो, रासुपाभित्र भागबण्डा नमिल्दा पदाधिकारी र सदस्य मनोनयनमा अलमलमा, सभापतिको निर्देशन पालना नगरे संसदीय दलका नेता पदमुक्त हुने,
1: अनलाइन खाना डेलिभरी रोजगारीको विकल्प बन्दै, तेस्रो त्रैमासमा घर जग्गा कारोबारमा करिब 6.5% सुधार, 7 क्षेत्र भने ऋणात्मक, वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै,
0: कंगोमा इबोला महामारी तीव्र बन्दै, रक्षा तत्काल रक्षा बजेट बढ़ाउन नेटो मुलुकलाई अमेरिकी राष्ट्रपतिको निर्देशन, ग्रीसमा डढेलुसँगै विषाक्त धुवाको खतरा बढ़ेपछि घरभित्र बस्न चेतावनी,
1: र 16 वर्षपछि स्पेन विश्वकपको क्वार्टर फाइनलमा पोर्चुगल 1-0 पराजित, विश्वकप फुटबलमा आज राति अर्जेन्टिनाले इजिप्टसँग खेल्ने, एनपीएल मिनी अक्सनमा आसिफ शेख सबैभन्दा महँगा खेलाड़ी घोषित।
0: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित अविनले बनाउनु भएको गजब छब्बा शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुन राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा प्रति व्यङ्ग्य गर्न खोजेको जस्तो देखिन्छ। रासुपाको पहिलो महाधिवेशनमा रासुपाका सभापति रवि लामिछानेले भाषण गर्दै गर्दाखेरि जति बेला पनि बल रासुपाका नेता तथा संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहमा मात्रै पास गर्छु भन्ने अभिव्यक्ति निकै चर्चाको विषय बनेको थियो। तर रासुपाले अहिले केही निर्देशन पालना नगरी संसदीय दलको नेता हटाउन सकिने भन्दै विभिन्न विषयहरू बाहिर आइरहेका छन्। तल यस्तो लेखिएको छ, एकजना प्रम लेखेको टेबल छ, माथि एकजना व्यक्तिले एउटा पेपर देखाउँदै केही भनिरहेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ, भनेको मानेन भने बल पास गर्दिन भन्न खोज्या जस्तो पो छ त।
1: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
4: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
5: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
4: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
3: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृय परीक्षण,
5: 24 घण्टा आकस्मिक सेवा।
4: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
3: भडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674-2227, 0674-2227।
5: मोबाइल नम्बर 98-576-2597, 98-576-2597,
3: 98-511-8918।
5: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
3: भडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।

बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।

0: California.
1: Extreme energy drink.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 7 बज्यो।

0: भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
3: के तपाईँलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
4: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
4: किनभने बेयर अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
3: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
4: हाम्रा सेवाहरू
3: होल बडी चेकअप,
4: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
3: मधुमेहको सम्पूर्ण चेक जाँच, याच BA1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
4: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
3: ग्यास्ट्रिकको परीक्षण,
4: मोटोपनको परीक्षण,
3: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
4: रगत भुइँचालो एवं दिसा पिसाब परीक्षण।
3: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
4: सम्पर्क स्थान
3: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
4: सम्पर्क फोन नम्बर 067-420-227, 067-420-227, मोबाइल नम्बर 98-511-89918।
3: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
5: रेडियो दिदी बहिनी 95.2 MHz।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524395524945877।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गै आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सुखन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आफै लागि समय समय आफै न पासपोर्ट फेरदिल परि मै तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
5: जसको नाम नै पर्याप्त छ
6: दिदी बहिनी
5: दिदी बहिनी
6: दिदी बहिनी
5: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
6: गर्न सक्छौ

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
1: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
4: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो गुस्सा रोगको सफल उपचार सेवा,
5: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
4: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
3: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृय परीक्षण,
5: 24 घण्टा आकस्मिक सेवा।
4: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
3: बडगाउँ चौर, कुस्मा पर्वत, फोन नम्बर 067-420-227, 067-420-227,
5: मोबाइल नम्बर 98-576-2597, 98-576-2597,
3: 98-511-8918,
5: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
3: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।

0: सेवाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news, you can...
2: जनगणना अनुसार वैदेशिक रोजगारीमा गएका कुल नेपाली मध्ये 82.2% पुरूष र 17.8% महिला छन्। तर सुरक्षाको दृष्टिकोणले महिलाका लागि संस्थागत भन्दा व्यक्तिगत श्रम स्वीकृति बढ़ी देखिन्छ, जसले वास्तविक संख्या तथ्याङ्क भन्दा बढ़ी रहेको अनुमान छ। हालैको आर्थिक सर्वेक्षण अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिने मध्ये महिला 12.1% र पुरूष 87.9% रहेका छन्। स्वतन्त्र अनुमानहरूले भने सरकारी तथ्याङ्कमा देखिने 4-5% सट्टा वास्तवमा महिला कामदार झण्डै 10-12% रहेको र धेरैजसो अनौपचारिक अनियमित बाटो अर्थात विशेषत छिमेकी देश हुँदै जाने गरेको अनुमान गरिएको छ, जसले शोषण र ठगीको जोखिम बढ़ाएको छ। अनौपचारिक क्षेत्रमा गरिएको अध्ययनले महिलाले पुरूषभन्दा झण्डै 33% कम ज्याला पाउने, समयमा पारिश्रमिक नपाउने र बिदा लिँदा समेत सजाय भोग्नुपर्ने अवस्था देखिएको छ। आन्तरिक श्रम बजारमा महिलाको भने सरकारी तथ्याङ्कमा देखिने 4-5% सट्टा वास्तवमा महिला कामदार झण्डै 10-12% रहेको र धेरैजसो अनौपचारिक अनियमित बाटो अर्थात विशेषत

0: पनि ठूलो मात्रामा पारिवारिक काम कृषि तथा अनौपचारिक क्षेत्रमा सीमित रहने प्रवृत्ति विद्यमान छ। आजको देश परदेशमा हामी श्रम बजारमा महिलाको अवस्था, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती, विद्यमान कानून तथा नीतिगत व्यवस्था, कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग कुराकानी गर्छौं।
1: तपाईँलाई कार्यक्रममा स्वागत छ।
2: धन्यवाद।
1: आरामै हुनुहुन्छ?
2: हजुर, ठिक छ।
1: मुख्य विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि आजभोलिको कार्यव्यस्तता के छ, केमा व्यस्त हुनुहुन्छ, यसैबाट कुराकानी सुरु गरौँ।
2: म चाहिँ अहिले यो टेरिटेजोम भनेर संस्थामा काम गर्छु। त्यहाँ मैले चाहिँ आप्रवासनसँग सम्बन्धित नै रहेर काम गर्छु र यहाँ चारवटा देशमा काम गर्छु, इन्डिया, नेपाल, बङ्गलादेश, म्यानमार। सो यहीँनिर चाहिँ आप्रवासनको के कस्तो स्थिति छ, अनि श्रमिकहरूसँगको काम, बालबालिकासँगको काममा चाहिँ अझ अलिकति व्यस्त नै छु।
1: यसमा पनि हामीले अलिकति बढी आज प्राथमिकतामा महिलाहरूको अवस्थामा केन्द्रित रहेर कुराकानी गर्छौँ। र विशेष गरी अहिलेको समयमा आन्तरिक श्रम बजारमा र बाह्य श्रम बजारमा महिलाहरूको अवस्था चाहिँ कस्तो छ, यसलाई चाहिँ कसरी विश्लेषण अथवा हेरिरहनु भएको छ तपाईँले?
2: सो यो प्रश्न चाहिँ एकदमै अहिलेको लागि एकदमै जायज प्रश्न पनि छ। महिलाहरूको चाहिँ आन्तरिक र बाहिर दुइटै श्रम बजारमा कस्तो स्थिति छ भन्दाखेरि खासै त्यति धेरै डिफ्रेन्स भिन्नता देखिँदैन, किनभने आन्तरिक श्रम बजारमा पनि महिला धेरै जसो चाहिँ अनौपचारिक क्षेत्रमै कार्यरत हुनुहुन्छ भने बाहिर श्रममा जाँदा पनि उहाँहरूको काम चाहिँ विशेष गरिकन गराएसी हेरचाहमै उहाँहरूको काम सीमित भएको कारणले गर्दाखेरि त्यो पनि केही हदसम्म अनौपचारिकै देखिन्छ। सो अहिलेको केसमा महिलाहरू धेरै हाम्रो यो काममा चाहिँ आउन खोज्नुहुन्छ, तर उहाँलाई दिएको उहाँहरूलाई हामीले राज्यले दिन सक्ने कामहरू चाहिँ कस्ता छन् भनेर हेर्दाखेरि चाहिँ विशेष गरिकन अनौपचारिकै भएको कारणले गर्दाखेरि महिला आन्तरिक वा बाहिर दुवैमा चाहिँ उहाँहरूको समस्याहरू पनि केही हदमा समानै देखिन्छ। सो आउनलाई चाहिँ धेरैजना आइरहनुहुन्छ, तर काम पाउने हिसाबमा चाहिँ फेरि पनि यो कुराहरू चाहिँ अलिक जटिलै छ। महिलालाई चाहिँ काममा आफ्नो घरको घरायसी कामलाई मिलाएर बाहिरको यो आमदानी गर्ने कामहरू गर्नलाई चाहिँ उहाँहरूलाई अलिकति समस्या नै देखिन्छ।
1: यो अलिकति तथ्याङ्कगत हिसाबमा जाँदाखेरि, जनगणनाको तथ्याङ्क हेर्दाखेरि, वैदेशिक रोजगारीमा जाने महिला श्रमिकहरूको त अलिकति त्यहाँ लेखिएको छ, झन्डै झन्डै 17-18% भनेर छुट्याइएको छ। तर ठ्याक्कै कति प्रतिशत महिलाहरू चाहिँ अनौपचारिक भनौँ न यो आन्तरिक श्रम बजारमा आबद्ध हुनुहुन्छ भन्ने तथ्याङ्क चाहिँ यकिन छैन क्या? यो चाहिँ किन होला?
2: अझै हेर्दाखेरि महिला र पुरुषकै हामीले चाहिँ श्रम बजारमा सहभागिता हेर्दै महिलाको चाहिँ एकदमै न्यून, होइन, करिब 10-12% 20% पनि पुग्न नसकेको स्थिति देखिन्छ भने त्यो मध्ये पनि जति महिलाहरू चाहिँ श्रम बजारमा हुनुहुन्छ त्यसको 90%भन्दा बढी महिलाहरू चाहिँ अनौपचारिक क्षेत्रमै कार्यरत हुनुहुन्छ, होइन। त्यो चाहिँ हाम्रो आयलोको रिपोर्टले पनि देखाइरहेको कुरा हो। उहाँ आयलोको एउटा अनौपचारिक क्षेत्रमा कतिजना काम गर्नुहुन्छ भन्ने एउटा रिपोर्ट आउँदाखेरि त्यहाँनिर महिला र पुरुषको सहभागिता हेर्दाखेरि महिलाहरू चाहिँ अझै धेरै चाहिँ त्यो क्षेत्रमा कार्यरत हुनुहुन्छ भनेर देखिन्छ। अब यसले के देखाउँछ भन्दाखेरिमा के कस्ता कामहरू चाहिँ छन् त भनेर अलिकति हेरियो भने चाहिँ अब यो सानो व्यापार व्यवसाय गर्ने, होइन, आफ्नै घरमा आफ्नो घर चाहिँ कामलाई भ्याएर के कस्ता कामहरू गर्न भ्याइन्छ, अब कृषिमा गएर गर्ने कामहरू भयो होला, सानसाना पसलहरू, साना साना खाजा घरहरू खोल्ने कुराहरूदेखि लिएर सडकमा बसेर अब अलिक सानो खालको व्यापार गर्ने कुराहरू, यस्तो कुरामा चाहिँ महिला दिदी बहिनीहरू अलिक धेरै नै इङ्गेज भएको देखिन्छ, जसले गर्दाखेरि उहाँहरूको तथ्याङ्क आउन नसक्नुको कारण चाहिँ यी सबै कामहरूलाई चाहिँ हामीले हाम्रो जुन यो हामीले सर्वे गर्छौँ भनिरहेको छौँ नि, यो यसमा पनि हामीले यसलाई चाहिँ मजासँगले अङ्कित गर्नलाई चाहिँ अलिकति हामीसँग त्यस्ता किसिमका प्रश्नहरू पनि सोधिँदैन, र यो उहाँहरूको यो कामहरू पनि कस्तो छ भने एकै दिन उहाँहरूले 3-4 काम पनि भ्याउनुहुन्छ नि त। सो यसलाई चाहिँ कसरी मूल्याङ्कन गरेर कसरी चाहिँ यसलाई चाहिँ दस्तावेजीकरण गर्ने भन्ने कुरामा पनि अलिकति समस्या नै देखिन्छ। त्यो भएको कारणले गर्दा यकिन कति महिलाहरू चाहिँ कुन कुन क्षेत्रमा काम गर्नुहुन्छ भन्ने कुरोको चाहिँ हामीसँग आङ्कलन छैन, र यसको प्रत्यक्ष असर फेरि महिला दिदी बहिनीहरूलाई नै परिरह हुन्छ, किनकि त्यो नम्बर त्यो संख्या नहुने बित्तिकै चाहिँ राज्यले बनाउने नीतिहरूबाट पनि उहाँहरूलाई चाहिँ अब त्यही किसिमको उहाँहरूले पाउनुपर्ने सुविधाहरू पाउनुहुन्न। सो यो एकदमै हामीले जहिले पनि उठाइरहने कुरा भनेकै घरेलु श्रमिक वा घरमा हेरचाह गर्ने हामीले आफ्नो घरैसी काम गर्ने महिलाहरू दुवैजना महिलाहरूको चाहिँ कुनै न कुनै रूपमा चाहिँ यसलाई चाहिँ आर्थिक पाटोसँग जोडिनु पर्छ।

0: र त्यो जोडिनु पर्नुको कारण मेन कारण भनेको चाहिँ यदि त्यो आर्थिक पाटोसँग जोडियो भने कहीँ न कहीँ यो दस्तावेजीकरण हुन्छ, उनीहरूको कामको मूल्याङ्कन पनि हुन्छ र पछि यो चाहिँ गरेर नीति निर्माणमा पनि यसले चाहिँ कुनै ठाउँ पाउँछ भन्ने हो। तर अहिलेको अवस्थामा हेर्दा त्यो त्यति धेरै भए जस्तो चाहिँ देखिँदैन।
1: फेरि राज्यले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई पनि तथ्याङ्कमा समावेश गर्ने भनिरहेको छ पटक पटक, होइन? अब सोसल सेक्युरिटी, सामाजिक सुरक्षाका कुराहरूबाट त उहाँहरू प्रष्ट रूपमा वञ्चित भएको देखियो।
0: हजुर, अब यो राज्यकै नीति हेर्नुहुन्छ भने त कानूनले कहीँ पनि औपचारिक र अनौपचारिक भनेर बोल्दैन भन्छ नि त। अब अहिले तपाईँ गएर राज्यको निकायमा गएर कुरा गर्नुभयो भने त हामीले अनौपचारिक भनेकै छैन, सबै हाम्रो लागि त औपचारिक हो भन्छ। कानूनले पनि त्यसरी नै भाषामा त्यसरी नै बोलेको छ। तर यो अनौपचारिक औपचारिक भन्ने कुरो भन्दा पनि यसलाई चाहिँ व्यवहारमा कसरी लागू भएको छ त, लेखिएको कानून एउटा होला तर त्यसलाई चाहिँ हामीले व्यावहारिक रूपमा चाहिँ लागू गर्दा चाहिँ के कस्तो तरिकाले गरिएको छ भन्ने कुराको एउटा प्रष्ट एक्जाम्पल भनेको चाहिँ सामाजिक सुरक्षाको आबद्धता हो। सामाजिक सुरक्षामा तपाईँ चाहिँ औपचारिक क्षेत्रमै काम गर्नुभयो भने मात्रै त्यसमा तपाईँ चाहिँ भाग लिन पाउनुहुन्छ भन्ने कहीँ पनि लेखाएको छैन। अनौपचारिक क्षेत्रमै भए पनि भाग लिन पाइन्छ भनेको छ, तर यसको आफ्नै जटिलताहरू छ नि त, कार्यान्वयनको जटिलताहरू। अनौपचारिक क्षेत्र हुने बित्तिकै उसको रोजगारदाता को हो, उसको रोजगारदाताले दिनुपर्ने 20% जुन कटाइ हुन्छ त्यो कसले हाल्छ भन्ने कुराहरू, यी सामान्य कुराहरू देखिन्छन् सुन्दाखेरि। तर जब हामी यसलाई इम्प्लिमेन्ट गर्न थाल्छौँ, कार्यान्वयन गर्न थाल्छौँ, त्यतिखेर चाहिँ यसले एकदमै ठूलो जटिलताहरू ल्याउँछ। र यसले गर्दाखेरि धेरै महिला दिदीबहरू निरुत्साहित पनि हुनुहुन्छ नि त। उहाँले आफै 31% आफूले कमाएको आफ्नो कमाईबाट हाल्नु पर्दा त्यो त ठूलो बोझ हो नि त उहाँहरूलाई। एक त उहाँहरू अनौपचारिक क्षेत्रमा त्यसमाथि कम ज्याला छ, अनि त्यसमाथि पनि 31% आफ्नै तर्फबाट हाल्नु पर्दाखेरि चाहिँ यो चाहिँ अलिकति अन्यायपूर्ण पनि हुन्छ। र यो यसले चाहिँ खासै उहाँहरूलाई चाहिँ यो सामाजिक सुरक्षामा आबद्ध हुनलाई लालायित गर्छ जस्तो पनि लाग्दैन मलाई।
1: 10-15 वर्षमा चाहिँ महिला श्रमिकहरूलाई हेर्ने दृष्टिकोण अथवा उहाँहरूको श्रम बजारमा सहभागिता चाहिँ परिवर्तन भएको छ कि छैन?
0: पक्कै पनि 10-15 वर्षमा त केही न केही परिवर्तन चाहिँ भएको छ, किनभने कानूनहरूमा पनि निकै परिमार्जनहरू भएको छन् होइन। अब अहिले अनौपचारिकता हुँदैन भनेपछि सरकारले पनि त अनौपचारिकताबाट औपचारिकतातर्फ कसरी जाने भन्ने खालका नीतिहरू पनि ल्याइरहेको छ। अनि त्यसमाथि हाम्रो यो अलिकति चाहिँ शिक्षा प्रणालीमा पनि सुधार भएको भएर यो भेदभावका कुराहरू महिला पुरुषमा जुन एकदमै हाम्रो चाहिँ यो डिप रुटेड यो भेदभावका कुराहरू, यी सबै कुराको असर चाहिँ भोलि गएर महिलाहरूको काम, महिलाहरूको गतिशीलता, महिलाहरूले चाहिँ काम गर्न पाउने अधिकारका कुराहरूसँग चाहिँ जोडिएको हुन्छ। सो यो 10-15 वर्षमा पक्कै पनि महिला अधिकारका क्षेत्रमा पनि विभिन्न पाटाहरूमा विभिन्न आयामहरूमा कामहरू भएका र त्यसमा केही न केही परिवर्तनहरू चाहिँ हामीले देख्न पाएका छौँ। कानूनमै परिमार्जन हुँदाखेरि त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर हाम्रो रोजगार क्षेत्रमा पनि हुन्छ। त्यो भएको कारणले गर्दाखेरि पहिला भन्दा महिलाको सहभागिता बढेको छ। फेरि अनौपचारिक होइन, औपचारिक क्षेत्रमा पनि पढे लेखेका महिलाहरू अब अहिले यस्ता आइटी सेक्टर्सहरूदेखि लिएर हामीले अहिले आर्टिफिसियल इन्टेलिजेन्स भनिरहेका छौँ, त्यो तिनीहरूमा पनि हामीले महिलाको सहभागिता देख्छौँ। हुन त एकदमै न्यून छ, तर पनि त्यो बढ्दै चाहिँ गएको छ। यसलाई चाहिँ सकारात्मक पाटोको रूपमा चाहिँ हामीले लिन सक्छौँ। यद्यपि यो भनिरहँदाखेरि चाहिँ फेरि पनि हाम्रो यो जुन स्ट्रक्चरल खालको इनइक्वालिटिजले चाहिँ फेरि पनि महिलाहरूलाई चाहिँ धेरै कुराबाट वञ्चित चाहिँ गराइरहेको छ। अहिले पनि हाम्रो सोचाइ चाहिँ पढ्न चाहिँ पर्छ, तर एउटा गतिशीलता, उसको मुभमेन्ट, उसको मोबिलिटीमा चाहिँ अझै पनि रेस्ट्रिक्सन चाहिँ छ होइन। पढ्न जाऊ तर यति बजीसम्म तिमी घर आऊ, वा तिमीले यो किसिमको पढ महिला भएको कारणले गर्दा तिमीलाई यो क्षेत्रमा पढ्दा चाहिँ तिमीलाई राम्रो हुन्छ। यो सबै कुरामा चाहिँ कतै न कतै स्टेरियोटाइपिङ चाहिँ अझै पनि देखिन्छ। भनिरहँदा वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या पनि बढेको छ, तर त्यो बढिरहँदा पनि चुनौतीहरू पनि छन् होइन। अनि त्यसलाई चाहिँ अझै पनि हाम्रो यो डिप रुटेड जुन नर्म्स छ नि, सोसियल नर्म्स र इनइक्वालिटिज, डिस्क्रिमिनेसन, यी कुराहरूले चाहिँ मजाले यो कुराहरू जबसम्म हामी एकदम मजाले निर्मूल गर्दैनौँ यसको असरहरू चाहिँ हामीले देखिरहनेछौँ।
1: एकजना महिला श्रमिक हुनुहुन्छ, उहाँहरूले ज्यालादारी गरेर दैनिकी चलाउनुहुन्छ, गुजारा गर्नुहुन्छ, र अर्को भनेको पुरुष हुनुहुन्छ होइन। ती क्षेत्रमा जुन क्षेत्रमा महिला काम गरिरहनु भएको छ त्यही क्षेत्रमा जुन पुरुषले पनि काम गरिरहनु भएको हुन्छ उहाँहरूको एउटा ज्यालामा पनि समानता हुँदैन. उस्तै पऱ्यो भने महिलाले अलिकति बढी काम गर्नुपर्ने हुन्छ. अब उहाँको घरायसी समस्या पनि हुनसक्छ, उसको बच्चा छ भने बच्चा पनि लिएर कार्यस्थलमा जानुपर्ने हुन्छ. काठमाडौँमा थुप्रो घटनाहरू पनि यसअघि भएका छन्, अब बच्चालाई कोठामा थुनेर काम गर्न गएको र बच्चा रोयो भनेर घरबेटेर निकालिदिएको कुराहरू पनि पटक पटक सुनिन्छ. ज्यालाको कुरा छ, सुरक्षाको कुरा छ, अब ऊ घाइते भयो भने उसलाई कसले उपचार गर्ने भन्ने कुराहरू छ, अब उसको जागिरको ठेगान छैन, अब उसको परिवारको कारणले गर्दाखेरि उसले उसको भोलि जागिर रहन्छ कि रहँदैन भन्ने पनि ठ्याक्कै यकिन भन्न सकिँदैन. यो पुरुषको तुलनामा महिलामा यो जुन असमानता देखिन्छ नि, यो चाहिँ किन भइरहेछ अहिले?
0: यो जुन हाम्रो डिप फोर हाम्रो एकदमै यो पेट्रियार्कल माइन्डसेट भन्न त एकदम सजिलो, जसले पनि यसलाई एकदम लुजली युज गर्ने टर्मिनोलोजी भइसक्यो होइन. तर यसलाई मजाले हामीले केलाएर हेऱ्यौँ भने महिला भने के, हाम्रो यो परिवेशमा समाजमा महिलालाई हेर्ने दृष्टिकोण, उसको कामलाई हेर्ने दृष्टिकोण, अनि महिला भनेको चाहिँ जन्मजातै एकदम घर होइन माया दया करुणा भरिए कि भन्ने खालका जुन हाम्रो पहिलादेखि नै ग्रन्थदेखि नै आइरहेको कुरा, सहनशीलता हुनुपर्छ, सीता जस्तो हुनुपर्छ होइन, जसले जे भने पनि सहनुपर्छ भन्ने कुराले महिलामा परेको असरहरू के, उसले आफ्नो अधिकारको लागि कति बोल्नपर्छ, बोल्न पाउँछु कि पाउँदिन, यो सबै कुराहरू चाहिँ कहीँ न कहीँ एकदम हाम्रो कल्चरल्ली र यो नर्मसँग पनि जोडिएको छ. एउटा त्यो भयो, अर्को भनेको चाहिँ महिलाको गतिशीलतामा रोक. जहिले पनि केही घटना घट्यो, महिलालाई कहीँ केही दुर्व्यवहार भयो भने पहिलो काम गर्ने भनेको रोक लाउने क्या, त्यो दुर्व्यवहारलाई न्यूनीकरण गर्न के कस्तो रणनीति अप्नाउनु पर्थ्यो, वा हामीले के गरेनौँ र त्यो दुर्व्यवहार भयो वा त्यस्तो घटना घटे भन्नेतिरको समीक्षा नै कहिले हुँदैन क्या. पहिलो त्यसको उत्तर भनेको महिलालाई चाहिँ अब त्यसमा रोक लगाइदिउँ है, महिलाहरूलाई चाहिँ अब यो काम गर्नु हुँदैन भनिदिउँ भन्ने खालको सोच. त्यो भने पनि हाम्रो एकदमै संरक्षणात्मक एकदम, मैले चाहिँ महिलालाई प्रोटेक्ट गर्नुपर्छ, संरक्षक हो म चाहिँ भन्ने खालको सोचबाट हाम्रो धेरै पोलिसिजहरू पनि बन्छ, अनि त्यसको रिफ्लेक्सन चाहिँ पछि काममा पनि देखिन्छ. जुन तपाईँ लिइरहनु भएको उदाहरण थियो कि एउटा महिला श्रमिक श्रममा जान्छ, पुरुषले पनि त्यही काम गर्छ, महिलाले पनि त्यही काम गर्दा पनि फेरि ज्यालामा यति धेरै अन्तर छ होइन, विभेद छ. अनि हाम्रो कानूनले त फेरि विभेद भन्दैन, तर हाम्रो कानूनले चाहिँ समानताको कुरा गरिरहँदा हाम्रो कार्यान्वयनमा यत्रो विभेद हुँदा पनि फेरि किन केही पहल हुँदैन त. महिला दिदीबहिनीहरूले त्यो यो कुरा त बारम्बार उठाउनु भएको छ, ट्रेड युनियनको मुभमेन्टमा यो कुराहरू बारम्बार उठेको छ, समान कामको लागि समान ज्याला हो भन्नुहुन्छ उहाँहरूले. अनि के भन्नुहुन्छ, काम त एउटै हो तर उसँग अलिकति केटा मान्छेसँग चाहिँ अलिकति स्किल छ, ऊ चाहिँ राजमिस्त्री हो त्यही भएर उसले मिस्त्रीको काम गर्छ, महिलाले चाहिँ बोक्ने काम गर्नुहुन्छ भनेर फेरि त्यहाँ पनि डिस्क्रिमिनेसन छ क्या. तपाईँ कन्स्ट्रक्सनमै जानुभयो, निर्माण क्षेत्रमै काममा जानुभयो भने तपाईँले हेर्नुभयो भने अधिकांश महिलाहरू भनेको के गर्नुहुन्छ भने बालुवाकेटी ओसार्ने अनि त्यसलाई मुस्ने काम गर्नुहुन्छ भने पुरुषहरू चाहिँ दिवाल लगाउने, प्लास्टर गर्ने. सो कामको विभाजन पनि त्यही अनुसार छ, जहाँ चाहिँ अलिकति पावर देखाउने वा अलिकति त्यहाँनिर भन्न सक्ने मान्छेहरू जसले चाहिँ आफ्नो राइटको बारेमा पनि भन्न सक्छ र जो अलिकति कन्फिडेन्ट पनि छ त्यसले चाहिँ काममा पनि त्यसको रिफ्लेक्सन्सहरू देखिन्छ. सो यो चाहिँ महिलाहरूलाई सधैँभरि जिउ जन्मेदेखि ठुलो भइन्जेलसम्म काम गर्ने योग्य भइन्जेलसम्म उहाँहरूलाई सिकाएको कुराहरू चाहिँ काममा गएर पनि रिफ्लेक्ट हुन्छ कि. हामीलाई बच्चैदेखि सिकाएको छ ज्ञानी हुनुपर्छ, उताउलो हुनु हुँदैन, मुख चलाउनु हुँदैन, भन्न हुँदैन, सहनशील हुनुपर्छ, करुणाती खानी हौ तिमी भनेका छन् उसले गएर भोलि नै पल्ट काममा भएको दुर्व्यवहार वा उसलाई भएको भेदभावमा उसले कहाँ कुरा उठाउन सक्छ त, त्यो उठाउनै सक्दैन. सो यो रेप्लिकेसन चाहिँ आई थिङ्क यो साइकल छ क्या. सो यो कुराहरू चाहिँ हामीले काममा नीतिमा पनि एकदमै रिफ्लेक्ट भएको देख्छौँ.
1: प्रश्नहरू पनि उठाइरहेकै छ होइन, सरकारले पनि अब कानुन बनाएकै छ, अब एकातिर हामीले समाजको दृष्टिकोण कस्तो छ भन्ने कुरा पनि गऱ्यौँ होइन. खासमा दोष चाहिँ कसको, महिला आफैको हो कि समाजको हो कि कानुनको हो कि नीति नियमको हो कि अभियन्ताको हो कि कसको,
0: यसलाई दोष कसको भन्ने भन्दा पनि के गराए ठिक हुन्थ्यो भनेर प्रश्न गर्नु र त्यसमा हामीले छलफल गर्नु चाहिँ अझ यो पोजिटिभ हुन्छ होला होइन. केही कामै नभएको पनि होइन नि त. 15 वर्षमा मै हुर्किएर म पनि मेरो परिवारमा हामी 3 जना छोरी मात्रै, म हुर्किरहँदा पनि मेरो बुवालाई जहिले दबाब थियो कि तिमीले बिहा गर्नुपर्छ अर्को किनकि छोरा जन्माउनुपर्छ. सो तर अहिले आइरहँदाखेरिकन मैले मेरो बच्चालाई गर्ने जुन व्यवहार हुन्छ त्यो भिन्न हुन्छ नि त. सो केही परिवर्तन छैन भन्दाखेरि पनि परिवर्तन थियो. त्यही जमानामा पनि मलाई मेरो बुवाले शिक्षा दिनुभयो, तिमी यो काम गर भन्नुभयो, होला प्रेरणा दिनुभयो, अनि म चाहिँ अभिनेता हुन पाएँ होला होइन. सो म जस्तो धेरै दिदी बहिनीहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो लाइफमा केही न केही चुनौतीहरू भोगेर पनि एकदमै राम्रो काम गरिरहनु भएको हुन्छ. सो यसलाई सकारात्मक पाटाहरू पनि छन् यसको. यसलाई दोषै दिने भन्दाखेरि पनि नीति निर्माताहरूले कसरी सोच्छन् त यो नीति बनाउने बेलामा भनेर, त्यो कुरामा चाहिँ घोलिनु चाहिँ अझै इम्पोर्टेन्ट हुन्छ होला. अनि त्यसको लागि चाहिँ हामीले चाहिँ अलि धेरै अनुसन्धानहरूमा रिसर्चहरूमा चाहिँ लगानी गर्नुपर्छ, जुन चाहिँ हाम्रोमा खासै त्यति धेरै हुँदैन होइन. किन यो कुराहरू घटिरहेछ, किन कुनै नीतिमा कानूनमा चाहिँ समानताको कुरा छ, ज्यालामा समानता हुनुपर्छ, भेदभाव हुनु हुँदैन भनिरहँदा पनि भेदभाव भइरहेछ भन्ने कुरो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हुन्छ. त्यसमा चाहिँ अझ धेरै हामीले चाहिँ किन हो भन्ने प्रश्नको उत्तरतर्फ चाहिँ जानलाई चाहिँ एकदमै आई थिङ्क त्यो चाहिँ बेटर वे हुन्छ कि हामीले भोलिको दिनमा के सुधार ल्याउने भन्ने कुरामा सोच्नलाई. त्यसको एक दुईवटा कुराहरू चाहिँ, जब कामै कम छ भने पछाडि कम्पिटिसन एकदमै धेरै छ, अनि तपाईँ चाहिँ यस्तो सिचुएसनमा हुनुहुन्छ कि तपाईँलाई जस्तो काम भए पनि म गर्छु किनकि मलाई चाहिँ खाना लाउनकै धौधौ छ भनेपछि, त्यहाँ त्यो हामीले आइएलओमा भन्छौँ नि डिसेन्ट वर्किङ कन्डिसन, त्योतर्फ एउटा श्रमिकले सोच्नै सक्दैन क्या, किनकि यति बाध्य छ कि त्यो काम लिनलाई. अनि यो चाहिँ यो बाध्यतामा भएपछि चाहिँ, जब तपाईँ बाध्यतामा हुनुहुन्छ त्यसमा चाहिँ एक्सप्लोइटेसन जोडिँदै आइहाल्छ क्या. त्यो तपाईँ आन्तरिक श्रममा होस् कि बाहिर श्रममा होस्, तपाईँलाई त्यो काम छोड्न सक्ने अवस्थै छैन तपाईँसँग. तपाईँसँग यो एकदम चोइस भन्ने शब्दको कुनै अर्थै छैन. तपाईँको डिसिजनमा चाहिँ तपाईँको होइन म यो ठिक गर्छु यो गर्दिनँ भन्ने खालको तपाईँले त्यो निर्णय गर्न सक्नु तपाईँको ठाउँमै हुनुहुन्न भने चाहिँ तपाईँले कम्प्रोमाइज गर्नुहुन्छ नि त. सो यसलाई चाहिँ ब्रडर रूपमा हेर्दाखेरि, यदि हामीसँग धेरै कामहरू हुन्थे होइन, अनि ती कामहरू चाहिँ एकदमै अब डिसेन्ट वर्किङ कन्डिसन्सहरू इन्स्योर भएको काम हुन्थ्यो भने त श्रमिकले चुज गर्थ्यो नि त, म यहाँ जान्छु यहाँ जाँदिनँ, म यस्तो खालको कामलाई नो भन्छु. तर अहिले सिचुएसनमा त हामीसँग कामै यति कम छ. हरेक वर्ष 5-7 लाख युवाहरू चाहिँ श्रम बजारमा छिर्नुहुन्छ, अनि हामीसँग काम चाहिँ जम्मा 1 लाख सिर्जना हुन्छ भन्यो भने त 6-7 लाखको ग्याप हुँदाखेरि हरेक वर्ष त्यो मल्टिप्लाई हुँदा सोच्नु न, काम त हामीसँग कहिले पनि नपुग्ने भयो नि त. नपुग्ने मात्रै होइन, 10% हाम्रो जो श्रम बजारमा छिर्ने मान्छेलाई पनि पुग्ने काम हामीले अफर गर्न सक्दैनौँ भने त त्यहाँनिर त त्यो इम्प्लोयरलाई पनि त धेरै चोइसेस भयो. सो यो चाहिँ केले प्रेरणा दिने कि यस्तो खालको कामको वातावरण सिर्जना गर्नु पर्यो, कानुनहरू चाहिँ सबै ड्यु डिलिजेन्स फलो गर्नु पर्यो, यो कानुनहरू सबै चाहिँ लागू गर्नलाई चाहिँ यो सबै स्टेक होल्डर, यो न त श्रमिकको मात्रै जिम्मेवारी हो, न त रोजगारदाताको मात्रै, न त सरकारको मात्रै. सो हामीले आइएलओमा यो ट्राइपर टाइप भन्छ नि, श्रमिक रोजगारदाता र सरकार 3 जनाकै यो एकदमै जिम्मेवारी भएको कारणले गर्दाखेरि चाहिँ यो 3 पक्षहरू चाहिँ यसको लागि कतै न कतै यो सक्सेस हुँदा पनि उहाँहरूले यसको श्रेय पाउनुहुन्छ, यो विफल भयो भने पनि उहाँहरूले नै यसको श्रेय पाउनुहुन्छ जस्तो लाग्छ मलाई.
1: सरकारले 5 वर्षमा 15 लाख जति रोजगारी सृजना गर्ने भनेको छ. अब 100 दिनको भर्खर उहाँहरूको कार्यकाल सकिसकेको छ, कति रोजगारी सृजना गर्न सक्ला, के लाग्छ यो विषयमा चाहिँ?
0: यो चाहिँ यो सरकार मात्रै होइन, हरेक सरकारले, मलाई योभन्दा अगाडि कहिले 17 योजना आयो होइन, 16 योजनामा पनि भनेको चाहिँ त्यही नै थियो कि उहाँहरूले चाहिँ हामी वैदेशिक रोजगारीमा जाने संख्या घटाउँछौँ, अनि हरेक वर्ष 5 लाखका दरले गर्दाखेरि त 5 वर्षमा 25 लाख भयो झन् उहाँहरूको त होइन भन्ने खालका कुरा यी नौला कुरा हुन् जस्तो लाग्दैन. तर पक्कै पनि म आशावादी चाहिँ छु कि केही सकारात्मक पहलहरू होला कि भन्ने कुरामा. अब यत्रो वर्ष अरू विभिन्न किसिमको सरकारहरूले गरे कामहरू त हामीले देखेको पनि छौँ, कहिलेकाहीँ त्यो राम्रो नतिजा पनि आएको छ कामहरूको. अब अहिलेको सरकारले पनि यसलाई एकदमै जोडदार तरिकाले लिनुभएको छ. इट जस्ट कि भन्नलाई त सजिलो नै छ, तर यो जुन मर्यादित श्रमको अवधारणामा सिर्जना गरेका श्रमहरू के भनौँ न कामहरू चाहिँ अलि यसलाई चाहिँ जटिलतापूर्वकै यसलाई सोच्नुपर्छ, किनकि काम म सिर्जना गर्छु र यो सिटिजन वर्किङ कन्डिसन भएको टाइपको काम भनेको चाहिँ डिफ्रेन्ट कुरा हो. हामीले धेरै हामीले इम्प्लोयर्सहरूसँग कुरा गर्दाखेरि के भन्नुहुन्छ, अब स्कुलको व्यवसायहरूले के भन्नुहुन्छ कि मैले कति धेरै स्कुलमा मलाई यति धेरै मलाई मान्छे चाहिएको छ तर खोइ त म यति खोजिरहेको हुन्छु, हामी यति भ्याकेन्सी अनाउन्स गर्छौँ, हामी यो इम्प्लोइमेन्ट सर्भिस सेन्टर जुन हाम्रो रोजगार सेवा केन्द्रहरू छ त्यहाँ गएर भन्छु तर पनि मैले राम्रो मान्छे पाउँदिनँ भन्नुहुन्छ. अनि श्रमिकहरूलाई गएर सोध्यो भने आधारभूत बेसिक मिनिमम स्यालेरी पनि उहाँहरू अफर गर्नुहुन्न भने हामी किन जाने काम गर्न भन्दा सो काम त छ नि त. उहाँ हेर्नु त तपाईँ रोजगारदाताहरूसँग गएर कुरा गर्नुभयो भने तपाईँ कुनै फ्याक्ट्रीमा जानुभयो भने मसँग श्रमिकै छैन भन्नुहुन्छ. हामीले एउटा जुत्ता फ्याक्ट्रीसँग कुरा गर्दा उहाँले के भन्नुहुन्छ, म 1500 जनालाई इटा भट्टामा के भन्नुभयो, म 2500 जनालाई जागिर लगाइदिन सक्छु, खोइ त एकजना मान्छे आउँदैन भन्नुभयो रोजगारदाताले. जागिर त छ तर कस्तो जागिर छ चाहिँ इम्पोर्टेन्ट हो अहिलेको जमानामा. जब हामी श्रमिकलाई यहीँनिर राख्ने र यो वैदेशिक रोजगारीको चक्रमा उनजाओस् भनेको त गीता भट्टामा गएर दिनरात एकदमै बोन्डेड लेबर जस्तो काम गर्ने श्रमिकहरू त 25,000 होस् न, त्यहाँ को जान्छ र कोही पनि जाँदैन. उनीहरू त बरु यो भन्दा त म बाहिरै जान्छु भन्ने सोच्छ. सो यो चाहिँ वाट भर्सेस वाट पनि हो. काम चाहिँ सिर्जना गर्नु त्यत्रो ठुलो मलाई ठुलो जटिलता जस्तो लाग्दैन, धेरै काम सिर्जना गर्न सकिन्छ तर त्यो काम चाहिँ हाम्रो आधारभूत जति पनि सोसियल सेक्युरिटीसँग पनि आबद्ध भएको, डिसेन्ट वर्किङ कन्डिसन्सहरू इन्स्योर भएको, अनि रोजगारदाता र श्रमिकहरू बिचमा हुने जुन सम्बन्धहरू हुन्छ कन्ट्राक्टदेखि लिएर सबै अब्लिगेसन फुलफिल गरेर गर्ने काम चाहिँ कति हुन्छ भन्ने चाहिँ प्रश्न हो जस्तो लाग्छ. र अहिलेको नयाँ सरकारले पनि काम सिर्जना गर्ने हतारमा यो कुरा, यो जुन आधारभूत कुराहरूमा चाहिँ काम नगरिकन काम सिर्जना गर्ने कुरा मात्रै गर्यो भने फेरि त्यो पनि फेलै हुन्छ जस्तो लाग्छ मलाई.
1: समान कामको लागि चाहिँ समान पारिश्रमिक भनिन्छ संविधान भनौँ, कानूनमा पनि व्यवस्था हुँदाहुँदै पनि व्यवहारमा चाहिँ लागू हुन सकेको छैन भन्ने कुराहरू हामीले गरि पनि सकेका छौँ. यसको मुख्य कारण चाहिँ के देख्नुहुन्छ?
0: यसमा चाहिँ 2-3 कारण. एउटा चाहिँ कानून त बन्यो तर त्यो कानूनको मर्मसँगै आई थिङ्क त्यो हाम्रो सोसाइटल भ्यालुज र नर्म चाहिँ बनेन होला कि. अनि पहिलादेखि नै यो कानुन बन्नुभन्दा अगाडि नै गरिरहेको प्र्याक्टिस जुन थियो नि डिस्क्रिमिनेसन, जस्तो हाम्रो यो कृषि क्षेत्रमा त यो कानुन बन्नुभन्दा अगाडिदेखि नै महिला पुरुष सबै काम गर्थ्यो नि. त्यतिखेर पनि ज्यालामा विभेद थियो क्या, जहिले पनि महिलालाई कम अलिक कम, पुरुषलाई त्यही काम गर्दा अलिक ज्यादा. सो यो चाहिँ कता कता त्यो दौडिँदै त्यो चाहिँ यसलाई चाहिँ मल्टिप्लाई हुँदै हुँदै अहिलेसम्म आइरहँदा पनि अलिकति ज्यालामा विभेद चाहिँ देखिन्छ. अनि अर्को चाहिँ यो हाम्रो ज्याला निर्धारण गर्ने पनि हाम्रो समितिहरू गठन गरे हुन्छ नि त. यो त सरकारले एउटा ज्याला भने तापनि आफ्नो कमिटिजहरू गठन गरेर पनि त्यो ज्याला निर्धारण गरिन्छ. अनि स्पेसल सेक्टरमा जस्तो चियामा छुट्टै ज्याला निर्धारण गर्न पाइन्छ होइन. सो यस्तो स्पेसल सेक्टर र जुन ज्याला निर्धारण गर्ने कमिटिजहरू समिति बन्या हुन्छ त्यहाँ पनि यो कुराहरू चाहिँ अलि मजासँगले प्रस्टेर आउँदैन अनि उहाँहरूले चाहिँ कार्यान्वयन गर्ने हो नि त खास. सो त्यो त्यहाँ पनि अलिकति ग्याप छ. उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने ज्याला निर्धारण एउटा चाहिँ युनिफर्म ज्यालाको एउटा रेट भयो जुन गभर्मेन्ट यति चाहिँ बेसिक आधारभूत मिनिमम स्यालेरी चाहिँ यति हुनैपर्छ भनेर, त्यसपछि कन्टेक्स्ट अनुसार ज्याला निर्धारण समिति जुन बस्छ उहाँहरूले चाहिँ आफ्नो भौगोलिक स्थिति आफ्नो त्यहाँको अर्थतन्त्रलाई चाहिँ विचार गरेर फेरि ज्याला निर्धारण गर्नुहुन्छ नि त. त्यहाँ पनि उहाँहरूको यो महिला र पुरुषको ज्यालामा चाहिँ अहिलेको यो स्थिति, यो भौगोलिक स्थिति, हाम्रो आर्थिक स्थिति, यो जिल्लाको यो ठाउँको र महिला र पुरुषले पाउने कुराको जे छ त्यसलाई नै अलिकति निरन्तरता दिइरहेको जस्तो पनि देखिन्छ. सो त्यो कारणहरूले पनि गर्दा र एकैचोटि त्यो त्यसलाई चेन्ज गर्दाखेरि आउने पुसब्याक पनि होला फेरि इम्प्लोयरहरूबाट. उहाँहरूले त यो त सुविधा भयो नि त उहाँहरूलाई त, कि कम पैसा तिर्दा पनि मैले चाहिँ काम पाइरहेको छु भने किन यहाँ यसमा परिवार चाहिँ गरिरहने जब कि कसैले केही भना छैन भन्ने खालको कुराहरू पनि हुन्छ. र यो अलिकति चाहिँ अनौपचारिकताबाट औपचारिकतामा जाने बित्तिकै यसमा चेन्जेस चाहिँ आउँछ, किनकि हामी जस्तो अफिसको सेटिङमा त एउटै खालको काम गरिरहेछ भने कि त उसले पेपरै मिलाउनु परेर उसले उसको चाहिँ दुईजनाको दरबन्दीदेखि लिएर उसको चाहिँ टाइटल, उसको जबको टाइटल जे छ त्यसमा चेन्ज नल्याइकन त समान एउटै म्यानेजर छ, दुवैजना म्यानेजर, एउटालाई चाहिँ म 10,000 दिन्छु किनकि महिला हो अनि म पुरुषलाई 50,000 दिन्छु भन्न अलिकति उसलाई गाह्रो हुनसक्छ होइन, किनकि त्यो चाहिँ सबै कन्ट्राक्चुअल अब्लिगेसन्सहरूदेखि लिएर यो चाहिँ पेपर वर्कहरू भएको हुन्छ, अनि यसमा चाहिँ अब मुद्दा हाल्छौँ भनेर पनि हामी श्रम अदालत जान सक्ने स्थिति हुन्छ। सो यो सबै परिवेशले पनि यो गर्न सक्ने र नगर्न सक्ने आधारहरू चाहिँ सिर्जना हुन्छ। अनौपचारिक क्षेत्रमा भले यो चाहिँ क्यासमा पैसा दिइन्छ, उसले उजुर बाजुर गर्न जानलाई पनि त्यति धेरै प्रमाण हुँदैन, किनकि कति धेरै श्रमिकहरू जानुहुन्छ नि त न्यायिक समिति र यही केसलाई लिएर, तर उहाँहरूले अन्तिममा गएर यो बुझाउनलाई चाहिँ उहाँसँग इनफ एभिडेन्सै हुँदैन, प्रमाणै पुग्दैन होइन। सो त्यसले गर्दाखेरि अलिकति औपचारिक सेटिङमा चाहिँ यो अलिक कमै गर्न सकिन्छ होला, जति चाहिँ अनौपचारिक सेटिङमा चाहिँ हामीले अझै धेरै गरेर हुन्छ। सो यसको एउटा अर्को सल्युसन भनेको चाहिँ यो अनौपचारिकताबाट हामी औपचारिकतामा जाने जुन रणनीति गभर्मेन्टले अप्नाएको छ यसलाई नै अलिक घनीभूत रूपमा यसलाई सक्सेस चाहिँ गराउनु पनि हाम्रो चाहिँ दायित्व हुन्छ होला।
1: राज्यको संयन्त्र प्रभावकारी भएन भन्न चाहिँ कतिको मिल्छ?
0: मिल्छ, यसलाई त राज्यको संयन्त्र प्रभावकारी नभएकै त हो नि होइन, किनभने यो समिति बनाउने अनि यसको त अनुगमन पनि हुन्छ नि त। यदि अनुगमन लेबर अफिसरले अनुगमन गरेको थियो भने त यो राज्यको प्रणाली त राम्रोसँगले काम गर्थ्यो होला नि त। सो यसलाई त्यसरी भन्नलाई पनि एकदम मजाले नै सकिन्छ जस्तो लाग्छ, किनकि आफूले बनाएको कानुन, आफूले बनाएका नीतिहरू चाहिँ इम्प्लिमेन्ट भएको छ कि छैन भनेर हेर्ने जिम्मेवारी पनि राज्यको नै हो, र यो कानुन चाहिँ मैले एकचोटि कानुन बनाएँ अब मेरो काम सकियो भन्ने खालको तरिकाले त राज्य सञ्चालन हुँदैन नि त। यो कानुन बनाएपछि यसलाई चाहिँ पूर्ण रूपमा पालना गराउनको लागि पनि राज्यको त्यति नै भूमिका हुन्छ, र यदि समान कामको लागि समान ज्याला भन्ने कुराहरू चाहिँ हाम्रो कानुनमा प्रष्ट रूपमा लेखिएका छन् र यसको चाहिँ कार्यान्वयन भएको छैन भने त यसमा कतै न कतै हामीले त राज्यलाई नै क्वेसन गर्न सक्नुपर्छ र यो गर्नु पनि पर्ने कुरा नै हो जस्तो लाग्छ मलाई।
1: कार्यक्रम देश परदेशमा हामी श्रम बजारमा महिलाको अवस्था, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती, विद्यमान कानूनी तथा नीतिगत व्यवस्था, कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
1: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
2: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
2: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
6: प्राविधिक शिक्षा आजको आवश्यकता।
2: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
4: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
2: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज, टाङ्गु नारायण 4, भक्तपुर।
4: फोन 01-5121-0000, 97418-2096।
2: वेबसाइट www.nec.edu.np।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रममा तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी श्रम बजारमा महिलाको अवस्था, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती, विद्यमान कानूनी तथा नीतिगत व्यवस्था, कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: पछिल्लो समय यो गार्मेन्टको अनि टेक्सटाइलको कुराहरू पनि आइरहेको छ र त्यो क्षेत्रमा पनि अलिकति संकट छ भन्ने कुराहरू सुनिन्छ। यसमा चाहिँ अलिकति धेरै महिलाहरू आबद्ध हुनुहुन्छ भन्ने कुराहरू पनि जोडिन्छ यसमा, होइन? यो संकटले गर्दाखेरि उहाँहरूको रोजगारीमा चाहिँ असर कतिको पर्ला?
3: एकदमै ठिक कुरा गर्नुभयो, किनकि हामीले जहिले पनि महिलाहरूलाई चाहिँ अल्टरनेटिभ के हुन सक्छ त रोजगारी त उनीहरूको लागि जहिले हामीले हेरचाह होइन अनि अब गराएसी काम घरेलु श्रमिक अब वृद्ध बालकहरूलाई बच्चाहरूलाई हेर्ने स्याहार सुसारको काम भन्दा बाहिर गएर चाहिँ के होला त अल्टरनेटिभ भन्दाखेरि चाहिँ गार्मेन्ट चाहिँ एउटा एकदमै राम्रो अल्टरनेटिभ हुन सक्छ भन्ने हिसाबले चाहिँ गार्मेन्टमा धेरै महिला दिदीहरू जर्डन जानुभयो, धेरैहरू अरू देशहरू जानुभयो होइन। तर अहिले यो जुन गार्मेन्टकै सेक्टर खुम्चिरहेको वा त्यहीभित्र हुने विभिन्न किसिमको दुर्व्यवहारहरू वा उनीहरूको वर्किङ कन्डिसन ओएसएसका कुराहरू चाहिँ राम्रो नभएको कारणले गर्दाखेरि धेरैवटा ठाउँमा हाम्रो नजिकको ठाउँबाट चाहिँ गार्मेन्टमा पनि धेरै श्रमिकहरू जान नसक्ने अवस्थाहरू चाहिँ भइरहेछ भन्ने कुरा चाहिँ हामीले आकलन गर्न सक्छौँ। यसको चाहिँ प्रत्यक्ष असर त महिलालाई नै हुन्छ, किनकि यो एउटा एकदमै राम्रो औपचारिक क्षेत्र थियो नि त जहाँ महिला दिदी बहिनीहरू जानुहुन्थ्यो, उहाँहरू काम गर्नुहुन्थ्यो, यसमा एउटा विशेष किसिमको सिप सिकेर आउनुहुन्थ्यो, जुन सिप उहाँहरूले नेपालमा आएर पनि भोलिका दिनमा होइन कतिजनाले चाहिँ यहाँ आएर पनि त्यसमा कामहरू गरिरहनु भएको दिदी बहिनीहरू पनि हुनुहुन्छ होइन। सो यो सम्पूर्ण कुरामा चाहिँ एउटा त महिलाहरूको डाइभर्सिफिकेसन अफ स्किल्स हुन्थ्यो होइन, जब्सहरू अलिकति डाइभर्स हुन्थ्यो। दोस्रो भनेको महिला दिदी बहिनीहरू फर्केर जब आउनुहुन्छ नि रिटर्नी भएर आइसके पनि आफ्नै देशमा पनि केही स्व रोजगारीमा उहाँहरू लाग्न सक्ने एउटा स्थिति बन्थ्यो र यसमा चाहिँ यो चाहिँ अलिकति औपचारिक भएको कारणले गर्दाखेरि यहाँभित्र हुने दुर्व्यवहार नभएको त होइन तर पनि अलि न्यून चाहिँ हुन्थ्यो, किनकि यसमा चाहिँ अलिकति राज्यको आँखा पुग्न सक्थ्यो र यो क्षेत्रमा चाहिँ लेबर इन्सपेक्सन्सको पनि एउटा केही गर्न सकिन्थ्यो नि त। सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो औपचारिक क्षेत्रतर्फ पनि महिला दिदीबहिनीहरू जाने अनि यो रेकर्ड हाम्रै नेपालबाट जाँदाखेरि पनि यो मजासँगले जान पाइने होइन, जुन हामीले घरले श्रमिक भएर जानलाई हामीलाई अझै पनि गाह्रो छ, हामी गार्मेन्ट सेक्टरमा जाँदाखेरि चाहिँ त्यो कुरामा पनि सहजता छ। सो महिला एकदम खुलेआम मजासँगले म चाहिँ गार्मेन्टमा काम गर्न गएको हुँ, म विदेश गएको हुँ भनेर जान सक्ने अवस्था पनि थियो, जसलाई चाहिँ मैले पनि ठुलो कुरो भन्न चाहन्छु होइन। लुकी छुपी जाने, इन्डियाको बाटोबाट जाने जुन प्रवृत्तिमा चाहिँ यसरी महिलाहरूले आफै निर्णय गरेर जानु पाउनु, सबैजनासँग विदा मागेर जान पाउनुलाई पनि यसलाई चाहिँ ठुलो कुरोको रूपमा हामीले लिन्थ्यौँ। अनि पक्कै पनि यसले महिलालाई चाहिँ अझ धेरै पुरुषलाई पनि गर्छ, धेरै पुरुषहरू जानुभएको छ गार्मेन्ट वर्करको रूपमा, तर महिलाहरूको लागि चाहिँ एकदमै राम्रो एउटा क्षेत्र थियो। त्यो खुम्चिँदाखेरि चाहिँ यसले महिलाहरूलाई अलिक समस्या चाहिँ पार्छ जस्तो लाग्छ मलाई।
2: अलिकति वैदेशिक रोजगारीमा पनि केन्द्रित हौ, जस्तै यो पछिल्लो समय वैदेशिक रोजगारीमा जाने महिलाहरूको आकर्षण चाहिँ कस्तो देख्नुहुन्छ?
3: महिलाहरूको पहिला पनि आकर्षण थियो नै होइन, तर अहिले झन बढेर गएको छ होइन। अब यो चाहिँ सोसियल मिडियालाई पनि म एकदमै धेरै यसको लागि चाहिँ एउटा बिउ रोप्ने काम चाहिँ सोसियल मिडियाले पनि गर्छ होला। अनि यो घुम्ने कल्चर होइन, जाने नयाँ ठाउँ घुम्ने हेर्ने अनि सोसियल मिडियामा त्यो आउने कुराले चाहिँ महिलाहरूको कतै न कतै निर्णय गर्ने त्यो क्षमतालाई पनि यसले चाहिँ कतै न कतै कुनै न कुनै रूपमा चाहिँ इन्फ्लुएन्स पनि गरिरहेको हुन्छ एउटा। अर्को धेरै अहिलेको नयाँ जेनेरेसनको महिलाहरू त अलिक उहाँले त हामीभन्दा अलिक धेरै उहाँहरूलाई चाहिँ पहुँच पनि भयो नि त, यो शिक्षामा पहुँच भयो, सोसियल मिडियाले गर्दाखेरि पनि यो आन्तरिक मात्रै होइन कि बाहिर संसारमा पनि के कस्तो कुरा छ भन्ने कुरामा उहाँहरूको अलिकति पहुँच भयो होइन। र उहाँको एउटा जेनेरेसन चाहिँ बाहिर गइसक्नु भएको कारणले गर्दाखेरि वैदेशिक रोजगारी विद्यालयमा जाने भन्ने कुरो चाहिँ त्यति धेरै नौलो र चुनौतीपूर्ण पनि उहाँलाई नलाग्न सक्छ क्या। यसको अर्को आकर्षण बढ्नुको कारण भनेको फेरि देशमा केही छैन भन्ने कुरा पनि हो होइन। मलाई चाहिँ देशमा म मेरो स्किललाई मिल्ने खालको सुहाउँदो खालको यहाँनिर चाहिँ कामै छैन त्यही भएको भएर, र धेरै महिला दिदीहरू चाहिँ नेपालमै बसेर पनि त म कहाँ सुरक्षित छु त, मलाई कति धेरै पीडा छ, मलाई कति धेरै भायोलेन्स छ, यति धेरै डिस्क्रिमिनेसन छ भने बरु म योबाट भाग्छु, बाहिर जान्छु, जे होला पीडा पाइहालेँ, पाइनँ भने त पैसा त कमाएर ल्याउँछु भन्ने खालको यो सोचाइले पनि धेरै महिला दिदी बहिनीहरू चाहिँ अहिले चाहिँ वैदेशिक रोजगारी पहिला पनि जानुहुन्थ्यो, अहिले चाहिँ मजाले नै उहाँहरू निर्णय गर्दा जानु पनि थाल्नु भएको छ। सो आकर्षण चाहिँ दिनौनी दिन बढी नै रहेछ जस्तो लाग्छ।
2: अर्को प्रसङ्ग भनेको जस्तो यो वैदेशिक रोजगारी नै जाने प्रक्रियामा नेपालमै पनि धेरै झन्झटिला प्रक्रियाहरू छन्, उहाँहरूले चरण चरणमा ठगीमा पर्ने लगायत भनौँ न थुप्रै समस्याहरू भोग्नुपर्ने हुन्छ, र त्यसमा अर्को कुरा भनेको एजेन्ट मार्फत जाने र त्यसले गर्दाखेरि विदेशमा गइसकेपछि अलिकति समस्यामा पर्ने, दुःख पाउने, भन्ने अनुसारको काम नपाउने, अनि सिप नसिकेर भाषा नसिकेर जाँदाखेरि थप समस्याहरू पनि निम्तिन सक्ने भन्ने कुराहरू पनि अस्ति भर्खर मन्त्रीजीले पनि बताउनु भएको थियो। 70,000 महिलाहरूले चाहिँ सिप लिन गएर अथवा भाषा नसिकिकन जाँदाखेरि समस्यामा पर्नुभयो भन्ने कुरा, त्यो अवस्था चाहिँ किन छ?
3: त्यो डेस्परेट भएर जो मान्छे माइग्रेट गर्छ, यो जुनै पेसामा पनि, तपाईँ आन्तरिक रोजगारीमा पनि कोही मान्छे मसँग केही छैन अरू पाए मैले बाध्यता छ मलाई म जसरी पनि यो काम गर्छु भन्यो भने उसले त्यहाँ भएका पीडा उत्पीडन सबै सहन्छ क्या। सामान जाला छैन भने उसले सहन्छ, उसलाई धेरै घण्टासम्म काम लागेको छ भने पनि उसले सहन्छ, त्यहाँ केही दुर्व्यवहार भयो भने पनि उसले सहन्छ। किन सहन्छ भन्ने चाहिँ ठुलो प्रश्न हो, किनकि उसलाई त्यहाँबाट त्यो श्रमबाट निस्किने बित्तिकै अर्को श्रम छैन नि त उसलाई। सो त्यो स्कार्सिटीले गर्दाखेरि चाहिँ मान्छेले कम्प्रोमाइज गर्छ। सो हाम्रो महिला दिदी बहिनीलाई पनि यहाँ उहाँहरूले खासै यति धेरै यहाँ त झन् नेपालभित्रै चाहिँ हामीसँग उहाँले रोजगारीको अवसर पाउने एकदमै न्यून चान्सेसहरू छ। वैदेश रोजगारीमा दुःख गरेर जानुहुन्छ, त्यहाँ पुगिसकेर त्यहाँ पनि उहाँहरूलाई केही किसिमको हामी उहाँ समस्यामा पर्नुभयो भने पनि उहाँहरू त्यसलाई सहेरै बस्नुहुन्छ कि धेरै जसोले चाहिँ। अर्को भनेको किन यत्रो धेरै उहाँहरू यहीँ नेपालीबाट ठगीमा पर्नुहुन्छ भन्दाखेरि, वैदेशी रोजगारीमा जाने भन्ने कुरो अझै पनि मान्छेले मजाले खुल्याम भन्न सक्ने स्थिति धेरै महिला दिदीबहिनीलाई छैन पनि नि त, किनकि यसको चाहिँ आफ्नै स्टिग्माको पाटो पनि छ। ए वैदेशिक रोजगारीमा वा विदेश जाने भन्ने बित्तिकै फटा भई अब नराम्रो काम गर्न गयो होला, त्यहाँ गएर अब सबै दिदीबहिनीहरूलाई प्रायलाई के विदेशमा गएर आएपछि यसलाई कसै कसैले त केही हिंसा गरे होला भन्ने जुन हाम्रो दृष्टिकोण छ, सोसाइटीको दृष्टिकोण छ, त्यसले पनि कति हदसम्म त महिलाहरूलाई खुल्याम निर्णय गरेर यो सबैसँग सहमति लिएर जान सक्ने स्थिति नै छैन। धेरै महिला दिदी बहिनीले के गर्नुहुन्छ, आफ्नो घर परिवारको धेरै साथीभाइ मान्छेलाई भन्नु नै भएको हुँदैन, नभनेपछि के हुन्छ कि उहाँले त्यो सपोर्ट पनि पाउनुहुन्न नि त। यदि मैले चाहिँ मेरो आफन्तहरूलाई भने कि म वैदेशिक रोजगारीमा जाँदैछु के गरौँ भने मैले सल्लाह मागेँ भने पो मैले सल्लाह पाउँछु त, अब म के गर्छु, म आफ्नो परिवारहरू कसैलाई भन्दिनँ किनकि मलाई डर छ, मैले भने पनि यिनीहरूले मलाई जान दिँदैनन् वा केही न केही भन्छन्, बरु म मैले फेसबुकमा भेटाएको साथी होला वा मैले मेरो साथीबाट चिनेको कोही अरू साथी होला उनीहरूलाई चाहिँ म अलि धेरै विश्वास गरेर उनीहरूको चाहिँ साथ लागेर चाहिँ म वैदेशिक रोजगारको बाटो तय गर्छु। सो यो डिफरेन्सले गर्दाखेरि पनि नेपालदेखि नै उहाँहरू चाहिँ समस्यामा पर्दै जानुहुन्छ, अनि त्यसको चाहिँ इफेक्ट भनेको वैदेशिक रोजगारीको यात्रामा पनि भयो र उहाँ पुगिसके पनि भयो सकेपछि पनि समस्या पर्ने कुराहरू हुन्छ भने फर्किँदा पनि उहाँहरूलाई त्यो समस्याबाट चाहिँ उहाँहरू चाहिँ भाग निक्लिन सक्नुहुन्न। सो यो चाहिँ एकदमै चक्र बन्न जान्छ क्या। तर त्यो भनिरहँदा कोही कोही महिलाहरू चाहिँ सबै मेरो आफ्नो चाहिँ अब हामीले त्यसमा रिसर्च पनि तन्नै गराएको छ, सबै इन्टरमिडिएटको थ्रुबाट जाने महिलाहरूले चाहिँ गएर उहाँ दुःखै पाउँछन् भन्ने पनि यो न्यारेटिभ पनि गलत हो है, किनकि कति धेरैजना चाहिँ हाम्रो इन्टरमिडिएट युज गरेर जानुहुन्छ तर उहाँहरू एकदमै राम्रो काम गरेर कति सक्सेस स्टोरिजहरू पनि छ। सो यसलाई चाहिँ कुनै एउटा सेक्टरमा कुनै एउटा ग्रुप अफ पिपल वा एउटा एक्टरलाई एकदमै धेरै बर्डन वा एकदमै धेरै एक्सपेक्टेसन राख्नु पनि गलत हो नि त, कि एउटा एजेन्ट चाहिँ खतरा भइरहे मेरो वैदेशिक रोजगारीको यात्रा सफल हुन्थ्यो भन्ने सोच्नु पनि गलत हो। कतिजना दिदीबहिनीहरू पुरै कानुनी प्रक्रिया पुऱ्याएर सबै कुरा गरेर सिप लिएर अनि भाषा सिकेर होइन सबै कुरा गरेर गएको महिला दिदीबहिनीहरू दुःख पाउनुभएको स्थितिहरू छ होइन। सो यसको क्रक्स चाहिँ के हो भन्दाखेरिमा हामीले यहाँ जति नै प्रिपेरेसन गऱ्यौँ भने पनि भने सर्टेन कुरा चाहिँ हाम्रो हातको बाहिर छ, त्यो भनेको चाहिँ रोजगारदाता कस्तो पर्छ र त्यो रोजगारदाताले चाहिँ आफ्नो देशको कानूनलाई कतिको पालना गर्छ, यो चाहिँ वैदेशिक रोजगारीमा जाने सबै क्षेत्रमा लागू नभए पनि घरेलु श्रमिकको रूपमा जानेहरूको लागि चाहिँ एकदमै महत्वपूर्ण प्रश्न हो क्या। औपचारिक क्षेत्रमा जानेहरू श्रमिकको लागि चाहिँ रोजगारदाता खराब पर्यो भने त उनीहरूसँग त विभिन्न कानूनी बाटोहरू छ, उनीहरूले आफ्नो रोजगारदाताको विरुद्धमा मुद्दा हाल्छन् होइन, त्यो आफ्नो एजेन्सीभित्र त्यो जुन इन्डस्ट्रीभित्रको ड्यु डिलिजेन्स हुन्छ, त्यहाँनिर चाहिँ ग्रिभेन्स ह्यान्डलिङ मेकानिजम हुन्छ, त्यो हुन्छ। तर जो चाहिँ एउटा घरमा जान्छ उसको लागि त त्यो घरको इन्भाइरोमेन्ट कस्तो छ भन्ने कुराले एकदमै ठुलो म्याटर गर्छ नि त। अनि यहाँबाट चाहिँ एकदम राम्रो इन्टेन्सनले त्यो इन्टरमिडिएटिजले राम्रो सोचेर पठाएको होला, हाम्रो पठाउने जुन संस्था हुनुहुन्थ्यो उहाँले पनि एकदमै राम्रो सोचेर पठाउनु भएको पनि हुनसक्छ, तर उहाँ गएर उहाँको हातभन्दा बाहिरको कुरा भनेको श्रमदाता रोजगारदाता कस्तो छ, सो यो सम्पूर्ण डिस्कसन्समा एकदम इम्पोर्टेन्ट कुरा भनेको चाहिँ गभर्मेन्ट टु गभर्मेन्टको नेगोसिएसन कस्तो भएको थियो, र यदि हाम्रो श्रमिकले चाहिँ मेरो रोजगारदाता यस्तो छ है भनेपछि भलै त्यो घरभित्रकै सेटिङ भए पनि उनले चाहिँ रिग्रेसलको एक्सेस कस्तो हुन्छ भन्ने प्रश्न चाहिँ महत्वपूर्ण हुन्छ। न त कि हामी चाहिँ अहिले के गर्छौँ भने हाम्रै नेपालभित्रकै मान्छेहरूलाई चाहिँ यिनीहरूले गर्दाखेरि यो खराब भयो मात्रै भन्छौँ, तर उनीहरूको हातभन्दा बाहिरको कुरा जब डेस्टिनेसन कन्ट्रीको इम्प्लोयरै ब्ल्याकलिस्टेड थियो, इम्प्लोयरै खराब छ र हाम्रो श्रमिकले चाहिँ त्यहाँ ज्यादा यदि भोग्नु पर्यो भने त त्यसको त रिड्रेसल मेकानिजम अर्कै हुन पर्यो नि त। सो आई थिङ्क यो पाटोहरूबाट सोच्न पनि एकदमै जरुरी छ।
2: सरकार जिटिजीको जुन हाम्रो कुराहरू चलिरहन्छ बेला बेला धेरै देशहरूमा छैन अहिले, त्यो चाहिँ अझै बढाउनु पर्छ भन्ने कुरा अलिकति तपाईँले प्रश्न पारिदिनु भएको छ, त्यसको महत्व चाहिँ के हुन्छ खासमा?
3: यो जिटिजी भनेको चाहिँ कम्तीमा दुईटा सरकार बीच हुने नेगोसिएसन पनि हो नि त। यहाँ चाहिँ पठाउने श्रमिक पठाउने सरकारले पनि आफ्ना कुराहरू राख्छन् कि मेरो श्रमिकलाई चाहिँ यति चाहिँ यो चाहिँ मिनिमम मलाई यति चाहिँ उसको राइट्सहरू चाहिँ इन्स्योर भएको हुनुपर्छ। सो यो पुरै यो चाहिँ राइट बेस्ड अप्रोचको फिलोसफीमा हो कि न त कि प्रोटेक्सनको बेस्डको अप्रोचको फिलोसफीमा। जो अब हामी राइट बेस्ड अप्रोच भन्छौँ भने जो श्रमिक जान्छ उसका विभिन्न अधिकारहरू हुन्छन् र त्यो अधिकारहरू चाहिँ ऊ यहाँबाट आफ्नो देश छोडेर अर्को देश पुगिन्जेलसम्म र त्यहाँ काम गरिरहेर त्यहाँबाट फर्किएर आफ्नो देश आइन्जेलसम्म चाहिँ त्यो अधिकारहरू चाहिँ सुनिश्चित हुनु पर्यो उसको होइन। त्यो भएको कारणले गर्दाखेरि हामी जति पनि बायलेटरल एग्रीमेन्ट्स को कुराहरू गर्छौँ, हामी यो जिटुजी नेगोसिएसन्सका कुराहरू गर्छौँ, यो चाहिँ एकदमै राम्रो प्लेटफर्म हो जहाँ दुवै पक्षको सरकारले चाहिँ बसेर आफ्नो काम होइन अनि आफ्नो वातावरण आफ्नो श्रमिकको अधिकारका बारेमा चाहिँ समीक्षा गर्न पाउँछ। अनि एकचोटि हामीले बायलेटरल एग्रीमेन्ट साइन गरिसके पछाडि के हुन्छ भने बायलेटरल एग्रीमेन्टमा त बेसिक मिनिमम हाम्रो लेबर राइट्सका कुराहरू त इन्स्योर भएको हुन्छ, जसमा चाहिँ अब बेसिक जस्तो भनौँ न उसले पाउनुपर्ने पारिश्रमिकको तोकिएको हुन्छ, उसले काम गर्नुपर्ने 8 घण्टाको बारेबाट तोकिया हुन्छ, उसले पाउनुपर्ने छुट्टीको बारेबाट तोकिया हुन्छ, उसले पाउनुपर्ने सामाजिक सुरक्षाको बारेबाट तोकिया हुन्छ, उसले चाहिँ घर आउन पाउने अधिकारका बारेबाट कुराहरू तोकिया हुन्छन्। सो त्यति हुने बित्तिकै चाहिँ उसले चाहिँ कुनै न कुनै रूपमा यी कुराहरू भएनन् भने चाहिँ मसँग कानुनी उपचार जान पाउने मेरो बाटो छ भनेर एउटा श्रमिक पनि बलियो बन्छ कि मसँग यति यति अधिकार छ र यो कुरामा मलाई कहीँ केही समस्या भयो भने म यहाँ जान्छु भनेर ऊ प्रष्ट हुन्छ, ऊ बलियो बन्छ भने सरकारलाई पनि पठाउने देशको सरकारलाई पनि मैले मेरो श्रमिकको लागि चाहिँ यति यति कुराको लागि माग गरेका छु, त्यो भएन भने मैले चाहिँ त्यसलाई निगरानी गर्नुपर्छ हेर्नुपर्छ र त्यो मोनिटरिङको मेकानिजम र केही पर्यो भने म पनि उसको तर्फबाट चाहिँ यसमा वकालत गर्छु वा उसलाई चाहिँ संरक्षण दिन्छु भन्ने खालको पठाउने देशको गभर्मेन्टमा पनि त्यो एउटा त्यो कुराको चाहिँ बीजारोपण हुन्छ भने जो चाहिँ हामीलाई होस्ट गर्ने कन्ट्री हुन्छ डेस्टिनेसन कन्ट्रीको गभर्मेन्टलाई पनि मैले यति कुरा चाहिँ इन्स्योर गरेका छ भनेपछि यसलाई चाहिँ फुलफिल गर्नुपर्ने मेरो चाहिँ अब्लिगेसन हो भनेर उसले त्यसलाई चाहिँ सिरियसली लिन्छ। सो यो तिनै तर्फबाट चाहिँ आफूले गर्नुपर्ने कामहरूमा चाहिँ प्रष्टता पनि आउँछ, एउटा त्यो भयो। अर्को चाहिँ हामीले बायलेटरल एग्रीमेन्टहरू गरिसके पछाडि चाहिँ एकचोटि एग्रिमेन्ट गर्ने चुपलाएर बस्ने होइन नि त, यसको समीक्षा हुन्छ टेक्निकल कमिटीको मिटिङ भलै हाम्रो केसमा खासै टेक्निकल कमिटीको मिटिङ कुनैमा पनि बसेको छैन होइन, तर हामीले त लेखा हुन्छ क्या बायलेटरल एग्रिमेन्ट कि हरेक 2 वर्षमा चाहिँ हामी फेरि समीक्षा गर्छौँ, टेक्निकल कमिटीको मिटिङ बस्छ, त्यो मिटिङमा चाहिँ हामीले यो सबै कुराहरू चाहिँ श्रमिकहरूको 2 वर्षभित्रमा श्रमिकहरूले चाहिँ होइन बायलेटरल एग्रिमेन्ट त गर्यो तर मलाई चाहिँ एकदमै दुःख मात्रै भयो वा मलाई चाहिँ रोजगारीमा यस्ता यस्ता समस्या भयो भने गभर्मेन्ट रिसेन्टली अब यो टेक्निकल कमिटीको मिटिङमा चाहिँ उसले यो प्रश्न पार्छ क्या कि तपाईँ हाम्रो ब्यालेटल एग्रिमेन्टमा यो कुरा भएको थियो तर पनि अझै हाम्रो श्रमिकहरूले चाहिँ यो समस्याहरू भोगिरहनु परेको छ भनेर श्रमदाताको देशको हाम्रो रिप्रेजेन्टेटिभसँग कुरा हुन्छ। सो यसले चाहिँ कतिवटा कुराहरू चाहिँ समाधान पनि गर्छ, त्यसले त्यो भएको कारणले गर्दा पनि यसको महत्व चाहिँ अलिक बढी नै हुन्छ। अब जस्तो कोभिडको सिचुएसनमा जहाँ कसले ल्याउने वा कसले पठाउने भन्ने कुराको अनिवार्यता थियो नि, वा यस्तो खालको कुरामा पनि एग्रिमेन्टमा बोलेका कुराहरू थिए भने हामीलाई अझ सहज हुन्थ्यो कि हामीले चाहिँ जो देशमा हाम्रो श्रमिकहरू जानुभएको छ त्यो देश हामीले लेखेको थियौँ बायोलेटरल एग्रिमेन्टमा भने उनीहरूको दायित्व हुन्छ, उनीहरूको अब्लिगेसन हुन्छ कि सेफली उनीहरूलाई चाहिँ आफ्नो देश फिर्ते पठाउने हो, यस्ता कुराहरू पनि बोलिएको हुन्छ। सो यसको चाहिँ महत्व चाहिँ एकदमै हुन्छ।
2: यो अलिकति तथ्याङ्कमा पनि जान्नु चाहे तपाईँ अनुसन्धान पनि गरिरहनु भएको हुन्छ, यो क्षेत्रमा अलिकति दखल दिनुभएको भएर समस्यामा पनि बहिला विशेष गरी यो हामीले अलिकति हिंसाका कुराहरू गर्छौँ होइन, ठगीका कुराहरू गर्छौँ, त्यसको बारेमा अलिकति तथ्याङ्कहरू थाहा पाउनु भएको छ वैदेशिक रोजगारीमा चाहिँ यति भइरहेको छ अथवा नेपालमा त्यस्तो केही छ भन्ने खालको?
3: अहिले त मलाई रिसेन्ट त थाहा छैन, तर हाम्रो फरेन इम्प्लोइमेन्ट बोर्डले वैदेशिक रोजगार बोर्डले सधैँभरि निकालि नै रहन्छ नि त यसको तथ्याङ्कहरू के कति, हाम्रो यो डिपार्टमेन्ट अफ फरेन इम्प्लोइमेन्टमा पनि यसको चाहिँ उजुरीहरू कति परे भन्ने खालका तथ्याङ्कहरू छन् जुन भयावह नै छ भन्नुपर्छ होइन। जुन हामीले अब हरेक दिन दुई तिनवटा चाहिँ मृत्यु भएको केसहरू पनि हामीले आइरहेछ भनेर भनेको हामीले भर्खरै पनि यो फरेन इम्प्लोइमेन्ट बोर्डको रिपोर्टहरूमा हामीले देखिरहन्छौँ। अङ्गभङ्ग भएका र मृत्यु भएका श्रमिकहरू नै हामी दैनिक जस्तो 10 जस्तो ल्याउँछौँ भन्नेले नै एउटा आकलन गर्छ नि कि हामी हाम्रो सिचुएसन कस्तो छ भन्ने कुरामा होइन। हाम्रो हरेक दिन जस्तो 3,000-35,000 श्रमिकहरू वैदेशिक रोजगारको यात्रा तय गर्नुहुन्छ र हरेक दिन हामी 8-10 चाहिँ अङ्गभङ्ग र मृत्यु भएको व्यक्तिहरूलाई चाहिँ रिसिभ गर्छौँ भन्ने बित्तिकै हाम्रो हिंसाको कुराहरू प्रत्यक्ष देखिएका कुराहरू पनि अब यसलाई चाहिँ धेरै नै मान्छु म होइन। त्यो भएको कारणले गर्दाखेरि अनि कतिवटा केसेसहरू चाहिँ हाम्रो रिपोर्टै हुँदैन क्या, किनभने महिलाको हिंसाको कुरा पनि एकदमै त्यो एकदमै चुनिएपछि मात्रै यो चाहिँ बाहिर आउँछ र पुरुषको हिंसा पनि उत्ति नै छ क्या। सो जहिले पनि हामीले हिंसा भन्ने बित्तिकै चाहिँ महिलामाथि हुने हिंसा र दुर्व्यवहारमा चाहिँ हाम्रो सबै हाम्रो डिस्कसन्सहरू केन्द्रित हुन्छ। तर मैले अघि जुन आकलन दिइरहेको थिएँ 8-10 अङ्गभङ्ग भएर वा मृत्यु भएर आउनुहुन्छ हरेक दिन, त्यहाँ हेर्नुभयो भने त 0.5% पनि महिला हुन्न भनेको हरेक दिन आउनेमा एउटा पनि एकजना महिलाको बढी हुने वा अङ्गभङ्ग हुने केस पनि कमै छ भनेको यति धेरै पुरुष पनि त यो समस्याबाट ग्रसित हुनुहुन्छ। सो यो चाहिँ महिला र पुरुष भनेर हामीले दुई तर्फको एडभोकेसी गर्नु भन्दा पनि सरकारले चाहिँ मेरो नागरिकको भनेर चाहिँ यसलाई चाहिँ एड्रेस गर्न जरुरी छ। महिलाको कुरा जति सनसनीपूर्ण हुन्छ केही भयो हुने बित्तिकै एकदमै ठुलो कुरो बन्छ महिलाको होइन, किनकि हामी अहिले पनि त्यो प्रोटेक्सनिस्ट अप्रोचमा छौँ नि त, ओहो हाम्रो त इज्जतै गुम्यो, महिला दिदीबहिनीलाई केही भयो भने होइन यो त राष्ट्रकै इज्जत गुम्यो भन्ने खालको कुराहरू पनि अभिव्यक्तिहरू पनि हामी धेरै सुनेका छौँ होइन, त्यही भएर ब्यान लगाइहाल्नुहुन्छ उहाँहरूले। तर पुरुषहरूको पनि त्यति नै समस्या छ नि त, हरेक दिन पुरुषहरू यति तातो घाममा काम गरेर आउनु भएको छ, अङ्गभङ्ग भएर आउनु भएको छ, त्यो भन्दा पनि पुरुष फर्केर आएर चाहिँ के गर्दै हुनुहुन्छ, उहाँको चाहिँ लाइफस्टाइल कस्तो छ भनेर तपाईँलाई अलिकति हेर्न खोज्नुभयो भने म्याक्सिमम 40-45 भन्दा माथिको पुरुषहरूलाई तपाईँ डायलासिस सेन्टरमा भेट्नुहुन्छ नि, धेरैभन्दा धेरैको किडनीमा समस्या छ, धेरै वैदेशिक रोजगारीबाट आउनुभएको व्यक्तिहरूमा केही न केही समस्याहरू हुन्छ नि, यो हेल्थ वाइजको समस्यामा पनि धेरैजनाहरू पर्नु भएको छ र त्यो मल्टिप्लाई हुँदै जान्छ, किनकि अब यो अहिले यस्तो गर्मी छ, यहीँ यस्तो गर्मी छ, यो गर्मी यो ताप बढ्ने यो अरू प्रदूषणका कुराहरूदेखि लिएर ग्लोबल वार्मिङको कुराहरूले गर्दाखेरि पनि आई थिङ्क त्यसको प्रत्यक्ष असर हाम्रो श्रमिकहरू जो चाहिँ बाहिर काम गर्नुहुन्छ क्या, भित्रको सेटिङमा भन्दा पनि त कन्स्ट्रक्सनमा पनि बाहिरै गर्नुहुन्छ, एग्रिकल्चरमा जानुभएको साथीहरू पनि बाहिरै काम गर्नुहुन्छ, धेरै जस्तो रोडमै हुने कामहरू गर्नुहुन्छ होइन। सो त्यसले गर्दाखेरि त्यसको प्रत्यक्ष भार चाहिँ नेपालबाट जानुभएको श्रमिकहरूले एकदमै धेरै नै भोग्नुहुन्छ र यसको चाहिँ अबको 8-10 चाहिँ हामीले यसको इफेक्टहरू पनि हेल्थ वाइज क्राइसिस चाहिँ एकदमै नै भोग्छौँ हामीले, धेरैजना अहिले फर्केर आउनुभएकोमा पनि धेरै समस्याहरू देखेको छ। सो यसको एकदम राम्रो जवाफ भनेको के हुन्छ तपाईँको प्रश्नको भन्दा, उहाँ समस्या परेको कुरा त हामीले सोचिरहेको थियो, अलिअलि देखिरहेको थियो, तर अब एउटा युवा नै भन्छु नि म 40-45 वर्षको मान्छे 50 पनि नकाटेको मान्छे आएर ऊ चाहिँ लाइफ लङ चाहिँ मेडिसिनमा बस्नुपर्ने भन्ने कुरा चाहिँ एक त हामी जस्तो राज्य जहाँ चाहिँ यति धेरै स्रोतहरू छैन अनि त्यो कारणले गर्दाखेरि आई थिङ्क त्यो पनि एकदमै त्यो पनि समस्या हुन्छ होला अब जाँदा अब चाहिँ
2: महिलाको लागि सुरक्षित वातावरण अब त्यो ठगेको सम्भावना कम अथवा त्यो देशमा होस् वा विदेशमा आन्तरिक श्रम बजारमा होस् वा बाहिर श्रम बजारमा होस् त्यसको सुनिश्चितताका लागि अब चाहिँ सरकारले के गर्नुपर्छ
3: सरकारले चाहिँ आन्तरिक रोजगारीलाई पनि एकदमै राम्रोसँगले मिहिन रूपमा चाहिँ त्यसलाई चाहिँ उहाँहरूले चाहिँ एकदम यसलाई प्रायोरिटीमा त राख्नुभएको छ तर महिला र पुरुषको काम वा महिलाको जुन हाम्रो सोसल परिवेशलाई पनि मध्यनजर गरेर यस्तो फ्लेक्सिबल आवर अफ वर्कमा चाहिँ विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई होइन किनकि महिलाहरूलाई चाहिँ सधैँभरि उहाँ आफ्नो घरआसी काम होइन घर बालबच्चा हेरचाह सबै सकिएपछि रहेको समयमा चाहिँ उहाँहरूले काम गर्नुहुन्छ धेरैभन्दा धेरै महिलाहरू चाहिँ होइन सो त्यो फ्लेक्सिबिलिटी हुनुपर्छ होला जसले गर्दा उहाँहरूलाई चाहिँ यो श्रममा आउनलाई चाहिँ प्रोत्साहन गर्छ एउटा अर्को भनेको यही समान ज्यालाका कुराहरूलाई होइन र यो महिलाहरूले चाहिँ यो काम गर्न सक्दैनन् होला वा महिलाहरूको क्षमतामै जुन प्रश्न गरिन्छ त्यो खालको वातावरणहरू कानूनमा चाहिँ गरिँदैन भने पनि व्यवहारमा गरिरहेको कुराहरूलाई चाहिँ यो व्यवहारबाट पनि कसरी हटाउने होइन त्यसमा चाहिँ राज्यको अलि अझ धेरै निगरानी राज्यले चाहिँ त्यसलाई चाहिँ अझ त्यो मेकानिजममा पनि स्ट्रक्चरलमा पनि काम गर्नुपर्छ जस्तो लाग्छ दोस्रो होइन तेस्रो भनेको चाहिँ महिलाको चाहिँ यो अनपेड केयर वर्क क्या हामीले त्यसलाई पनि कसरी हुन्छ भ्यालु गर्यौँ भने चाहिँ धेरैवटा यो स्ट्रक्चरल इनइक्वालिटिजको प्रब्लमहरू चाहिँ घट्छ हामीले एकचोटि चाहिँ लेबर सर्वेमा महिलाको कामलाई पनि एकचोटि सर्वे गरौँ न त भन्ने खालको कुराहरू उठेको थियो कतिवटा देशमा गर्छन् पनि यो होइन उसले चाहिँ किनकि एउटा महिलाले फुल टाइम घरमा काम गरेको कारणले गर्दाखेरि उसले घरका चारा पुरुषलाई वा आफ्नो श्रीमानलाई अरू कोही मान्छेहरूलाई बाहिर काम गर्न जानको लागि एउटा सिचुएसन क्रिएट गरिदिएको हो भने त्यो ऊ पनि बाहिर गएको भए त्यो घरको काम त कसैले गर्थ्यौँ त्यसको लागि हामी त्यो डोमेस्टिक वर्कर राख्थ्यौँ होला वा केयर वर्कर राख्थ्यौँ त्यसको पनि त भ्यालु त हुन्छ नि भनेपछि महिलाले आफ्नो घरमा गरिएको कामलाई पनि एउटा भ्यालुमा चाहिँ क्रिएट गरियो भने त्यसले पनि कतिवटा समस्यामा चाहिँ समाधान गर्छ जस्तो मैले एउटा इक्जाम्पल दिन्छु ल जस्तो मैले चाहिँ घरमा मेरो बच्चा छ अनि मेरो सासू ससुरा बुवा आमा बुढाबुढी मान्छेहरू हुनुहुन्छ भने मैले एकजना फुल टाइम काम गर्न राखेको छु 15-20 हजार रुपियाँ दिएर होइन अब मलाई ऊ फुल टाइम काम गरिदिएको कारणले नै म बाहिर आएर काम गर्न पाएको छु अनि म बाहिर आएर काम गर्दा चाहिँ मेरो जागिरको चाहिँ 35 हजार रुपियाँ छ भने घरमा मैले तिर्छु 20 हजार रुपियाँ 15 हजार रुपियाँ मलाई सेभिङ हुँदो रहेछ सो यो अन्डरस्ट्यान्डिङ चाहिँ हरेक महिलालाई हुनु पर्यो कि त्यो भनेको त मैले भ्यालु त टन्न दिएको रहेछु नि त मेरो 35+20,000 कामको भ्यालु हो नि त मेरो भ्यालु त सो यसलाई भ्यालु यो काम हाम्रो यो कामलाई चाहिँ हामीले गर्ने गराए चाहिँ कामलाई चाहिँ भ्यालु गर्न सक्यो भने महिलाले त्यो कन्फिडेन्स पनि हुन्छ कि उसलाई त्यो भ्यालु दिने बित्तिकै तिमीले चाहिँ 20,000 बराबरको काम चाहिँ एक त मैले इम्प्लोइमेन्ट जेनेरेट गरेँ वा अर्को चाहिँ म काम गइनँ भने नि मैले 20,000 बराबरको काम चाहिँ घर बसेर गरेको छु भन्ने बित्तिकै त्यो उसले पाउने त्यहाँ उसको हेर्ने दृष्टिकोण नै डिफ्रेन्ट हुन्छ सो आई थिङ्क त्यो पनि एकदमै इम्पोर्टेन्ट हुन्छ होला र अर्को चाहिँ हाम्रो केयर गिभर जस्तो काम त गर्न खोज्छन् तर अफिसमा बच्चा लिएर जान पाइँदैन अघि तपाईँले भनिरहनु भएको थियो नि सो त्यसमा पनि अन्त धेरैवटा पालिकाहरूले पनि सानो एउटा बच्चाको स्पेस हाम्रो सर्वोच्च अदालतमा पनि छ होइन धेरैवटा संस्थामा छ सो त्यो माइन्डसेट चाहिँ कि बच्चा लिएर आउनु मेरो अफिसमा पनि मैले बच्चा लिएर जान पाउँछु होइन त्यसले गर्दाखेरि मैले कामबाट निक्लिनु परेन सो यो त एउटा हाम्रो एउटा साइकल हो नि त हरेक महिलाले बच्चा पाउन उसको चाहना भयो भने उसले पाउँछन् अनि पाउँदा चाहिँ उसले जागिरबाट निक्लिनु पर्ने बित्तिकै चाहिँ त्यसले चाहिँ ठुलो थ्रेट पनि हुन्छ होइन फेरि ब्याक टु द जब होइन सो त्यो पनि एउटा इम्पोर्टेन्ट कुरा होला
2: अन्तिममा जति पनि महिला श्रमिकहरू हुनुहुन्छ उहाँहरू सबैलाई के सन्देश दिन चाहनुहुन्छ अनि त्यसपछि हामी छुट्टिन्छ
3: सबै महिला श्रमिकहरूलाई चाहिँ आफूले गरिरहेको काममा चाहिँ एकदमै प्राउड फिल गर्नु तपाईँले कुनै न कुनै हिसाबमा केही न केही कन्ट्रिब्युसन गरिरहनु भएको छ देशको रेमिटेन्समा कन्ट्रिब्युट गरिरहनु भएको छ घरको यो खर्चमा कन्ट्रिब्युट गरिरहनु भएको छ राज्य निर्माणमा कन्ट्रिब्युट गरिरहनु भएको छ अनि जब हामी काममा जान्छौँ अनि बल्ल हामी चाहिँ वक्ता पनि बन्छौँ अनि एडभोकेसी पनि गर्छौँ आफ्नो राइट्सको लागि सो आफ्नो काममा एकदमै दक्ष भएर निस्किनुहोस् आफ्नो राइट्सको लागि बोल्नुहोस् होइन आफू बोल्न सक्नुहुन्न भने को बोल्न सक्छ त्यस्तो मान्छे पहिचान गरेर त्यस्तो मान्छेहरूको थ्रुबाट भए पनि आफ्नो कुराहरू चाहिँ व्यक्त गर्नु चाहिँ म भन्न चाहन्छु धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौला आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/ujyalo र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोसिस गर्छौं। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा पनि प्रकाशित गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौलासँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार। We'll be right back.

0: पुलिस दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलइडी टिभी। Samsung Vision AI TVs na paunu hos. Sound bar matra ru 9999 ma. Ra 12 mahina samma ko net TV package sangai nishulka World Cup live subscription. Sathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
4: Sathurula gaune chan.
5: Aba internet dhilo hoina. Chito, smart ra surakshit.
6: Introducing Wi-Fi 6 with Suvisu Suraksha.
7: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुविसु, छिटो पनि सुरक्षित पनि।
9: थप जानकारी तथा बुकिङका लागि
10: 0942-88-8 98 8 98 8 98 8

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 19 दिनमा 40,500 मेट्रिक टन मल आपूर्ति। देशभर धान रोपाई 32% पुग्यो। रोपाई गर्न आधुनिक प्रविधिको प्रयोग बढ़्दो। आज 4 प्रदेशको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। मधेस र लुम्बिनीका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। देउबा पुत्र जयवीरलाई 7 दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्र। तेरामक्स खरिद प्रकरणमा दिगम्बर झासहित 3 दोषी ठहर। कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित 14 दुर्लभ प्रजाति फेला। संरक्षणमा भइरहेको प्रयासलाई उजागर गरेको भनाई। र आयोजक अमेरिकालाई हराउँदै बेल्जियम विश्वकप फुटबलको क्वार्टर फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। पछिल्ला केही दिन यता मनसून सक्रिय भएसँगै देशभर धान रोपाई भइरहेको छ। असारको शुरूआती 19 दिनमा 40,500 मेट्रिक टन भन्दा धेरै रासायनिक मलको बिक्री वितरण भइसकेको तथ्याङ्क छ। असार 1 देखि 19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत कुल 40,569.25 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। कुल वितरण मल मध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। त्यस्तै साल ट्रेडिङ कर्पोरेशनले 13,574 मेट्रिक टन मल किसानमाझ पुर्याएको छ। तर अझै पनि किसानले चाहे जति मल नपाएको गुनासो गर्दै आएका छन्। मल आपूर्तिमा योजनाबद्ध पहल भइरहेको सरकारको दावी छ। असार तेस्रो हप्तासम्म देशभर झण्डै 32% रोपाई भएको छ। कुल धान खेती हुने जमीन 13,82,000 हेक्टर छ। त्यसमध्ये अहिलेसम्म 4,43,000 हेक्टरमा धान रोपाई भएको कृषि विभागको पछिल्लो तथ्याङ्क छ। परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाई अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ। कृषि क्षेत्रमा बढ़दो श्रमिक अभाव, उत्पादन लागतमा भएको वृद्धि र बदलिदो मौसमका चुनौतीको बीच धान रोप्ने मेसिनको प्रयोग किसानका लागि प्रभावकारी विकल्प बन्दै गएको हो। नवलपरासी वर्दगार सुस्तापूर्वकको मध्यविन्दु नगरपालिकामा पछिल्ला केही वर्ष यता कृषि त्यसमध्ये अहिलेसम्म 4,43,000 हेक्टरमा धान रोपाई भएको कृषि विभागको पछिल्लो तथ्याङ्क छ। परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र

भएको छ। मध्यविन्दु नगरपालिका एकमा प्रकृति कृषि सहकारी संस्था मार्फत संचालनमा रहेको धान रोप्ने मेसिनले केही घण्टामै ठूलो क्षेत्रफलमा रोपाई सम्पन्न गरिसकेको छ। परम्परागत विधिबाट दिनौ लाग्ने काम मेसिन मार्फत छिटो छरिटो समयमा सम्पन्न हुन थालेपछि किसान उत्साहित भएका छन्। मेसिनको प्रयोगले श्रमिकको आवश्यकता घट्नुका साथै रोपाई व्यवस्थित हुने, उत्पादन लागत कम हुने र समयको बचत हुने सहकारी संस्थाका सचिव ओमप्रसाद पाठकले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस प्रदेशको साथै लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। आज राति पनि मधेस तथा कोशी प्रदेशको पहाड़ी र तराईको थोरै ठाउँ र गण्डकी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। गैराती पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। केही दिन यता बिहानी पख चर्को घाम लाग्ने तथा बेलुका र राति पानी पर्ने क्रम बढेको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाका छोरा जयवीरलाई पनि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पत्र काटेको छ। विभागका अधिकारीहरूले हिजो काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका दुईमा भत्काउँदै गरेको निवास बाहिर सूचना टाँस गरेका हुन्। जयवीरलाई सात दिनभित्र विभागको कार्यालय हरिहर भवन पुलचोक ललितपुरमा उपस्थित हुन पत्रमा भनिएको छ। साथै उपस्थित नभए कानून बमोजिम अघि बढ़ने विभागले जनाएको छ। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्स हो बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: ब्याङ्की खैमत बिली चौधरी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्कर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्क दे निल पर्दिमो न्यो ताने सतर्क तना ठगरे क्या बचेना सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
0: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: me a
1: extreme energy drink.
2: जसको नाम नै पर्याप्त छ
3: दिदी बहिनी
2: दिदी बहिनी
3: दिदी बहिनी
2: रेडियो दिदी बहिनी
3: हामी
2: गर्न सक्छौ
3: हामी
2: गर्न सक्छौ
3: गर्न सक्छौ

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
4: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोटो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
5: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
4: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
3: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण, 24 घण्टा आकस्मिक सेवा।
4: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
3: बडगाउँ चौर, कुस्मा पर्वत, फोन नम्बर 0674202727, 0674202727,
5: मोबाइल नम्बर 98572597, 98573597,
3: 98511918918,
5: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
3: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
6: अनि कायो कागज के मेची वा झिल्काई के पर्सनल नम्बर ब्लकलाई वी पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर।

0: अफिस तरी आएर ब्लगलाई र खनखाई अनि बैंगरी बैंगरी चर चाहिँ तले लगपर्दी चङ्गलपति न आफै न मोबाइल नम्बर फेरिदिया बजेर ब्लग तयाँ विषय आफै न ब्याङ्क दे पनि जानकारी तिन पर्यो दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थनी प्रज्ञा सचेत तल पर्यो
1: सतर्क तन ठगी तब्द क्या जोगिना
2: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: नाम नै पर्याप्त छ
5: दिदी बहिनी
4: दिदी बहिनी
5: दिदी बहिनी
4: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
5: हामी
4: गर्न सक्छौ
5: गर्न सक्छौ

0: घर मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष काण्डा बीच भेटवार्ता, सहुलियतपूर्ण ऋणको निरन्तरता लगायत विषयमा छलफल।
0: राष्ट्रिय सभा बैठक बस्दै मन्त्रीहरूले जवाफ दिने कार्यसूची। सुदूरपश्चिम प्रदेश सरकारको बजेट 23 दिनपछि प्रदेश सभामा टेबल हुँदै।
1: एसईईको ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक 1,29,000 सहभागी भएकोमा 83,000 भन्दा बढ़ी उत्रिन।
0: हुर्मुज जलमार्गमा तेल ट्याङ्करमाथि पुनः आक्रमण। इरानी नेता खामेनीको अन्त्येष्टि नसकिएसम्म अमेरिकासँग वार्ता नहुने।
1: र बेल्जियम र स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। पोर्चुगल बाहिरिएसँगै रोनाल्डोले लिए विश्वकप यात्राबाट विदाई।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँछु।
2: यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन घर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: प्रधानमन्त्री वारेन्द्र शाह र एसियाली विकास ब्याङ्क एडीबीका अध्यक्ष मासातो काण्डा बीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरू बीच भेटवार्ता भएको प्रधानमन्त्री कार्यालयले जनाएको हो। प्रधानमन्त्री शाह र नेपाल भ्रमणमा रहनुभएका मासातो बीच एडीबीको नेपालमा लगानी र सहुलियतपूर्ण ऋणको निरन्तरता लगायतका विषयमा कुराकानी भएको बुझिएको छ। हिजो मात्रै एडीबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सहमतिमा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र एडीबी बीच दुईवटा छुट्टा छुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको थियो। उक्त सहुलियतपूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च गरिनेछ।
1: बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन
0: विषयमा कुराकानी भएको बुझिएको छ। हिजो मात्रै एडीबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सहमतिमा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित

0: सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लाली गुनास बचत तथा ऋण सहकारी र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका बचत फिर्ता गर्ने निर्णय गरेको थियो। सोही अनुसार यी असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने गरी तयारी भइरहेको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। बचतकर्तालाई रकम फिर्ता गर्न करिब 9 करोड़ रूपियाँ रकम जम्मा भइसकेको छ। ती सहकारीका साना बचतकर्ताहरूलाई अनामनगर स्थित समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। समितिले बचतकर्तालाई 10,000 बचत रकम फिर्ता गर्ने योजना बनाएको छ। यससँगै 5 सहकारीका करिब 3,000 साना बचतकर्ताले रकम फिर्ता समितिका सदस्य ढकालले जानकारी दिनुभयो।
1: राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। अहिले सभा 12 बजे बस्ने बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत बाँकी विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका साथै उपराष्ट्रपति, राष्ट्रपति, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको शीर्षकमाथि जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसपछि खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ पेश गर्ने र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। साथै अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची छ।
0: सुदूरपश्चिम प्रदेश सरकारको बजेट 23 दिनपछि प्रदेशसभामा टेबल हुँदैछ। आज बिहान 11 बजे बस्ने भनेको बैठक भने अझै शुरू भएको छैन। प्रदेशसभा सचिव देव बहादुर बोगटीका अनुसार आजको बैठकमा आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले बजेटसँगै अर्थ विधेयक र विनियोजन विधेयक टेबल गर्नुहुने कार्यसूची छ। असार 1 गते मध्यराती अर्थमन्त्री धामीले इतिहासकै ठूलो बजेट करिब 37,70,000,000,000 प्रस्तुत गर्नुभएको थियो। तर बजेटमा सत्तारूढ़ एमाले नै असन्तुष्ट भएपछि 3 हप्तासम्म टेबल समेत हुन सकेको थिएन। सुदूरपश्चिम सरकारमा प्रमुख सत्ता साझेदार एमालेका मन्त्रीहरू परिवर्तन गरी नयाँ मन्त्री पठाउने प्रयास अन्तिममा आएर रोकिएको थियो। बजेटबारे प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले पनि तीव्र असन्तुष्टि जनाउँदै आएको छ। अर्कोतर्फ मुख्यमन्त्री कमल बहादुर शाहले पार्टीभित्रको असन्तुष्टि समाधान गर्न मन्त्री फेरबदल गरे पनि हिजोको संसदीय दलको बैठकमा 2 मन्त्री नै अनुपस्थित भएका थिए। आजको बैठक पनि 2 दलबीच सहमति भएमा मात्र बस्ने सम्भावना रहेको छ। मुख्यमन्त्री शाहले छुटेका योजनाहरू बजेटमा समेट्ने प्रतिबद्धता जनाएकोले बजेट टेबल हुने अपेक्षा गरिएको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई 2082 ग्रेड वृद्धि पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 1,29,114 विद्यार्थी सहभागी भएका थिए। तीमध्ये 83,523 उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.4 देखि 2.8 सम्म जीपीए प्राप्त गरेका छन्। त्यस्तै 16,467 जनाले 2.8 देखि 3.2, 14,362 जनाले 2 देखि 2.4, 1,195 जनाले 3.2 देखि 3.6, 45 जनाले 1.6 देखि 2 तथा 16 जनाले 3.6 देखि 4 जीपीए हासिल गरेका छन्। यसैबीच परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा 7 विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। बोर्डले नतिजा वेबसाइट आईभीआर तथा एसएमएस यूएसएडी सेवा मार्फत हेर्न सकिने जनाएको छ।
0: नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ। आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिको मसौदा आर्थिक अनुसन्धान विभागले तयार पारेसँगै सार्वजनिक गर्ने तयारी भइरहेको हो। यसको लागि सबै अधिकारीहरू छलफलमा जुटिरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ। सार्वजनिक गर्नु अघि राष्ट्र बैंकले व्यवस्थापनको बैठक बोलाएको छ। विभागबाट आएको मौद्रिक नीति व्यवस्थापनबाट पारित भएपछि संचालक समिति बैठकले पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ। आज वा भोलिसम्म सार्वजनिक गर्ने प्रयासमा गवर्नर रहेका छन्।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।

0: पानी जीवन को आधार हो तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालयज अन टप लामटाङ हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरलाई बयानमा बोलाएको छ। आज एक सार्वजनिक सूचना मार्फत विभागले सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धानका लागि 7 दिनभित्र कार्यालयमा आउनु निर्देशन दिएको छ। जेएनजे आन्दोलन पश्चात देउवाको परिवार सम्पत्ति शुद्धिकरण अनुसन्धानमा परेको हो। केही दिन अघि मात्र देउवा दम्पतिले विभागलाई पत्र लेख्दै आफ्नो उपचारको सिलसिलामा विदेशमा रहेकोले साउन 26 गते नेपाल आउने जानकारी गराएका थिए। जयवीर पनि परिवारसँगै विदेशमै रहेको बताइन्छ। परिवार शक्तिमा रहेका बेला जयवीरले आफ्नो व्यवसाय विस्तारको लागि शक्तिको दुरूपयोग गर्ने गरेको र रकम व्यवस्थापन गर्ने गरेको आरोप लाग्दै आएको छ। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको भन्दै विभाग र अख्तियारमा उजुरी समेत परेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। ओमानको तट नजिकै होर्मुज जलमार्गमा यात्रा गरिरहेको एक तेल ट्याङ्कर मिसाइल खसेपछि आगलागी भएको छ। पारसको खाड़ीस्थित सांगुरो प्रवेशद्वार हुँदै आवजावत गरिरहेका जहाजहरूलाई लक्षित गर्दै आज बिहान आक्रमण भएको बेलायती सेनाको दावी छ। इरानी सरकारी टेलिभिजनले प्राकृतिक ग्यास एलएनजी बोकेको उक्त ट्याङ्करले चेतावनीको व्यवस्था गरेपछि आक्रमणमा परेको जनाएको भए पनि आक्रमणको प्रत्यक्ष जिम्मेवारी भने लिएको छैन। तेहरानले पटक पटक आफ्नो स्वीकृत मार्गबाट मात्रै होर्मुज जलडमहरूमध्ये पार गर्न सुरक्षित हुने घोषणा गर्दै आएको छ। ओमानको तट नजिकैको वैकल्पिक मार्ग प्रयोग गरेका अन्य जहाजहरूमा भएका आक्रमणमा पनि इरानको संलग्नता रहेको आशंका व्यक्त हुँदै आएको छ। अमेरिका जलमार्गमध्ये पूर्ण रूपमा पुनः खुलाउने, तेहरानको विवादास्पद आणविक कार्यक्रमलाई सीमित गर्ने तथा फेब्रुअरी 28 शुरू भएको युद्धको स्थायी अन्त्य गर्ने उद्देश्यका साथ इरानसँग वार्तालाई अघि बढ़ाउने इच्छुक देखिएको छ। यसैबीच युद्धको प्रारम्भमै मारिएका इरानका सर्वोच्च नेता आयतल्ला अली खामेनीको अन्त्येष्टि सम्पन्न नभएसम्म इरान र अमेरिका बीचको वार्ता अघि नबढ़ने भएको छ। खामेनीको अन्त्येष्टिमा सहभागी शोकाकुल भीड़ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मृत्युको कामना गर्दै नाराबाजी गरेको समाचार एजेन्सी एपीले जनाएको छ। अधिकारीहरूले गैराती खामेनीको शव सिया धार्मिक शिक्षाको केन्द्र मानिने कुम सर पुर्याएका थिए, जहाँ आज श्रद्धांजलि अर्पण गरिएको छ।
2: र अब खेल समाचार। बेल्जियम र स्पेन फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। आज बिहान अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीलाई पराजित गर्दै बेल्जियमले क्वार्टर फाइनलको यात्रा सुरक्षित गर्यो। बेल्जियमले अमेरिकालाई 3-1 गोल अन्तरले पराजित गरेको हो। बेल्जियमको जितमा चार्लेस डी केटे लायरेले 2 गोल गरे भने हान्स भनाकेन र रामेलु लुकाकुले 1-1 गोल गरे। अमेरिकाका लागि मलिक तिलामनले गरेको गोल सान्त्वनामा परिणत भयो। यो हारसँगै अर्को आयोजक राष्ट्र अमेरिका पनि फिफा विश्वकपबाट बाहिरिएको छ। यसअघि आजै राति सम्पन्न खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेनले विश्वकपको क्वार्टर फाइनलमा स्थान बनाएको थियो। मिकेल मेरिनोको इन्जुरी समयको गोलको मद्दतले स्पेनले पोर्चुगललाई 1-0 पराजित गरेको थियो। डालस रंगशालामा सम्पन्न खेलमा स्पेनले छिमेकी प्रतिद्वन्दी पोर्चुगलको चुनौती समाप्त पारेको हो। खेलको पहिलो हाफमा दुवै टोलीले आक्रमक फुटबल खेले पनि गोल गर्न सकेनन्। यसै बीच खेलको अन्तिम 60 बजेसँगै विश्वकप फुटबलका महान खेलाड़ी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रामा पूर्ण विराम लागेको छ। 41 वर्षीय रोनाल्डोले खेल अघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। रोनाल्डोले विश्वकपमा 27 खेल खेलेका छन् भने कुल 11 गोल गरेका छन्। उनी लगातार 6 विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो पुरूष खेलाड़ी हुन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष काण्डा बीच भेटवार्ता, सहुलियतपूर्ण ऋणको निरन्तरता लगायत विषयमा छलफल।
1: राष्ट्रिय सभा बैठक बस्दै मन्त्रीहरूले जवाफ दिने कार्यसूची सुदूरपश्चिम प्रदेश सरकारको बजेट 23 दिनपछि प्रदेश सभामा टेबल हुँदै
2: एसईईको ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक 1,29,000 सहभागी भएकामा 83,000 भन्दा बढ़ी उत्तीर्ण
1: हुर्मुज जलमार्गमा तेल ट्याङ्करमाथि पुनः आक्रमण इरानी नेता खामेनीको अन्त्येष्टि नसकिएसम्म अमेरिकासँग वार्ता नहुने
2: र बेल्जियम र स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश पोर्चुगल बाहिरिएसँगै रोनाल्डोले लिए विश्वकप यात्राबाट विदाई
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो सन्चु र रविन्द्र विदा हुन्छौ नमस्कार
0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस् हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar
3: AIO
4: AIO
3: Yes AIO All in one mart the best place for shopping
4: Ke chara ho khas tya
3: Ke chaina bhana na nun dekhi sun samaka sampurna samagri haru lata kapda khadya samagri banking sastha haru ekai thau ma tyo pani sulabh mulya ma ani gunastari restaurant haru tesmathi prashasta parking area
4: Wow kaha chara yo
3: Yahi min bhavan ma Shanti Nagar gate sangai yatayat byabastha karyalay ko chhewai ma
5: All in one mart helping make your life easier
6: किन आँखा मिचेकुमिचे गरेको
7: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाएपछि क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
6: ओहो यो त सेल फोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
7: ए त्यसो भए जोगिन के गर्ने त
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
8: मोबाइल हेर्दा ध्यान दिउ आँखालाई बचाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: भए भविष्य देख्ने आँखा मसँग भइदिनु भए सायद
1: Bye.

0: लाउनुहोस् त. नमस्कार है, फेरि पनि तपाईँको नागरिकता अझै बन्न सकेको छैन होइन.
1: सर्वे बनाउनु पर्छ क्या, राम्रो हुन्छ.

यसरी सरेर बनाउनु पर्छ क्या, राम्रो देखिन्छ। यसरी सरेर बनाउनु पर्छ क्या, राम्रो देखिन्छ। सरले बनाउनु पर्छ क्या, राम्रो हुन्छ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: युएई सरकारद्वारा 111 नेपाली नागरिकलाई आममाफी, कानूनी प्रक्रिया पूरा गरी नेपाल फर्कन सक्ने।
0: राष्ट्रिय सभामा बाँकी 8 मन्त्रीले जवाफ दिँदै सार्वजनिक लेखा समितिको बैठक अहिले फेरि बस्दै।
1: अप्रेल वर्षसँगै आएको पहिरोले देशका 3 मुख्य सड़क खण्ड अवरूद्ध। सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई प्रहरीको आग्रह।
0: भारतको महाराष्ट्रमा भारी वर्षाले जनजीवन अस्तव्यस्त, विद्यालय तथा कलेजहरू बन्द।
1: र तेस्रो टी20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संयुक्त अरब इमिरेट्स यूएई सरकारद्वारा ईद अल अधा 2026 अवसरमा 111 जना नेपाली कैदी बन्दीलाई प्रदान गरिएको शाही आम माफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त आम माफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्यांकन गरेको जनाएको छ। आम माफीको निर्णय मन्त्रालयको निर्देशन अनुसार अबुधाबी स्थित नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप मित्र राष्ट्र यूएई सरकारले गरेको हो। माफीप्रति नेपाली नागरिक अन्य कुनै विचाराधीन कानून मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा यूएईको प्रचलित कानून बमोजिम आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्।
1: राष्ट्रिय सभाको आजको बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको आज बाँकी मन्त्रीले जवाब दिने क्रम चलिरहेको छ। हिजो 8 मन्त्रीले जवाफ दिएकोमा आज बाँकी 8 मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।
0: सार्वजनिक लेखा समितिको बैठक अहिले फेरि बस्दैछ। आज बिहान बसेको बैठक बेरुजू छलफल उपसमिति गठन गर्ने विषयमा सहमति नभएपछि स्थगित भएको थियो। आन्तरिक कार्यविधि पारित गर्ने र उपसमितिको संयोजक चयनका विषयमा कुरा नमिलेपछि बैठक स्थगित भएको हो। सार्वजनिक लेखा समितिले 5 उपसमिति गठन गर्न लागेको छ। अर्थ, सुशासन उपसमिति, राज्य सुरक्षा, न्याय कानून र प्रशासन उपसमिति, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत र वातावरण उपसमिति, आर्थिक उत्पादन, विज्ञान र मानव पूँजी उपसमिति र सामाजिक न्याय, कल्याण र समावेशीकरण उपसमिति रहेका छन्। सबै उपसमितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टीले दावी गरेपछि विपक्षी दलहरूले विरोध गरेका हुन्। समितिको बैठकमा सांसदहरूले पेरुजो फर्स्योट राहदानी खरिद प्रकरणको अध्ययन गर्न तथा सार्वजनिक सरोकारका विषयमा प्रभावकारी छानबिन अघि बढ़ाउन आग्रह गरेका छन्।
1: प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भने पत्रकारलाई निषेध गरिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा संवेदनशील र कूटनीतिक विषयमा छलफल हुने भन्दै संचार माध्यमलाई सहभागी हुन रोक लगाइएको हो। बैठकमा परराष्ट्र मन्त्रीका साथै परराष्ट्र मन्त्रालयका सचिवको उपस्थिति थियो। परराष्ट्र मन्त्री शिशिर खनालले छिमेकी मुलुकहरू भारत र चीनको भ्रमणका साथै अन्य समसामयिक कूटनीतिक विषयहरूमा समितिलाई जानकारी गराउनु भएको छ। मन्त्री खनालले ती भ्रमणका उपलब्धि र नेपालको परराष्ट्र नीतिका सम्बन्धमा समितिका सदस्यहरूलाई अवगत गराउनु भएको हो। यसैबीच उद्योग समितिले बालोतो स्थित औद्योगिक क्षेत्रको अनुगमन गरेको छ।
0: सुदूरपश्चिम प्रदेश सरकारले असार 1 गते सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84

0: पछि थारू आयोग मुस्लिम आयोग र मधेसी आयोगका सातौं वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। अब अर्को बैठकमा बजेट सम्बन्धी छलफल अगाडि बढ़ाइने भएको छ। प्रदेश सभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख भण्डारीले सभालाई जानकारी गराउनु भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको पर्पर नाम
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो महासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। अविरल वर्षासँगै आएको पहिरोले देशका तीन मुख्य सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। वर्षाका कारण पहिरो आउँदा जाजरकोट डोल्पा सड़क, रूकुम घोराई शहीद मार्ग र भेरी करिडोर सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। जाजरकोटको नलगाड नगरपालिका आठ मलुवा स्थित जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। पहिरोका कारण हिजोदेखि अवरूद्ध डोल्पाको माडी गाउँपालिका छ हार्निक रूकुम घोराई शहीद मार्ग बन्द भएको छ। त्यसै गरी असार 17 गते रूकुम पश्चिम आठ बिस्कोट नगरपालिका छ रिजेगार्ड खोलामा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको भेरी करिडोर हालसम्म संचालनमा आउन सकेको छैन। वर्षाका कारण अवरूद्ध भएका केही मुख्य राजमार्ग आंशिक तथा एकतर्फी रूपमा संचालनमा आएका छन् भने केही सड़क खुलाउने प्रयास भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायक महानिरीक्षक अभिनारायण काफेले जानकारी दिनुभयो। पूर्ण रूपमा अवरूद्ध भएका राजमार्ग संचालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा संचालनमा आएका सड़कमा सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ।
3: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसहरूमा तीन वर्ष एलएलबी कार्यक्रमको नाममा गरिएको मनपरी तथा चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाएको छ। आज अनिराशुभ क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै उक्त शुल्क वृद्धि फिर्ता लिन माग गरेको हो। नेपाली जनता बेरोजगारी, महँगी र आर्थिक संकटको चपेटामा पिल्सिरहेको बेला सरकार आफ्नो संवैधानिक दायित्वबाट पछिँदै शिक्षा क्षेत्रलाई बजार र नाफाको माध्यम बनाउने दिशामा उन्मुख देखिएको अनिराशुभ क्रान्तिकारीको भनाई छ। अनिराशुभ क्रान्तिकारीले मनपरी शुल्क वृद्धि तत्काल फिर्ता नलिए देशव्यापी चरणबद्ध सशक्त संघर्षका कार्यक्रम अगाडि बढ़ाइने चेतावनी समेत दिएको छ।
4: भारतको महाराष्ट्र राज्यमा अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ। मौसम विज्ञान विभागले भारी वर्षा र तीव्र हावाहुरीको सम्भावनालाई मध्यनजर गर्दै शहरका लागि अलर्ट जारी गरेको छ। सतर्कताका रूपमा मुम्बईका सबै सरकारी, निजी तथा नगर निगमद्वारा संचालित विद्यालय र कलेजहरूमा आज विदा घोषणा गरिएको छ। लगातार परेको वर्षाका कारण मुम्बई तथा आसपासका जिल्लाहरूको जनजीवन लगभग ठप्प बनेको छ। धेरै सड़क जलमग्न भएका छन् भने रूख ढलेका, पर्खाल र होर्डिङ बोर्डहरू भत्किएका घटनाहरू पनि सार्वजनिक भएका छन्। महाराष्ट्रमा विगत दुई दिनदेखि परिरहेको मुसलधारे वर्षा र तेज हावाले विनाश मच्याएको छ, जसमा 13 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। यता उत्तर प्रदेशमा पूर्वी र तराई क्षेत्रहरूमा भारी वर्षा भएको छ। मौसम विभागले आगामी 48 घण्टाका लागि धेरै जिल्लाहरूमा भारी वर्षा, तेज हावा, मेघगर्जन र चट्याङको लागि पहेलो अलर्ट जारी गरेको छ।
3: अब खेल समाचार। भारत र इंग्ल्याण्ड बीचको तेस्रो टी20 खेल आज हुँदैछ। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार आज राति 10:15 बजे

0: नटिङघमको ट्रेन्ट ब्रिजमा शुरू हुनेछ। श्रृंखलामा इंग्ल्याण्ड 1-0 अगाडि रहेको छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्डले भारतलाई 4 विकेटले हराएको थियो। यदि भारतले आजको खेल पनि हारेमा श्रृंखला जित्ने उसको आशा चकनाचूर हुनेछ। इंग्ल्याण्ड आजको खेल जित्दै श्रृंखलामा 2-0 को अग्रता कायम गर्न चाहन्छ। श्रेयस अय्यरको कप्तानीमा भारतले एक खेल पनि जितेको छैन, लगातार 4 खेल हारेको छ। अहिलेसम्म भारत र इंग्ल्याण्ड बीच 32 टी20 खेल खेलिएका छन्। यी खेलमध्ये भारतले 18 खेल जित्दा इंग्ल्याण्डले 13 जित हात पारेको छ भने एक खेल बराबरीमा सकिएको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: युए सरकारद्वारा 111 नेपाली नागरिकलाई आममाफी, कानूनी प्रक्रिया पूरा गरी नेपाल फर्कन सक्ने।
0: राष्ट्रिय सभामा बाँकी 8 मन्त्रीले जवाफ दिँदै सार्वजनिक लेखा समितिको बैठक अहिले फेरि बस्दै।
1: अविरल वर्षासँगै आएको पहिरोले देशका 3 मुख्य सड़क पूर्ण अवरूद्ध, सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई प्रहरीको आग्रह।
0: भारतको महाराष्ट्रमा भारी वर्षाले जनजीवन अस्तव्यस्त, विद्यालय तथा कलेजहरू बन्द।
1: र तेस्रो टी20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।

0: extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ
2: हामी
1: गर्न सक्छौ
2: गर्न सक्छौ

0: खुसीको खबर खुसीको खबर।
1: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
3: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने, पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
3: 24 घण्टा आकस्मिक सेवा।
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
1: बडगाउँ चौर, कुस्मा पर्व, फोन नम्बर 0674220 27,
3: मोबाइल नम्बर 98572597, 98573597,
1: 98511 89918,
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
1: बडगाउँ चौर, कुस्मा, नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
4: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
5: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
5: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खोलियो
4: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
5: हाम्रा सेवाहरू
4: होल बडी चेकअप,
5: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
4: मधुमेहको सम्पूर्ण चेक जाँच, यास डी A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
5: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
4: गैस्ट्रिकको परीक्षण,
5: मोटोपनको परीक्षण,
4: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
5: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
4: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
5: सम्पर्क स्थान
4: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
5: सम्पर्क फोन नम्बर 0674220227, 0674220027, मोबाइल नम्बर 98511981918।
4: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
6: जसको नाम नै पर्याप्त छ,
7: दिदी बहिनी,
6: दिदी बहिनी,
7: दिदी बहिनी,
6: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
7: हामी
6: गर्न सक्छौ,
7: गर्न सक्छौ।
8: बड़े आम दुर्गेश थापा।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा शीतमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा। फोन 061-552-493-552-494-582-778।
5: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी अझै कसर कार छ मारा मार छ तेरो लागि त्यो त तेरो पुलिस म चाहिँ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा

0: तेरी माया तिमलाई कति पाइसानो तिमी हिँड्ने पिक्चर दिन्छु तिमी हिँड्ने पिक्चर दिन्छु
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी खरी खरी विषय दिने कस्तो तिम्रो पानी
0: अब नचाउन पर पर चानी चानी म नजिक आउँदा किन हुन्छ पानी पानी
1: पैसा ठाउँ कि त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणसँगै सुनिल कोइरालाको नमस्कार।
1: राष्ट्र बैंकको नयाँ मौद्रिक नीति सार्वजनिक, महँगी दर 5.5 भित्र राख्ने लक्ष्य, वाणिज्य बैंकलाई विदेशी सरकारी ऋण पत्रमा लगानीको बाटो खुला, अर्थतन्त्र चलायमान बनाउने रणनीति।
0: आगामी आर्थिक वर्षका लागि बजेटले पायो अन्तिम स्वीकृति, दुवै सदनबाट बजेट पारित, मन्त्रीहरूले गरे विभिन्न क्षेत्रमा सुधार र विकासका योजना सार्वजनिक।
1: लेखा समितिलाई थप प्रभावकारी बनाउन सांसदहरूको दबाव, ई पासपोर्टदेखि बेरुजुसम्म छानबिनको माग, सात जिल्लामा बर्ड फ्लू नियन्त्रणमा, उपत्यका र काभ्रेमा अझै जोखिम।
0: समुद्री विवादले जापान चीन सम्बन्ध फेरि तनावपूर्ण, अमेरिका चीन शिखर भेटको तयारी, भारी वर्षाले महाराष्ट्र प्रभावित, 4 जनाको मृत्यु।
1: र विश्वकपमा आज अर्जेन्टिना इजिप्टसँग भेट्दै सबैको नजर मेसीमाथि, स्विजरल्याण्ड र कोलम्बिया भोलि बिहान भिड्ने, नेपाली महिला कबड्डी टोली बंगलादेश श्रृंखलाका लागि तयारीमा।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: Oh!

0: 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% इएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेलसँगै भरोसासँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं मौद्रिक नीति सम्बन्धी खबरबाट नेपाल राष्ट्र ब्याङ्कले मुद्रास्फीति महँगी दरलाई 5.5% भित्र सीमित गर्ने प्रक्षेपण सहितको मौद्रिक नीति सार्वजनिक गरेको छ आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र ब्याङ्कका गवर्नर डाक्टर विश्वनाथ पौडेलले मुद्रास्फीतिलाई 5.5% सीमाभित्र राख्ने र समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यका साथ मौद्रिक नीति ल्याइएको जानकारी दिनुभयो यस उद्देश्य प्राप्ति गर्न ब्याङ्क तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पूँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको उहाँले बताउनुभयो आर्थिक वर्ष 2083-84 को लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय ब्रोड मनी सप्लाई हुने प्रक्षेपण ब्याङ्कको छ
3: यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यसहित जारी गरिएको छ यस उद्देश्य प्राप्ति गर्न बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पूँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गरी व्यवसायको आकार र प्रकृति अनुसारको विशिष्टीकृत सेवा सहितको बैंकिङको अवधारणामा अघि बढ़ने शाखाहरू खोल्ने वा बन्द गर्ने प्रक्रियामा लचकता दिने वित्तीय सेवामा डिजिटलाइजेशनमा जान प्रोत्साहन दिने जस्ता बैंक तथा वित्तीय संस्थाहरूको खर्च कटौतीका माध्यमहरू अगाडि सारिएको छ संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कड़ाई गरी असीमित दायित्व सिर्जना हुने अभ्यास हटाइने कालो सूचीमा सकेसम्म कम व्यक्तिहरू रहने रूक्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने एवं दबारमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको छ निक्षेपकर्ताहरूको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याजदर अझ घटाउन सक्ने अवस्थामा समेत ब्याजदर तल जान नदी बढ़ी तरलता यस बैंकले आफ्नो खर्चमा ब्याज दिएर राख्ने नीति लिइएको छ यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याजदरमा सुरक्षित रूपमा बचत गर्न सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ पश्चिम एसियामा बढ़ेको भू राजनैतिक तनावका कारण इन्धनको मूल्य बढ़ेर मुद्रास्फीतिमा केही चाप परेको भए पनि हालैको युद्ध विरामले स्थिति सहज हुँदै गएको छ यस आधारमा आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याजदरसँगै सरकारले ल्याएको बजेटले आर्थिक गतिविधि सुधार हुने र तरलता खपत हुँदै जाने भए पनि रेमिट्यान्स पर्यटन आय सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलतामा दबाव नपर्ने हाम्रो आकलन छ त्यसैले आर्थिक वृद्धिमा सघाउन मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय ब्रोड मनी सप्लाई हुने प्रक्षेपण छ ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर स्थायी निक्षेप सुविधा दर एवं बैंक दरलाई यथावत राखिएको छ भने अनिवार्य नगद अनुपात वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ तरलताको प्रकृति अनुसारका व्यवस्थापन उपकरण प्रयोग गर्ने नीति लिइएको छ यस मौद्रिक नीतिले सर्वसाधारण निक्षेपकर्ता ऋणी र बैंक तथा वित्तीय संस्था सबैको हित हुने गरी नीतिगत सुधारमा जोड़ दिएको म पुनः दोहोर्याउन चाहन्छु
4: संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ प्रतिनिधि सभाका सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 राष्ट्रिय सभाबाट पनि आज पारित भएको हो राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले निर्णयार्थ पेश गर्नुभएको थियो उक्त प्रस्ताव बहुमतले पारित भएको छ यसअघि प्रतिनिधि सभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ यो सँगै संघीय संसदका दुवै सदनबाट बजेट पारित भएको हो
2: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले 100 दिनको अवधिमा अभूतपूर्व काम गरेको दावी गर्नुभएको छ। आज राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो जिकिर गर्नुभएको हो। मन्त्री वाग्लेले सरकारले 100 बुँदामा तोकिएको कामहरूमध्ये 87.2% कार्यक्रमहरू फत्ते गर्नु आफैमा अभूतपूर्व काम गरेको तर्क गर्नुभयो। गृहमन्त्री सुदन गुरूङले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा गृह प्रशासनमा सुधारका लागि आफू जिल्ला पुगेर अनुगमन गरिरहेको बताउनुभयो। राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा उठेको प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरूङले गृह प्रशासनले अब कागजी आश्वासन भन्दा नागरिकले भूमि तहमा प्रत्यक्ष अनुभूति गर्ने सुरक्षा, सुशासन र निष्पक्षताको परिणाम दिनुपर्ने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मौजात रहेका राहदानी प्रयोग नगरी नयाँ प्रणालीमा जाँदा राज्यलाई नोक्सानी हुने भएकाले मौजात कम भएपछि मात्रै नयाँ प्रक्रिया शुरू गर्न लागिएको स्पष्टीकरण दिनुभएको छ। सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले नयाँ सरकार गठन हुँदा 2.5 लाख प्रति राहदानी बाँकी रहेको जानकारी गराउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सड़कलाई आगामी 3 वर्षभित्र 2 लेन डबल लेन बनाइने बताउनुभयो। हाल निर्माणाधीन र निष्पक्षताको परिणाम दिनुपर्ने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मौजात रहेका राहदानी प्रयोग नगरी नयाँ प्रणालीमा जाँदा राज्यलाई नोक्सानी हुने भएकाले मौजात कम भएपछि मात्रै नयाँ

0: डिजाइन एण्ड बिल्ड विधिबाट अगाडि बढ़ाउने प्रक्रियामा रहेको जानकारी दिँदै उहाँले स्थलगत अध्ययनपछि आवश्यकता अनुसार थप पुलहरू निर्माण गरिने बताउनुभयो। हेटौडा कपड़ा उद्योग चलाउनका लागि सरकारले 33 लाख निकासा गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो रकम निकासाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो, जसलाई अर्थ मन्त्रालयले सदर गरेर रकम निकासा गरेको हो। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले हेटौडा कपड़ा उद्योग चलाउने सरकारको तयारी र यसको मोडालिटी बारे प्रश्न गरेका थिए। जवाफमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी ले उद्योग चलाउन रकम निकासा भएको जानकारी दिनुभएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रको कुल बजेटको करिब 59% रकम रासायनिक मल आपूर्तिका लागि विनियोजन गरिएको बताउनुभयो।
1: प्रधानमन्त्री बालिन शाहसँग एसियाली विकास बैंक एडीबीका अध्यक्ष मार्सा तोकान्दाले आज भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको छ। जेएनजी आन्दोलनपछि बालिन शाह नयाँ प्रधानमन्त्री भए लगत्तै कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने धारणा एक्स मार्फत सार्वजनिक गर्नुभएको थियो। कान्दाको नेपाल भ्रमणको अवसरमा एडीबीसँग नेपालले 16 करोड़ 50 लाख अमेरिकी डलर 25 अर्ब रूपियाँ बराबर सहुलियतपूर्ण ऋण लिने सम्झौता भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न 16 रकम बराबरको सहुलियतपूर्ण ऋण लिने बारे हिजो नै सम्झौता भएको हो। सम्झौतामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र एडीबीका नेपाल स्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुशवाले हस्ताक्षर गर्नुभएको थियो।
0: नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा सुनवाई सकिएको छ। गत जेठ 27 गतेदेखि न्यायाधीश तेजबहादुर खड्काको इजलासमा निरन्तर भएको सुनवाई आज सकिएसँगै फैसला सुनाउने तयारी भएको हो। नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाइदिने प्रलोभन देखाई ठूलो रकम असूल गरेको आरोपसँग सम्बन्धित यो बहुचर्चित मुद्दा लामो समयदेखि सुनवाई हुन नसकी रोकिएको थियो। अदालतले जेठ 27 गतेदेखि उक्त मुद्दालाई प्राथमिकतामा राखेर सुनवाई अघि बढ़ाएको थियो। यस प्रकरणमा 2080 जेठ 10 गते जिल्ला अदालत काठमाण्डुमा पूर्व उप प्रधानमन्त्री तथा एमाले नेता टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँड, तत्कालीन गृह सचिव केक नारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई सहित 30 जना विरूद्ध कृत्य, ठगी, संगठित अपराध तथा राज्य विरूद्धको अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो। अभियोग पत्रमा संगठित गिरोहको योजना अनुसार नक्कली कागजात तयारी गरी नेपाली नागरिकलाई भूटानी शरणार्थीका रूपमा प्रस्तुत गरेर विदेश पठाउने प्रयास गरिएको दावी गरिएको छ।
1: प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सांसदहरूले आर्थिक अनुशासन कायम गर्न र अनियमितता नियन्त्रण गर्न समितिलाई थप सक्रिय र आक्रामक बनाउनु पर्नेमा जोड़ दिएका छन्। आज बसेको समिति बैठकमा सांसदहरूले बेरोजू फर्सौट, राहदानी ई पासपोर्ट खरिद प्रकरण र सार्वजनिक सरोकारका अन्य राष्ट्रिय महत्वका विषयमा प्रभावकारी छानबिन अघि बढ़ाउन माग गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले समितिको पहिलो प्राथमिकता बेरोजू फर्सौट हुनुपर्नेमा धारणा राख्नुभयो। कंग्रेसका सांसद जनक राजगिरीले राहदानी सफाईसँग सम्बन्धित विषयमा समितिमा गम्भीर छलफल हुनुपर्ने आवश्यकता औलाउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रम थापाले ई पासपोर्ट खरिद प्रक्रियामा भएको 10 अर्ब 13 करोड़ रूपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको विषयलाई समितिले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। एमालेका सांसद गणेश सिंह ठगुण्डाले सार्वजनिक लेखा समिति आर्थिक अनुशासन कायम गर्ने मुख्य संयन्त्र भए पनि यसको हालैको गतिविधि निकै सुस्त रहेको टिप्पणी गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका अर्का सांसद गणेश पराजुलीले त्रिभुवन विश्वविद्यालयका 480 जना करारका शिक्षण सहायकहरूको पारिश्रमिकलाई महालेखा परीक्षकको कार्यालयले बेरुजू देखाइएको प्रति समितिको ध्यान आकर्षण गराउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: डेवलपमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलसी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब बाँकी खबर विपक्षी चार दलले संविधान संशोधनको बहसपत्र तयार गर्ने सरकारी कार्यदलको कामप्रति असहमति जनाउँदै राष्ट्रिय सहमति बिना संविधान संशोधन प्रक्रिया अघि नबढ़ाउन आग्रह गरेका छन् नेकपा लोसपा जसपा र राजमोका नेताहरूले संयुक्त रूपमा सरकारलाई बुझाएको पत्रमा संविधान संशोधनका आधारभूत विषयमा पर्याप्त सहमति नबनाई बहसपत्र तयार गर्ने प्रक्रिया उपयुक्त नभएको बताएका छन् बहसपत्र कार्यदल संयोजक असीम शाहलाई पत्र लेख्दै उनीहरूले आफ्नो धारणा सुनवाई नभएमा संविधान संशोधन बहसपत्र तयार पार्ने काममा सहभागी नहुने चेतावनी समेत दिएका छन् पत्रमा नेकपाका देव गुरूङ राजमोका मनोज भट्ट जसपाका डाक्टर सुरेन्द्र झा र लोसपाका लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेका छन् संविधान संशोधनको बहसपत्र तयार पार्न गठित कार्यदलको पछिल्लो पटक थपिएको म्याद असार मसान्तसम्म छ उनीहरूले संविधान संशोधन अघि बढ़ाउनु अघि बहसको प्रक्रिया पुनरावलोकन गर्न संशोधन गर्नुपर्ने विषयहरू स्पष्ट गर्न संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा आँच नपुग्ने प्रतिबद्धता जनाउन तथा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमति कायम गर्न सरकारसँग माग गरेका छन् संयुक्त विज्ञप्ति जारी गर्ने चार दलका नेताहरूले कार्यदलको क्षेत्राधिकार संविधान संशोधन के विषयमा गर्ने लगायतका अवधारणा पहिले स्पष्ट हुनुपर्ने जनाएका छन् तर अहिलेसम्म सरकारबाट ती कुनै विषयबारे सम्बोधन नभएको उनीहरूको भनाइ छ
3: संयुक्त अरब इमिरेट्स युएई सरकारले ईद अल अधा 2026 अवसरमा 111 जना नेपाली नागरिकलाई आम माफी दिएको छ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको छ साथै युएई सरकारको उक्त निर्णयप्रति आभार व्यक्त गरिएको छ विज्ञप्ति अनुसार परराष्ट्र मन्त्रालयको निर्देशनमा अबुधाबी स्थित नेपाली दूतावासले युएई सरकार समक्ष गरेको अनुरोधका आधारमा 111 नेपाली कैदीलाई आम माफी दिने निर्णय गरेको हो आम माफी पाएका नेपाली नागरिकमाथि अन्य कुनै कानूनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानून अनुसार आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि उनीहरू नेपाल फर्कन सक्ने मन्त्रालयले जनाएको छ
2: देशका विभिन्न 11 जिल्लामा फैलिएको घातक पंक्षी रोग बर्ड फ्लू 7 जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आएको छ पशु सेवा विभागका अनुसार झापा मोरङ सुनसरी महोत्तरी बारा चितौन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो यद्यपि उपत्यका 3 जिल्ला काठमाडौँ ललितपुर भक्तपुर र काभ्रे पलाञ्चोकमा भने यो रोग अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन विभागले यी 4 जिल्लालाई अझै पनि निगरानीमा राखेको छ रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको थियो उक्त टोलीले संक्रमित क्षेत्रका पंक्षी अण्डा दाना तथा पंक्षीजन्य अन्य सामग्रीहरू नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभयो संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयले सीमा नाका र अन्य क्षेत्र उच्च सतर्कता अपनाउँदै अवैध रूपमा ओसार पसार गरिएका पंक्षीहरू समेत बरामद गरी नष्ट गरेको थियो
3: चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर देवेन्द्र खत्री नियुक्त हुनुभएको छ प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालन शाहले डाक्टर खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्ति पत्र प्रदान गर्नुभयो यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्मका लागि आयोगका पूर्व उपाध्यक्ष श्री कृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डाक्टर अञ्जनी कुमार झा लगायत पदाधिकारी पदमुक्त भएका थिए हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: is bonus pound.
1: Vi ska ta tenardico om Helt som matcha dit jag har haft mig på.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। नेपाल राष्ट्र ब्याङ्कले सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने भएको छ। गवर्नर विश्वनाथ पौडेलले आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक गर्दै संस्थाको सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने बताउनुभयो। मौद्रिक नीतिले व्यक्तिगत जमानीबाट सृजना हुने असीमित दायित्वलाई व्यवस्थित गर्ने, चेक अनादरका कारण कालो सूचीमा पर्ने अवस्थालाई सहजीकरण गर्ने, ऋण उद्योगका निष्क्रिय कर्जाको व्यवस्थापन गर्ने तथा दबावमा रहेका ऋणीको पुनरूत्थानका लागि विशेष व्यवस्था गरेको छ। साथै संस्थाको वित्तीय सबलताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण गर्ने र सार्वजनिक प्रयोजनका ठूला विद्युतीय सवारी साधनमा कर्जा मूल्य अनुपात एलटीभी सहज बनाउने व्यवस्था गरिएको छ।
4: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार परिसूचक 24.57 अंकले उकालो लागेर 2651.69 पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक 4.33 अंकले बढ़ेर 460.61 पुगेको छ। यस्तै फ्लोट सूचक 1.73 अंकले बढ़ेर 181.96 पुगेको छ। सेन्सिटिभ फ्लोट सूचक भने 1.57 अंकले बढ़ेर 156 पुगेको छ।
3: अब विदेशका खबर। पूर्वी चीन सागर स्थित विवादित सेन्काकु टापु नजिक चिनिया तटरक्षक जहाज प्रवेश गरेपछि जापान र चीन बीचको समुद्री तनाव फेरि चर्किएको छ। जापानले आफ्नो दावीको समुद्री क्षेत्रमा प्रवेश गरेका दुई चिनिया तटरक्षक जहाजलाई चेतावनी दिँदै बाहिरिन बाध्य पारेको जनाएको छ। जापानी तटरक्षकका अनुसार चार चिनिया तटरक्षक जहाज विवादित क्षेत्र वरिपरि गस्ती गरिरहेका थिए। तीमध्ये दुई जहाज जापानले आफ्नो क्षेत्रीय जलका रूपमा दावी गरेको समुद्री क्षेत्रमा प्रवेश गरे जापानी माछा मार्ने डुंगातर्फ अघि बढ़ेका थिए। त्यसपछि जापानी तटरक्षकले तत्काल चेतावनी दिँदै अतिरिक्त सुरक्षा जहाज परिचालन गरेको थियो। जापानी तटरक्षकले जारी गरेको विज्ञप्ति अनुसार पटक पटक चेतावनी दिएपछि चिनिया जहाजहरू मंगलबार बिहान 9:20 उक्त क्षेत्रबाट बाहिरिएका थिए।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया राष्ट्रपति सी चिनफिङसँग सेप्टेम्बर 24 भेट हुने अपेक्षा गरेको बताएका छन्। व्हाइट हाउसमा नयाँ बलरूम निर्माण बारेको छलफलका क्रममा उनले सीको सम्भावित भ्रमणको उल्लेख गरेका छन्। उक्त समय न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा हुने भएकाले दुवै नेताबीच भेटवार्ता हुने अनुमान गरिएको छ।
3: भारतको महाराष्ट्र राज्यमा अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ। मुम्बईमा मंगलबार बिहानदेखि बाक्लो बादल, तीव्र हावा र भारी वर्षा भएपछि मौसम विभागले सुन्तला ओरेंज चेतावनी जारी गरेको छ। खराब मौसमको जोखिमलाई ध्यानमा राख्दै मुम्बईका सबै सरकारी, निजी तथा महानगरपालिका अन्तर्गत संचालित विद्यालय र कलेजहरूमा मंगलबार विदा घोषणा गरिएको छ। यता पुणे जिल्लामा भारी वर्षासँग सम्बन्धित छुट्टा छुट्टै घटनामा चारजनाको मृत्यु भएको छ। पहिरो र पर्खाल भत्किँदा एकै परिवारका 3 सदस्यको ज्यान गएको छ भने दुईजना तीव्र भेलमा बगेका छन्। उद्धार तथा राहत कार्य जारी रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्।
4: अब खेल खबर। साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 अन्तिम 16 अफ्रिकन जायन्ट इजिप्टसँग खेल्दैछ। यो खेल अमेरिकाको एटलान्टामा नेपाली समयअनुसार आज राति 9:45 शुरू हुनेछ। अर्जेन्टिना र इजिप्ट विश्वकपमा पहिलो पटक आमने सामने हुन लागेका हुन्। दुवै टोलीले अन्तिम 32 संघर्षपूर्ण जीत निकालेका थिए। राउण्ड अफ 32 अफ्रिकाको नवप्रवेशी केप भर्डेलाई 3-2 पराजित गर्दै अघि बढ़ेको दक्षिण अमेरिकी जायन्ट अर्जेन्टिनाले अन्तिम 16 अर्को अफ्रिकी टीमसँग खेल्न लागेको हो। इजिप्टले भने एसियन कोटाबाट खेल्ने अस्ट्रेलियालीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै विश्वकपमा पहिलो पटक नकआउट खेल खेलेको थियो। विश्व फुटबलकै सुपर स्टार लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना अहिले लयमा छ। फिफा विश्वकप 2026 राउण्ड अफ 32 अन्तिम खेलमा स्विजरल्याण्ड र कोलम्बिया बीच भोलि बिहान 12:00 क्यानाडाको बीसी प्लेस भ्यानकुभरमा स्टेडियममा प्रतिस्पर्धा हुँदैछ। यो खेलपछि विश्वकपमा नयाँ थपिएको राउण्ड अफ 32 को सबै खेल सकिनेछ र अन्तिम 8 पुग्ने टोलीको पनि टुङ्गो लाग्नेछ। साथै जारी विश्वकपमा क्यानाडामा खेलिने पनि यो अन्तिम खेल हुनेछ। यता तीनवटै आयोजक राष्ट्र फिफा विश्वकप 2026बाट बाहिरिसकेका छन्। जारी विश्वकपमा आयोजक राष्ट्रको रूपमा रहेका अमेरिका, क्यानाडा र मेक्सिको अन्तिम 16 बाहिरिएका हुन्।
3: नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले बंगलादेशसँग 5 खेलको श्रृंखला खेल्ने भएको छ। यो श्रृंखला जुलाई 17 23 तारीकसम्म बंगलादेशको ढाकामा आयोजना हुनेछ। नेपाली महिला टोलीले दोस्रो पटक बंगलादेशमा श्रृंखला खेल्न लागेको हो। नेपालको महिला टोलीले आगामी 20 एसियन गेम्समा पनि चुनौती प्रस्तुत गर्दैछन्। एसियन गेम्सका लागि मिशन 26 रहेका सीमित खेलाड़ी मात्र यो श्रृंखलामा सहभागी छन्। नयाँ खेलाड़ीलाई एक्सपोजर दिने उद्देश्यले नियमित खेलाड़ीलाई विश्राम दिएको अखिल नेपाल कबड्डी संघले जनाएको छ।
4: जाना जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
3: राष्ट्र ब्याङ्कको नयाँ मौद्रिक नीति सार्वजनिक। महँगी दर 5.5% भित्र राख्ने लक्ष्य। वाणिज्य ब्याङ्कलाई विदेशी सरकारी ऋण पत्रमा लगानीको बाटो खुल्ला। अर्थतन्त्र चलायमान बनाउने रणनीति।
4: आगामी आर्थिक वर्षका लागि बजेटले पायो अन्तिम स्वीकृति। दुवै सदनबाट बजेट पारित। मन्त्रीहरूले गरे विभिन्न क्षेत्रमा सुधार र विकासका योजना सार्वजनिक।
3: लेखा समितिलाई थप प्रभावकारी बनाउन सांसदहरूको दबाव। ई पासपोर्टदेखि बेरुजूसम्म छानबिनको माग। 7 जिल्लामा बर्ड फ्लू नियन्त्रणमा। उपत्यका र काभ्रेमा अझै जोखिम।
4: समुद्री विवादले जापान चीन सम्बन्ध फेरि तनावपूर्ण। अमेरिका चीन शिखर भेटको तयारी। भारी वर्षाले महाराष्ट्र प्रभावित। 4 मृत्यु।
3: र विश्वकपमा आज अर्जेन्टिना इजिप्टसँग भिड्दै। सबैको नजर मेस्सीमाथि। स्विजरल्याण्ड र कोलम्बिया भोलि बिहान भिड्ने। नेपाली महिला कबड्डी टोली बंगलादेश श्रृंखलाका लागि तयारीमा।
4: हवस्त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी।

0: भनेको संख्या 27 पुग्यो। छानबिन शुरू। विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्ट भिड्दै
1: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सुकुम्बासी समस्या समाधानका लागि सरकारले 25,000 रूपियाँ सहित होल्डिङ सेन्टरबाट पुनर्स्थापनाको प्रक्रिया अघि बढ़ाएको छ, तर स्थायी बसोबासको टुंगो बिनाको स्थानान्तरणले प्रभावित परिवारमा अन्यल हुनु स्वाभाविक हो। दीर्घकालीन समाधानका लागि सुरक्षित आवास, कानूनी पहिचान र जीविकोपार्जनको आधार सँगसँगै सुनिश्चित गर्नुपर्छ। सरकारका प्रयास सफल बनाउन सुकुम्बासी परिवारले पनि सहयोग र विश्वासका साथ पुनर्स्थापनाको प्रक्रियामा सहभागी हुनुपर्छ। आपसी सहकार्यबाट मात्रै दशकौं पुरानो यो समस्या स्थायी रूपमा समाधान हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
2: राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिँदै कर्जा विस्तार, वित्तीय स्थायित्व र मूल्य स्थिरता बीच सन्तुलन कायम गर्ने रणनीति अघि सारेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यक्तिगत जमानीका आधारमा ऋणीमाथि असीमित दायित्व सिर्जना हुने व्यवस्था हटाइने भएको छ। साथै चेक अनादरका कारण कालो सूचीमा परि बैंकिङ सेवा लिनै नसक्ने अवस्थालाई कम गर्न नीतिगत सुधार गरिनेछ। लामो समयदेखि समस्यामा रहेका रुग्ण उद्योगका निष्क्रिय कर्जा व्यवस्थापन, दबावमा रहेका कर्जाको पुनर्संरचना तथा पुनरुत्थानका लागि पनि विशेष व्यवस्था गरिने उल्लेख छ। राष्ट्र बैंकले संस्थाको वित्तीय अवस्थाका आधारमा शेयर दितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ। सार्वजनिक यातायातमा प्रयोग हुने ठूला वित्तीय सवारी साधन खरिदका लागि कर्जा मूल्य अनुपात पनि थप सहज बनाइने उल्लेख छ। मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% वृद्धि गर्ने लक्ष्य रहेको छ। साथै मुद्रास्फीति 5.5% भित्र सीमित राख्ने तथा पर्याप्त विदेशी मुद्रा संचित कायम राख्ने आर्थिक वृद्धिलाई सहयोग गर्ने उद्देश्य लिएको राष्ट्र बैंकका गवर्नर विश्व पौडेलले बताउनुभयो।
3: यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित जारी गरिएको छ। ब्याजदर तल जान नदी बढ़ी तरलता यस बैंकले आफ्नो खर्चमा ब्याज दिएर राख्ने नीति लिइएको छ। यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग, उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ। पश्चिम एसियामा बढ़ेको भू राजनैतिक तनावका कारण इन्धनको मूल्य बढ़ेर मुद्रास्फीतिमा केही चाप परेको भए पनि हालैको युद्ध विरामले स्थिति सहज हुँदै गएको छ। यस आधारमा आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ।
2: आगामी आर्थिक वर्षदेखि नेपालका वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो। विदेशी मुद्रा खरिदबाट हुने तरलता व्यवस्थापनलाई सहज बनाउन यो नीति ल्याइएको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गर्ने भएको छ। गवर्नर विश्व पौडेलले व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत बैंकिङ सेवा विस्तार गरिने जानकारी दिनुभयो। यस वर्षको मौद्रिक नीतिले कर्जा प्रवाहलाई सहज बनाउने, निजी क्षेत्रको मनोबल बढ़ाउने संकेत दिएको अर्थविदहरू बताउँछन्। पछिल्ला वर्षहरूमा उद्योग व्यवसाय सुस्त हुँदा बैंकहरूमा ठूलो परिणाममा तरलता थुप्रिएको र निजी क्षेत्रको लगानी विस्तार हुन नसकेको अवस्थामा राष्ट्र बैंकले नियामकीय केही व्यवस्था खुकुलो बनाएको देखिन्छ। जारी मौद्रिक नीतिले नेपालको अर्थतन्त्र चलायमान बनाउन सक्ला। यस विषयमा विश्लेषण सहितको सामग्री केही बेरमा साझा खबरमा सुन्न सक्नुहुनेछ। सरकारले बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योग सञ्चालनको प्रक्रिया अघि बढ़ाएको छ। उद्योग सञ्चालनका लागि अर्थ मन्त्रालयले 33,00,000 रूपियाँ निकासा गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उद्योग सञ्चालनको तयारी र सञ्चालन ढाँचाबारे प्रश्न उठाएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुसार अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको जानकारी दिनुभयो।
4: कपड़ा उद्योग को 33 लाख रुपया हमी निकासा को लगी यहां अर्थ मंत्रालय में लेखी पठाई जो कि निकासा

0: भइसकेको छ, त्यहाँ एउटा उद्योगमा गइसकेको छ र त्यो मरम्मत कार्य पनि अगाडि बढ़िसकेको छ र अब केही महिनामै चाहिँ संचालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु।
1: सरकारले बहुजात रहेका राहदानी सकिएपछि मात्रै नयाँ राहदानी छपाई प्रणाली लागू गर्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै नयाँ सरकार गठन हुँदा करिब 2,50,000 राहदानी मौजात रहेको र ती प्रयोग नगरी नयाँ प्रणाली लागू गर्दा करिब 25 लाख अमेरिकी डलर बराबरको नोक्सानी हुने भएकाले मौजात कम भएपछि मात्र नयाँ कम्पनीहरू मार्फत राहदानी वितरण शुरू गरिने बताउनुभयो।
2: अर्को सोमबारदेखि नयाँ कम्पनीले छाप्ने पासपोर्ट हामी उपलब्ध गराउने तयारीमा छ यति बेला पासपोर्ट विभाग र त्यसैको तयारी स्वरूप यो हप्ता 3 दिन विशेष गरी बुधबार बिहिबार र शुक्रबार चाहिँ जिल्ला र विदेशी नियोगहरूबाट पासपोर्ट अप्लाई गर्न पाइँदैन भनेर हामीले सार्वजनिक सूचना गरेका छौं। त्यो नेपालको इतिहासको सबभन्दा ठूलो डिजिटल ट्रान्जिसन भइराखेको छ। 1 करोड़ भन्दा नेपाली नागरिकको व्यक्तिगत विवरण सहितको डेटा ट्रान्समिसन अर्को सिस्टममा गरेर त्यसपछि चाहिँ हामी नयाँ पासपोर्ट वितरण प्रणालीमा जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यो हप्ता हामीले त्रिपुरमा पासपोर्ट विभागमा 2 दिन र नियोग जिल्लाहरूमा 3 दिन चाहिँ हामी पासपोर्ट नदिएर सोमबारदेखि हामी यो औपचारिक प्रक्रियामा जाँदैछौँ।
1: नयाँ प्रणाली कार्यान्वयनका लागि करिब 1 करोड़ नेपालीको डिजिटल विवरण सार्नुपर्ने भएकाले यो साता केही दिन राहदानी सेवा प्रभावित हुनेछ। जिल्ला प्रशासन कार्यालय विदेशी स्थित नेपाली नियोग र राहदानी विभागबाट केही दिन आवेदन लिन रोक लगाइएको छ। सरकारको योजना अनुसार आगामी सोमबारदेखि नयाँ कम्पनीले छापेका राहदानी विवरण शुरू हुनेछन्। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 संघीय बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भएर आएको विनियोजन विधेयक 2083 राष्ट्रिय सभाले पनि आज बहुमतले अनुमोदन गरेसँगै बजेटले स्वीकृति पाएको हो। राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर सोरेङ वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। बैठकले विधेयक बहुमतले पारित गरेको छ। दुवै सदनबाट बजेट पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षका कार्यक्रम र योजनाहरू कार्यान्वयन गर्ने कानूनी आधार प्राप्त गरेको छ। सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष पवन गुरूङका अनुसार सोमबार बिहानसम्म मात्र खाना उपलब्ध गराएको थियो। त्यसपछि खाना नपाएपछि सुकुम्बासीहरूले विरोध जनाएका हुन्। गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। खरीपाटी केन्द्रमा हाल 900 परिवारका 207 जना बसिरहेका छन्। असार 24 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो।
3: बस्नलाई समस्या भएन, एक दुई दिन हामी कोठा खोल्न गाह्रो भयो भने सोचे गर्नु होला, यहीँ बस्नु होला, खानाको चाहिँ अब जवाब गर्नुहोस् है, पैसा पाइसकेपछि हामीले नि खुवाउनु गाह्रो भयो अप्ठ्यारो भयो भनेर कुरा चाहिँ गरे। हामीलाई अब मन्त्रालयको माथिबाट निर्देशन पनि त्यही छ, अब सधैँ खाना खुवाएर राखिराख्ने भयो भने त सधैँ अब गरी खान सक्ने मान्छेहरू पनि त्यतिकै अलपत्र भएर बसे होइन, अब काम गरेर सोसियल्ली चाहिँ हेलमेल भएर बस्नुपर्ने मान्छेहरूलाई आइसोलेसनमा धेरै समय राख्दाखेरि विभिन्न विचलनहरू आउँछन् आइरहेछन्, त्यसले गर्दाखेरि यसलाई छिटोभन्दा छिटो समाजमा प्रतिस्थापन गर्नु पर्यो भनेर हामीले यो कदम चालेको हो। अब उहाँ धेरैजना गई पनि सक्नु भएको छ। 1440 परिवारको चाहिँ पैसा वितरण भइसकेको छ।
1: देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवल प्रासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने अझै पनि नियन्त्रण बाहिर छ। विभागले निगरानी जारी राखेको सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो।
4: 11 जिल्ला मध्ये 7 जिल्लामा पूर्ण रूपमा रोग नियन्त्रण आइसकेको छ। त्यो 7 जिल्ला भनेको कोशीका 3 जिल्ला झापा, मोरङ, सुनसरी, त्यसपछि चितवन 4 भइहाल्यो, पाँचौंमा महोत्तरी, त्यसपछि 12 थर्ट्यो भइहाल्यो अनि चितवन, त्यसमा चाहिँ अहिले रोग पूर्ण रूपमा कन्ट्रोल आइसकेको अवस्थाहरू विद्यमान छ। काठमाडौँ भेरीमा चाहिँ के छ भन्दाखेरि काठमाडौँ भेरीमा आउटब्रेकको स्थिति हेर्दाखेरि अहिले अलिकति ललितपुर र यता काठमाडौँ चाहिँ अलिक घटेको हो कि यस्तो छ र भक्तपुर पनि अलिक घट्दो क्रममै छ भने काभ्रेको पनौती, बनेपा, हिरिखेत लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ चाहिँ बढ्दो क्रममा चाहिँ रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। श्रीलंकाको निगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या 27 पुगेको छ। घटनामा 100 भन्दा बढ़ी व्यक्ति घाइते भएपछि सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको छ भने आपराधिक अनुसन्धान पनि शुरू गरेको छ। प्रहरीका अनुसार प्रतिद्वन्दी लागु औषध तस्करी समूहबीच भएको झडपका क्रममा केही कैदीले सुरक्षाकर्मीको हतियार खोसेपछि गोली चलेको थियो। घटनामा 97 जना निगोम्बो अस्पताल र 19 जना कैदी कोलम्बो स्थित अस्पतालमा उपचाररत छन्। सुरक्षा व्यवस्थापनका लागि केही कैदी र विदेशी नागरिकलाई अन्य कारागारमा सारिएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 अन्तिम 16 आज अफ्रिकी टोली इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको एटलान्टामा हुने खेल नेपाली समयअनुसार राति 9:45 शुरू हुनेछ। अर्जेन्टिना समूह चरणका तीनै खेल र अन्तिम 32 को खेल जित्दै अपराजित रूपमा अन्तिम 16 पुगेको हो। कप्तान लियोनल मेस्सीले चारै खेलमा गोल गर्दै 7 गोल सहित उत्कृष्ट लय कायम राखेका छन्। 39 वर्षको उमेरमा पनि मेस्सी विश्वकपमा लगातार कीर्तिमान बनाउँदै टोलीका प्रमुख खेलाड़ी बनेका छन्। अर्कोतर्फ इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा हराउँदै विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जितेको थियो। सन्तोषी राहुल।
5: आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत दिने
6: वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ
5: तर नीति कार्यान्वयनमै सफलता निर्भर। विज्ञ संघको संवादसँगै वर्षा मासमा खेतीपाती गर्दा ध्यान दिनुपर्ने कुरा, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्यूटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
8: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
9: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
10: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
11: हाम्रा दुखमै त सरकारी खेती गरिसौ र पानी पिएर
8: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
10: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
8: हरेक बिहिबार बेलुका 7:30 र भोलिपल्ट बिहान 6:30 अनि पुनः प्रसारण सोही दिन राति 8 सीआईएन मार्फत देशै भरे कार्यक्रम हेलो सांसद।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले एसई ग्रेड वृद्धि पूरक परीक्षामा करिब 65% उत्तीर्ण भएको जनाएको छ। परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी 1,29,000
5: 194 विद्यार्थी मध्ये 83,523 जना अर्थात 64.69% उत्तीर्ण भएका छन्। जीपे अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 अंक प्राप्त गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ। पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता, उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुक्लो बनाएको छ। तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला? अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग साथी सन्तोष गन्धर्वले सोध्नु भएको छ।
6: यसले के छ भन्दा यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनिलाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ, तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई हामी स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोड म्याप चाहिँ देखाउन सकेका छैन। त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढंगले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैछ। अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भनिएको छ, सजगतापूर्वक लचिलो मौद्रिक नीति भनिएको थियो अर्कोचोटि, यसपालि लचक मौद्रिक नीति भनिएको छ। लचकता चाहिँ देखाउन खोजिएको छ, तर संरचनागत हिसाबले यो ढंगले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन। जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिने चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने, ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढंगले व्यवस्थापन गर्ने, अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्पालिकीकरण गर्ने, पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने, त्यसपर पर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ, तर त्यसको ठोस कुराहरू आएको छैन। मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यकता छ। ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरणको सम्बन्धमा अध्ययन भइरहेको छ भनिएको छ, तर ब्याङ्क तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनिएको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्तो आउँछ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि टेस्ट मात्रै अनि भन्न सकिन्छ कि
13: जसो अब निजी क्षेत्रको कर्जा प्रवाहमा 11% बढ़ाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली बैंकले विदेशी बैंकहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ। यसले फेरि समग्रमा यता नेपालका व्यवसाय भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ।
6: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेका छैन होइन, कार्यविधि आउँदाखेरि धेरै खुकुलो सहज ढंगले जाने हो कि त्यसमा केही चाहिने मापदण्डहरू कसरी राखिन्छ त्यसरी भन्न मात्रै सकिन्छ। तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको एउटा चक्र पूरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौँ न साँगुरो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्ने व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ, यहाँ यो स्रोतको कमी हुन पनि सक्छ।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम बुझेर खेतीपाती गर्दा किसानलाई फाइदा?
14: खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कुन बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यो भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ।
5: मौसम अनुसारको खेतीपाती गर्ने तरिका के होला? विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोट वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबो हिल्स, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
17: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
18: कृषिमा आत्मनिर्भर बन्न के गर्ने, कुन मौसममा कस्तो बाली लगाउने, बाली अनुसारको जलमल कसरी गर्ने? नमस्कार, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा हामी कृषिमा आत्मनिर्भर बन्न एउटा किसानले के गर्नुपर्छ, कुन मौसममा कस्तो बाली लगाउन सकिन्छ, किसानले बाली अनुसारको मलजल कसरी गर्ने, यसबाट के फाइदा हुन्छ, यस विषयमा कृषि मौसमविद डाक्टर मुक्तिनाथ झासँग कुराकानी गरेका छौं।
19: अर्को प्रशान्त नेपालजीको कमेन्ट छ, कृषिमा नेपाललाई आत्मनिर्भर गर्न नेपाली कृषकले सबैभन्दा बढी के कुरामा प्राथमिकता दिनुपर्छ भन्नुभएको छ। यो अहिले बर्खायामको भन्दा पनि समग्र कृषिलाई जोडेर उहाँको कमेन्ट आएको रहेछ, यसमा छोटोमा भन्नुपर्दा
20: हजुर पक्कै पनि यो हामी चाहिँ यो हाम्रो नेपाल सरकारको टार्गेट पनि आत्मनिर्भरतातिर हो। पक्कै पनि हामीले जहाँ आज म पनि कृषिकै विद्यार्थी भइसकेपछि अब आत्मनिर्भरता हाम्रो पहिलो प्रायोरिटी हो। अब त्यसको लागि के गर्नुपर्छ भनेर उहाँले प्रश्न सोध्नुपर्छ। मैले चाहिँ एउटा उदाहरणको लागि अहिले चाहिँ धानलाई नै लिएँ, धानको सिजन छ भने अब नेपालको यदि धानको अवस्था हेर्नुभयो भने हाम्रो प्रोडक्सन हेर्नुभयो भने चाहिँ करिब करिब 57-58 लाख मेट्रिक टन छ। हाम्रो डिमाण्ड हेर्नुभयो भने करिब करिब 70 लाख हेक्टर छ। अब त्यस हिसाबमा करिब करिब हामी 10 लाख मेट्रिक टनको हाराहारीमा डेफिसिटमा छौँ। अब रह्यो कि अब धान नै यदि आत्मनिर्भर बन्नु छ भने के गर्ने भन्ने कुरा छ।
19: धान खेती विस्तार गर्नु पर्यो, उत्पादन बढाउनु पर्यो,
20: दुईटा तीनटा कुरा छ। हजुरले धान खेती विस्तार गर्ने सम्भावना अलिकति कम देखिन्छ अहिले,
19: जग्गा बढाउन सकिँदैन।
20: पछिल्लो यो 10-15 वर्षमा हेर्नुभयो भने धान खेती करिब करिब घट्या छ, 0.36% जति घटेको रहेछ, तथ्याङ्कले त्यो देखाउँछ। अब रह्यो गर्न के सकिन्छ त दुई तिनवटा कुरा छ। पहिलो कुरा भनेको धानमा चाहिँ उन्नत बिउ चाहिँ प्रयोग गर्ने कुरा छ है। अब उन्नत बिउ यदि हेर्नुभयो भने देशमा चाहिँ करिब करिब 35% जति धान बिउमा चाहिँ 35% जति प्रयोग हुन्छ। त्यो भएर पहिलो काम भनेको उन्नत धान बिउ चाहिँ व्यवस्था गर्नु पर्यो। अब पर्यो भन्दा पनि हाम्रो अनुसन्धानहरूले, नेपाल कृषि अनुसन्धान परिषदले पनि यो पछिल्लो हेर्नुभयो अहिलेसम्म हेर्नु भने 140 भन्दा बढी जात चाहिँ यहाँहरू सिफारिस गरेको रहेछ धानको।
19: त्यो उन्नत जातको धानको बिउ पनि कहाँबाट ल्याउने भन्ने पनि त थाहा हुनु पर्ने रहेछ नि त किसानलाई।
20: एकदम समस्या छ कतिपय कुराहरूमा। अब त्यो सिड सप्लाई सिस्टम भन्छौ हामी, त्यसमा अलिकति वर्कआउट अझै पनि काम गर्नुपर्ने देखिन्छ। त्यो भएर मैले पोइन्ट पनि भन्दाखेरि चाहिँ पहिलो भनेको इम्प्रुभ सिडको कुरा छ, दोस्रो भनेको हाम्रो अहिलेकै सिडहरूको पनि के छ कि उत्पादन अहिले नेपालको औसत उत्पादन धानको हेर्नुभयो भने प्रति हेक्टर करिब करिब 4 टन पर हेक्टर जति छ। तर हामीले प्रयोग गर्ने गरेकै भेराइटीहरूको पोटेन्सियल भनेको 6 टन 6 टन प्रति हेक्टर जति छ। भन्नाले हाम्रो जुन खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यौँ भने, जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कुन बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यौँ भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ। यसका सँगसँगै अब मैले तेस्रो पोइन्ट चाहिँ अब यदि मलको कुरा गरे पनि धेरै जसो गाली पनि खाइन्छ, मलको समस्या छ। तैपनि यदि मल र पानीको व्यवस्थापन यदि समयमा गर्न सक्यौं भने के हुन्छ धानको उत्पादन बढाएर हामी धानमा आत्मनिर्भर बन्ने सम्भावना छ।
19: अब अहिले अब धान रोप्ने बेला छ, यो बेलामा चाहिँ मल पानीको त्यो व्यवस्थापन हुन्छ नि माटोको उचित तरिकाले तपाईँहरूले अहिले पनि भन्दै हुनुहुन्थ्यो, त्यो कसरी गर्न सक्छ नि किसानले?
20: मैले अब यो मेरो विषयवस्तु चाहिँ यो सिँचाइ व्यवस्थापन वाटर म्यानेजमेन्टकै कुरा छ भने अब रह्यो कुरा म एकातिर आफै भन्दैछु यो मनसुनले गर्दा चाहिँ पानीको अवस्था चाहिँ गम्भीर
19: बन्दैछ,
20: कुनै ठाउँमा ठूलो पानी पर्दैछ, कुनै ठाउँमा पानी नै छैन। अब यस्तो अवस्थामा पानीको विद्यार्थीले भन्न सक्ने ठाउँ के छ कि हामीले पानीलाई कन्जर्भ गर्न सक्नुपर्ने अवस्था छ।
0: जस्तो
20: मैले अब साधारण अर्थमा भन्दै गर्दाखेरि जहाँ धान खेती हुन्छ अब हामी साना साना स्ट्रक्चरहरू यस्तो बनाउनु पर्यो कि पानी परेको बेला त्यहाँ चाहिँ केही पानी कलेक्ट गर्न सकौँ, जमा गर्न सकौँ। अब यो काम चाहिँ त्यति सजिलो चाहिँ छैन।
0: कसरी जम्मा गर्न सकिन्छ?
20: मैले भन्दै गर्दाखेरि के हुन्छ कि अब तपाईँको यदि खेतको एरिया चाहिँ जति छ त्यसको 1-2% त बढी हुन्छ, तर 1% पनि साना साना पोन्डहरू पोखरीहरू बनाउन सक्नु पर्यो।
0: एउटा कुनै गरा छ, खेत छ, गराको छेउमा एउटा सानो पोखरी जस्तो बनाउनु पर्यो।
20: अब रह्यो कुरा त्यति पानीले मात्रै धान खेती त गर्न सकिएन, गाह्रो छ। अब त्यसो भए चाहिँ हामीले गर्नुपर्ने के हो कि हामी सिँचाइमा पढ्छौँ इरिगेसन सेडलिङ भन्ने, चाहिँ त्यो भनेको
0: ठुल्ठुलो शब्द गाह्रो छ बुझ्न।
20: म त्यसलाई साधारण भाषामा बुझाउँदाखेरि हामीसँग थोरै पानी छ, त्यो पानीलाई कुन समयमा दिँदाखेरि चाहिँ प्लान्टलाई बिरुवालाई चाहिँ बढी असर नहुने गरी हामी हाम्रो उत्पादन बढी नघटोस् भन्ने कुरा हुन्छ।
0: जस्तो
20: कुरा के हुन्छ कि यदि पर्याप्त पानी छ भने जति दिँदा पनि भइगयो, तर थोरै पानी छ भने कुन टाइममा दिउँ कि प्लान्टलाई बढी स्ट्रेस नहोस्। त्यो भएर इरिगेसन सेडलिङको कन्सेप्ट धानको लागि हेर्नुभयो भने यदि धानमा यदि फुल फुल्यो फ्लावरिङ स्टेज भन्छ, फुल फुल्ने समयमा चाहिँ रसु पसाउने बेलामा चाहिँ यदि पानी पाएन भने धानको उत्पादन स्वाटै 50%
0: घट्छ।
20: अब त्यसो भए अब हामीसँग पानी छ भने अब फुल फुल्ने टाइम छ हामीसँग, अर्को भनेको चाहिँ अब ग्रोइङ भइरहेछ, जर्मिनेसन भइसक्यो त्यतिखेर छ। त्यतिखेर अब हामीले पोन्डमा थोरै पानी कलेक्ट गरेका छौँ भने त्यो पानी कतिखेर दिँदा उपयुक्त हुन्छ त? हामी वेट गर्छौँ कि फ्लावरिङ होस्, फुल फुल्ने समय पनि त्यो पानी दिउँ, कमसेकम थोरै भए पनि त उत्पादन हुन्छ भन्ने कुरा हुन्छ। इरिगेसन सेडलिङको कन्सेप्ट त्यो हो कि
0: त्यो भनेको
20: धानको क्रिटिकल स्टेज के हो, गहुँको क्रिटिकल स्टेज के हो, त्यो कुराहरू चाहिँ भन्नाले एकदम संवेदनशील त्यहाँ नभइकन त्यहाँ ड्यामेज हुन्छ। जस्तो गहुँको
0: अब अहिले त्यो फुल फुल्ने बेला र त्यो बाला लाग्ने बेला अझै समय छ, हामीले कुर्न सक्छौँ।
20: अहिले चाहिँ हाम्रो अब्जेक्टिभ के हुन सक्छ यदि गाह्रो होला, तर पानी जुन ठाउँमा कासे पानीको घरमा हामी खेती गर्दैछौ, धान मात्रै होइन तरकारी खेती गर्ने किसानहरू हुनुहुन्छ, पानी कलेक्ट गर्न कोसिस गरौँ के, पानी कसरी हुन्छ कलेक्ट गरेर अब चाहिँ अब सानो सानो पोन्डहरूमा चाहिँ बनाएर चाहिँ केही जमा गर्न सक्यौँ भने एकैचोटि पुरै चाहिँ हामी मिनिमाइज गर्न सक्दैनौँ।
0: अब अहिले कतै कतै थोरै पानी परिरहेको छ, कतै धेरै पानी परिरहेको छ, थोरै पानी परेको ठाउँमा चाहिँ जति पानी परेको छ छेउमा छेउमा पोखरी बनाएर जम्मा गर्न पाइयो भने
20: मात्र होइन तरकारी खेतीको लागि पनि उपयुक्त हो। हेर्नुभयो भने कति ठाउँमा राम्रो अभ्यासहरू पनि भएको छ, प्लास्टिक पोखरीहरू बनायो त्यसमा पानी कलेक्ट गरेर तरकारीमा टमाटरमा चाहिँ धेरै जसो टनेल खेती गर्ने किसानहरूले पानी जमा गर्यो त्यसैबाट चाहिँ पानी दिने गर्नुभएको छ। त्यो भएर अलिकति हामीले अहिले जुन बदलिँदो मौसम छ नि त्यसमा केही न केही अलिकति सोच नयाँ तरिकाले सोच्नुपर्ने चाहिँ देखिन्छ।
0: किसान पनि चनाखा हुनुपर्ने बेला चाहिँ भयो,
20: पक्कै पनि नभए त सकिन्न।
21: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
22: संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। कर्जा विस्तारमा जोड़ दिँदै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक भएको छ। अब ऋण लिन बैंकहरूको भर पर्नुपर्ने बाध्यता हट्ने भएको छ। बन्द उद्योग पुनः संचालन गर्न सरकारले सहुलियत दिने भएको छ। र विश्वकप फुटबलमा आज राति 10:15 अर्जेन्टिना र इजिप्ट खेल्नेछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 24 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।

0: पुग्ने गरी मौद्रिक नीति ल्याउने गर्दछ। आज भर्चुअल रूपमा मौद्रिक नीति सार्वजनिक गर्दै गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले समष्टिगत आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै आगामी वर्षका लागि लचिलो कार्य दिशालाई नै निरन्तरता दिँदै मौद्रिक नीति बनाइएको जानकारी दिनुभयो।
1: यस मौद्रिक नीतिले सर्वसाधारण निक्षेपकर्ता ऋणी र बैंक तथा वित्तीय संस्था सबैको हित हुने गरी नीतिगत सुधारमा जोड़ दिएको म पुनः दोहोर्याउन चाहन्छु।
0: बाह्य आपूर्ति जन्ने समस्याका कारण पेट्रोलियम पदार्थ तथा खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीतिमा केही समय दबाव भए पनि आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि मूल्य वृद्धि नियन्त्रण हुने राष्ट्र ब्याङ्कको अनुमान छ। राष्ट्र ब्याङ्कका अनुसार चालू आर्थिक वर्षको दश महिनामा औसत मुद्रास्फीति 2.66% रहेको थियो, तर वैशाखसम्म वार्षिक बिन्दुगत मुद्रास्फीति 5.04% पुगेको छ। आगामी केही महिना मूल्य वृद्धिको दबाव कायम रहने मौद्रिक नीतिमा उल्लेख छ। राष्ट्र ब्याङ्कले कम्तीमा 7 महिनाको वस्तु तथा सेवा आय धान्न पुग्ने विदेशी मुद्रा संचित कायम गर्ने लक्ष्य लिएको छ। गवर्नर पौडेलले आगामी चालू आर्थिक वर्ष 83-84 लागि निजी क्षेत्र कर्जा विस्तार 11% र विस्तृत मुद्रा प्रदायक 14% रहने अनुमान गरिएको जानकारी दिनुभयो।
1: आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय ब्रोड मनी सप्लाई हुने प्रक्षेपण छ। ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवं बैंक दरलाई यथावत राखिएको छ भने अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ।
0: मौद्रिक नीतिले पनि 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। विगतका प्रवृत्तिका आधारमा यो लक्ष्य चुनौतीपूर्ण देखिए पनि सरकारले अघि सारेका आर्थिक सुधार, निजी क्षेत्रको लगानीमित्री वातावरण, पूँजीगत खर्चमा सुधार तथा बाह्य आर्थिक अवस्था अनुकूल रहेमा लक्ष्य हासिल गर्न सकिने राष्ट्र ब्याङ्कले जनाएको छ।
2: यसै सन्दर्भमा हामीले पूर्व गवर्नर चिरञ्जीवी नेपाललाई मौद्रिक नीति कस्तो आयो भनेर सोधेका छौं।
3: अब छोटकरीमा अब सबैले के सुन्ने गरे भन्दा अब सबै चिज यो क्षेत्रमा यो यो यति ब्याज दरमा मतलब कर्जा पाइन्छ भन्थ्यो पहिला, अहिले चाहिँ त्यो नभएको हुनाले अलिकति स्पष्टता मान्छेहरूले खोजेको बेला चाहिँ नपाएको हो कि भने जस्तो देखियो। र अर्को चिज चाहिँ नि अब मौद्रिक नीतिमा कुन खालको निर्देशन ल्याइदिने भन्ने चिज चाहिँ नि अब सरकारले सरकारको कोर्टमा गएको छ। मौद्रिक नीतिले भने म यसरी व्यवस्थापन गर्छु 7% आर्थिक वृद्धिको लागि यति पैसा पठाइदिन्छु भने, अब सरकारले चाहिँ नि अब आर्थिक क्रियाकलाप बढाउनुको लागि सरकारले मजाले पुँजीगत खर्च लगाएरका खर्चहरू गर्नुपर्छ गर्नु पर्यो। यसले गर्दाखेरि अब पहिला जस्तो मौद्रिक नीतिमा चाहिँ नि पब्लिकले जुन रूपमा विश्वास गरेर अगाडि बढेर विश्वास र बढी नै निर्भरता थियो, त्यो निर्भरता अहिलेको मौद्रिक नीतिले घटाइदियो। हामीमा मात्रै बढी निर्भर नहुनु, सरकार पनि छ, पैसा गर्ने त सरकार हो, हामी त व्यवस्थापन गर्ने हो भनेर यसले म्यासेज दिएको छ।
2: पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटाले सरकारको आर्थिक नीतिलाई अवलम्बन गर्दै मौद्रिक नीति निरन्तरताका लागि आएको बताउनु भएको छ।
4: विदेशी मुद्राको संचित कति राख्ने भन्ने किसिमको कुरो त अब लक्ष्यमा 6 महिनाको भन्नु भएको छ, अथवा धेरै नै बढी अब 16-17 महिना बराबरकै छ। कम्तीमा 7 महिनाको वस्तु तथा सेवाको आय धान्न छ, पर्याप्त विदेशी मुद्रा संचित गर्ने भन्ने हो लक्ष्यमा, त्योभन्दा धेरै नै माथि छ। र भारतसँगको विनिमय दरलाई हामी यथावत राख्छौँ नि, उहाँले राष्ट्र ब्याङ्क गभर्नरले भन्नुभएको छ। त्यहाँले यसमा धेरै नयाँ कुरो भन्दा पनि एक प्रकारले अहिले भइरहेकै नीतिको स्थितिको निमित्त निरन्तरता दिइएको छ, त्यो जुन कुरोलाई चाहिँ राम्रो बनाइन्छ। त्यसो हामी चाहिँ नि परिवर्तनलाई परिवर्तन नयाँको लागि भन्छौँ, त्यस्तो गर्नु पर्दैन, भइरहेको कामलाई हामी निरन्तरता दिन्छौँ भनेर बैङ्क र वित्तीय संस्थालाई चाहिँ एक प्रकारले नीतिगत स्थिरतातर्फ अगाडि बढाउन गरी यो मौद्रिक नीति आएको छ।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाभित्र आन्तरिक मतभेद बढ्दै गएको संकेत देखिएको छ। हिजो पार्टीको नयाँ विधानमा संसदीय दलको नेतालाई हटाउने सक्ने व्यवस्था सार्वजनिक भएकै दिन संसदमा पार्टीका सांसदहरूले सरकारको कार्यशैलीमाथि एकसाथ प्रश्न उठाएका थिए। आफ्नै पार्टीका सांसदले मन्त्रीको जवाब खोज्नु र सभामुखले पहिलो पटक सरकारलाई सांसदका प्रश्नको जवाब दिन रूलुङ गर्नुलाई धेरैले सभापति रवि लामिछाने पक्ष, प्रधानमन्त्री बालेन्द्र शाह पक्षलाई दबावमा राख्ने रणनीतिमा देखिएको लक काटेका छन्। संसदमा अनपेक्षित रूपमा सरकारको विरोध भएपछि राष्ट्रपाका सचेतकले सांसदहरूलाई बोल्ने विषय जानकारी गराउन भन्दै लगाम लगाउने एसएमएस पठाएका छन्, जसलाई पार्टीभित्रको असन्तुष्टि तत्काल सामसुम पार्ने प्रयासका रूपमा बुझिएको छ। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
5: सरकारको नेतृत्व गरिरहेको दल रासोपाकै सचेतक क्रान्ति शिखा धिताल आफैले हिजो सुकुम्बासी व्यवस्थापनमा सरकार असफल भएको टिप्पणी गर्नुभएको थियो। रासोपाकै अन्य सांसदले दुर्घटनादेखि विपदसम्मका विषय उठाएर मन्त्रीको जवाफ मागेका थिए। आज सांसद ज्वाला संगौलाले रासोपामा कुनै पनि पद र जिम्मेवारी वा अवसर पारिवारिक सम्बन्धका आधारमा तय हुन नहुने भन्दै सामाजिक सञ्जालबाट टिप्पणी गर्नुभएको छ। यी अभिव्यक्तिले प्रधानमन्त्री शाह समूहप्रति रासोपाको संस्थापन पक्षको दबाव बढ़दै गएको रूपमा चर्चा भएपछि सचेतकहरूले सांसदहरूलाई लगाम लगाउने गरी संसदमा बोल्ने विषय जानकारी गराउन भन्दै एसएमएस पठाएको विषय बाहिरिएको छ। राजनैतिक विश्लेषक खगेन्द्र प्रसाईका अनुसार रासोपा

0: र शक्ति संघर्ष तीव्र बन्दै गएको बताउनुहुन्छ। उहाँले रासुपाभित्र विभिन्न प्रभाव समूह सक्रिय रहेकाले मतभेद सतहमै देखिन थालेको बताउनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टीभित्र जबरजस्त रूपमा बालेनी फ्याक्टर उपस्थित छ, बालेनी फ्याक्टर उपस्थित छ, रवि फ्याक्टर उपस्थित छ र त्यहाँभित्र चाहिँ एउटा भुसको आगो जस्तै सर्किँदै गएको छ, गुट चाहिँ जीवन्त रहेको छ। त्यहाँ शक्ति संघर्षको खेल हो यो भन्ने लाग्छ मलाई। त्यहाँभित्र चाहिँ एउटा चर्को शक्ति संघर्ष चलिरहेको संकेत हो यो।
0: तर रासोपाका केही सांसदहरू भने पार्टीभित्र कुनै विवाद नरहेको दावी गरिरहेका छन्। सांसद बुद्धि प्रसाद पन्तले थाहा संचार नेटवर्कसँग कुरा गर्दै संसदमा उठाइएका विषय सरकारलाई जनताप्रति जिम्मेवार बनाउनका लागि मात्रै भएको दावी गर्नुभयो। चितौन महाधिवेशनमै पारित विधानसँग जोडेर अहिले पार्टीभित्र मतभेद बढ़ेको भन्ने हल्ला चलाइएको उहाँको आरोप छ।
2: त्यो त महाधिवेशनले पास गरे हो, त्यहीनिर त त्यही हाम्रो सांगठनिक प्रतिवेदनहरू सबै त्यहीनिर हामी पढेर सुनाएकै थियो नि। महाधिवेशन केही विवाद थिएन।
0: राष्ट्रपाले आन्तरिक विवादको चर्चा अस्वीकार गरे पनि संसदभित्र देखिएको आक्रामक भूमिका, नयाँ विधानका व्यवस्था र नेताहरूका सार्वजनिक अभिव्यक्तिका कारण पार्टीको आन्तरिक अवस्था र सरकारसँगको सम्बन्धबारे राजनीतिक वृत्तमा विभिन्न विश्लेषण भइरहेका छन्। तर आगामी दिनमा राष्ट्रपाको राजनीतिक रणनीति र सरकारप्रतिको भूमिकाले नै यी चर्चाको दिशा तय गर्नेछ।
3: संयुक्त अरब इमिरेट्स यूएई सरकारद्वारा ईद अल अधा 2026 का अवसरमा 111 जना नेपाली कैदीबन्दीहरूलाई प्रदान गरिएको शाही आम माफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त आम माफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्यांकन गरेको जनाएको छ। आम माफीको निर्णय मन्त्रालयको निर्देशन अनुसार आबुधाबी स्थित नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप मित्र राष्ट्र यूएई सरकारले गरेको हो। माफी प्राप्त नेपाली नागरिक अन्य कुनै विचाराधीन कानूनी मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा यूएईको प्रचलित कानून बमोजिम आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्।
4: नेपाल परिवेशमा सुकुम्बासीलाई राहतका लागि निवेदन दिने म्याच भोलि राति सकिँदै लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20 को बुँदा नम्बर 6 मा समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ, नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
6: गुणस्तरीय प्लम्बिङको
7: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन घरको।
9: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
3: प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 राष्ट्रिय सभाबाट पनि पारित भएको छ। आजको बैठकमा मन्त्रालयगत बजेट शीर्षकमाथि सम्बन्धित मन्त्रीले जवाब दिने क्रम सकिएपछि बजेट पारित गरिएको हो। अर्थमन्त्री डा

0: वाग्लेले पनि आजै मन्त्रालयसँगै समग्र बजेटमाथि उठेका प्रश्नको जवाब दिनुभएको थियो। त्यसपछि अध्यक्ष नारायण प्रसाद दाहालले बजेट सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको हो। यसअघि प्रतिनिधि सभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ। योसँगै संघीय संसदका दुवै सदनबाट बजेट पारित भएको हो। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले पेश गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ। आजको दोस्रो बैठकले चारवटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। सभाले सार्वजनिक खरिद, मनी लाउण्डरिङ सहकारी विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकलाई समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको हो।
1: सुकुम्बासी बस्तीबाट विस्थापित कुल 2608 परिवार मध्ये 388 परिवार अहिले पनि उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। वैकल्पिक स्थायी बसोबासको कुनै विकल्प बिनै बस्ती खाली भएपछि समस्यामा परेका उनीहरूलाई सरकारले राहत दिएर उम्किने बाटो खोजेको आरोप लागेको छ। एकमुष्ट रूपमा 25,000 दिएर होल्डिङ सेन्टर छोड्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्देशन दिएको थियो। समितिले राहतका लागि निवेदन दिन भने पनि किर्तिपुर स्थित राधा स्वामी सत्संग होल्डिङ सेन्टरका सुकुम्बासीहरूले भने राहत भन्दा पनि सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन्। संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उनीहरूले राहत सम्बन्धी निवेदन नदिएको र नदिने निर्णय गरेको पनि जनाएका छन्। सबै प्रभावित परिवारसँग वार्ता गरी दीर्घकालीन पुनर्स्थापनाको योजना कार्यान्वयन गर्न र राहतका लागि निवेदन नदिएको आधारमा कुनै पनि नागरिकमाथि विभेद वा दबाव नदिन उनीहरूको माग छ। सरकारले खानाको व्यवस्था पनि नगरेपछि खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्। सरकारले भने राहतका लागि निवेदन दिने म्याद भोलि राति 12 बजेसम्म तोकेको भन्दै त्यसपछि सिस्टम बन्द भई रकम फ्रिज हुने भएकाले छिटो निवेदन दिन भनेको छ। होल्डिङ सेन्टरमा रहेका वृद्ध वृद्धा, बालबालिका, एकल महिला र पक्षघात भएका बिरामी जस्ता अति विपन्न र प्रकृतिले असक्षम नागरिकलाई समस्या नपर्ने गरी सुरक्षित रूपमा राख्न र आवश्यक उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले जानकारी दिनुभयो।
2: नसक्नेलाई के गर्ने भनेर हामी लिस्ट लिएर आएका छौँ। त्यहाँ बुढापाकाहरू छन् अनि वृद्धा छन्, महिला एकल महिला छन्, एकल बुढीहरू अनि अब प्यारालाइसिस भएका बिरामीहरू छन्। यस्ता प्रकृतिका विपन्न नागरिकलाई के गर्ने भनेर हामी अब गरिरहेका छौँ। त्यो अनुसार हामीले अब उहाँहरूको उचित व्यवस्थापनको लागि कुरा गरिरहेका छौँ। त्यो अनुसारको व्यवस्था गरेर उहाँहरूलाई अप्ठ्यारो नहुने गरी नहुने गरी राख्नुपर्छ भन्ने हिसाबले हामीलाई निर्देशन गरिरहेका छौँ।
1: बर्दियाबाट भूमिहीन परिवारलाई जग्गा वितरण समेत भइसकेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले होल्डिङ सेन्टरमा रहेका र विस्थापित सुकुम्बासी मध्ये वास्तवमै भूमिहीन को हुन् भन्ने विवरण प्रमाणीकरण गरिएको भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयका सचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले बताउनुभयो।
3: भूमि समस्या समाधान आयोग जस्तै एउटा चाहिँ भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि समस्या समाधान समिति अन्तर्गत रहने गरी जिल्लामा प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा जिल्ला समिति रहेको छ र अब ती समितिहरूलाई परिचालन गरेर चाहिँ विगतका भएका कामहरूलाई अगाडि बढाउने गरी र विगत भएका कामहरूलाई भेरिफाई गर्ने र सही कामहरूलाई अगाडि बढाउने गरी चाहिँ काम भइरहेको छ।
1: सरकारले 100 दिने उपलब्धि सुनाउँदै काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका 465 परिवारलाई राहत रकम प्रदान गरेको जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा वैशाख 12 गतेदेखि उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अव्यवस्थित बस्तीहरू हटाउने अभियान शुरू भएको थियो। थापाथली स्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीबाट डोजर चलाउन थालेको सरकारले पहिलो र दोस्रो चरण गरेर उपत्यकाका 17 सुकुम्बासी बस्तीमा डोजर लगाएको थियो। छोटो अवधिमै करिब 8,000 घरटहरा भत्काइँदा कुल 2608 परिवार विस्थापित भएका छन्। बस्ती भत्काएकै दिन रातारात विभिन्न ठाउँका होल्डिङ सेन्टरमा लगेको सरकारले बसोबास र खाद्य सामग्रीको व्यवस्थापन त गर्यो तर अहिलेसम्म उचित पुनर्स्थापनाको व्यवस्थापन गर्न सकेको छैन।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गढ़ीमाई नगरपालिकाका मेयर सहित तीनजना र एउटा कन्स्ट्रक्सन कम्पनी विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शर्त विपरीत कम रकम बुझाएर ठेक्का सम्झौता गरेको, झुटो विवरणको आधारमा टिप्पणी सदर गरेको, शर्त विपरीत बढ़ी परिमाणको गिटी बालुवा उत्खनन गर्न अनुमति दिएको सहितका आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। भ्रष्टाचार मुद्दा लगाइएकाहरूमा गढ़ीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, सो तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणी कन्स्ट्रक्शन कम्पनी प्रालीका राधेश्याम शाह छन्। उनीहरूबाट जनही 2,75,66,000 रूपियाँ बिगो तथा कैद सजाय माग गरिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डाबीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाह र नेपाल भ्रमणमा रहनुभएका मासाताबीच एडीबीको नेपालमा एडीबीको लगानी र सहुलियतपूर्ण ऋणको निरन्तरता लगायतका विषयमा कुराकानी भएको छ। हिजो मात्र एडीबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सहमतिमा हस्ताक्षर गरेको थियो।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरलाई बयानमा बोलाएको छ। आज एक सार्वजनिक सूचना मार्फत विभागले सम्पत्ति शुद्धिकरण कसूरको अनुसन्धानका लागि 7 दिनभित्र कार्यालयमा आउन निर्देशन दिएको हो। जेएनजी आन्दोलन पश्चात देउवाको परिवार सम्पत्ति शुद्धिकरण अनुसन्धानमा परेको हो। केही दिन अघि मात्र देउवा दम्पतिले विभागलाई पत्र लेख्दै आफूहरू उपचारका सिलसिलामा विदेशमा रहेकाले साउन 26 गते नेपाल आउने जानकारी गराएका थिए। जयवीर पनि परिवारसँग विदेशमै रहेको बताइन्छ। परिवार शक्तिमा रहेको बेला जयवीरले आफ्नो व्यवसाय विस्तारका लागि शक्तिको दुरूपयोग गर्ने गरेको र रकम व्यवस्थापन गर्ने गरेको आरोप लाग्दै आएको छ। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको भन्दै विभाग र अख्तियारमा समेत जोरी परेको छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: 불렀잖아 넌 딱 해서 보는 스팟
1: It's a tough and a deep hole 계속 맞아 비대와 세호
0: भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसए 2082 को ग्रेड वृद्धि पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 129,114 जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो।
3: सुदूरपश्चिम प्रदेश सरकारले असार 1 गते सार्वजनिक गरेको बजेट प्रदेश सभामा आज टेबल गरिएको छ। अब अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुखले जानकारी दिएका छन्।
4: काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापन स्थल बन्चरी डाँडा ल्याण्डफिल साइटको आयु बढ़ाई दिगोपन दिन अन्य स्थानीय तहसँग वित्तीय साझेदारी गर्ने भएको छ। कार्यभारको प्रमुख सुनिता डंगोलले फोहोर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्र घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिनुभयो।
3: लगातार ओह्रालो लागेको शेयर बजारमा आज हरियाली छाएको छ। मौद्रिक नीति सार्वजनिक गर्ने दिन भएकाले आज शेयर बजारमा उत्साह देखिएको हो। नयाँ सरकार बनेपछि ओह्रालो लागेको शेयर बजारको यात्रा बजेटपछि पनि सकारात्मक देखिएको छैन। यद्यपि आज साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। आजको कारोबारमा शेयर बजार 24.57 अंकले उकालो लागेर 2651 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका 4,40,07,52,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ। आज 13 उपसमूहको शेयर बढ़ेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारत र इण्डोनेसिया बीच अत्याधुनिक ब्रह्मोस सुपरसोनिक क्रूज क्षेपास्त्र खरीद गर्ने विषयमा ऐतिहासिक सम्झौता भएको छ। सम्झौता अनुसार भारतले इण्डोनेसियालाई ब्रह्मोस क्षेपास्त्रको अतिरिक्त युनिट उपलब्ध गराउने भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। फिलिपिन्स र भियतनामपछि भारतसँग ब्रह्मोस खरीद गर्ने इण्डोनेसिया तेस्रो मुलुक बनेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इण्डोनेसिया भ्रमणको दोस्रो दिन आज जकार्तामा इण्डोनेसियाका राष्ट्रपति प्रभो सुबियान्तोसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा रक्षा र प्रविधि सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण सम्झौताहरू भएका छन्। इण्डोनेसियाले ब्रह्मोसका साथै भारतमा निर्मित अस्त्र यर टू यर क्षेपास्त्र समेत खरिद गर्ने निर्णय गरेको छ। अपरेशन सिन्दूरमा अस्त्र क्षेपास्त्रले देखाएको उत्कृष्ट प्रदर्शनपछि इण्डोनेसियाले यसलाई खरिद गर्ने फैसला लिएको हो। यसबाहेक दुवै देश मिलेर रणनीतिक रूपमा महत्वपूर्ण मानिएको सबाङ बन्दरगाहको विकास गर्ने भएका छन्। यो बन्दरगाह मलक्का जलटमरू मध्यमा अवस्थित छ, जुन भारतको ग्रेट निकोबार पोर्ट प्रोजेक्टबाट करिब 100 माइल मात्र टाढा पर्दछ। रक्षा क्षेत्रका अतिरिक्त भारतले इण्डोनेसियाका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन विकास गर्न सहयोग गर्ने भएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार।
2: विश्वकप फुटबल विशेष।
5: विश्वकपका तीनवटै आयोजक टोली अन्तिम 16 नै बाहिरिएका छन्। विश्वकपबाट बाहिरिने आयोजकमा क्यानाडा पहिलो बनेको छ। मोरक्कोसँग 3-0 गोल अन्तरले हार भोग्दै क्यानाडा विश्वकपबाट बाहिरिएको थियो। अर्को खेलमा इंल्याण्डसँग 3-2 गोल अन्तरले हार बेहोरेको मेक्सिको पनि विश्वकपबाट बाहिरिएको छ। बेल्जियमसँग 4-1 गोलको फराकिलो अन्तरले पराजित हुँदै अन्तिम 16 बाहिरिने अन्तिम टोली अमेरिका बनेको छ। यो विश्वकपमा अप्रत्याशित नतिजाहरू आइरहेका छन्। पूर्व विश्व च्याम्पियन उरुग्वे समूह चरणबाटै बाहिरिदा होस् वा जर्मनी नेदरल्याण्डस र क्रोएसियाको अन्तिम 32 नै भएको बहिर्गमन यो विश्वकपका अप्रत्याशित नतिजा हुन्। अन्तिम 16 ब्राजिल र पोर्चुगल घर फर्किँदाको पीड़ा विश्व फुटबलमा रमाइरहेकाहरूका लागि एउटा नराम्रो सपना जस्तै बनेको छ। स्पेनसँग पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएपछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट समेत राजीनामा दिएका छन्। यही अप्रत्याशित नतिजा बीच केप भर्डेको सनसनीपूर्ण प्रदर्शनले फुटबल समर्थकमा नयाँ उत्साह थपेको छ। सानो टापुको देश केप भर्डेले पहिलो सहभागितामा नै विश्वमञ्चमा तहल्का मचाएको छ। समूह चरणमा स्पेन, उरुग्वे र साउदी अरेबियालाई बराबरीमा रोक्दै विश्वकपको नकआउट चरणमा पुगेको थियो। अन्तिम 32 डिफेण्डिङ च्याम्पियन अर्जेन्टिनासँग 3-2 को गोल अन्तरले हार भोग्दै केप भर्डे विश्वकपबाट बाहिरे पनि शिर ठाडो पारेर घर फर्किएको छ। केप भर्डेको प्रदर्शनले विश्व विजेता टोलीमाथि खतराको संकेत गरेको छ भने नयाँ टोलीका लागि सम्भावनाको ढोका भने खोलिदिएको छ। विश्वकपको अन्तिम 16 अन्तर्गत आज अर्जेन्टिना र इजिप्ट भिड्दैछन्। एटलान्टामा हुन लागेको खेल नेपाली समय अनुसार आज राति 9:45 शुरू हुनेछ। यो खेल क्वार्टर फाइनलमा पुग्ने अवसर मात्र नभएर विश्व फुटबलका दुई महान खेलाड़ी लियोनल मेस्सी र मोहम्मद सलाह बीचको विशेष भिडन्तका रूपमा लिइएको छ। 39 मेस्सी र 34 सलाह दुवै सम्भवत आफ्नो करियरको अन्तिम विश्वकप खेल्दैछन्। मेस्सीले यो आफ्नो अन्तिम विश्वकप हुन सक्ने संकेत गरिसकेका छन् भने सलाहले अझै 2030 विश्वकप खेल्ने आशा राखेका छन्। विश्वकपमा भने दुवैको यात्रा फरक छ। मेस्सी विश्वकप विजेता हुन्, उनले प्रतियोगितामा धेरै कीर्तिमान बनाएका छन् र यसपटक पनि उत्कृष्ट लयमा देखिएका छन्। अर्कोतर्फ सलाहले पहिलो पटक इजिप्टलाई विश्वकपको नकआउट चरणमा पुर्याएका छन्।
4: र भारत र इंग्ल्याण्ड बीचको तेस्रो टी ट्वेन्टी खेल आज हुँदैछ। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार आज राति 10:15 नटिङघमको ट्रेन्ट ब्रिजमा शुरू हुनेछ। श्रृंखलामा इंग्ल्याण्ड 1-0 अगाडि छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्डले भारतलाई 4 हराएको थियो। यदि भारतले आजको खेल पनि हारेमा श्रृंखला जित्ने उसको आशा चकनाचुर हुनेछ। इंग्ल्याण्ड आजको खेल जित्दै श्रृंखलामा 2-0 अग्रता कायम गर्न चाहन्छ। श्रेयस अय्यरको कप्तानीमा भारतले एक खेल पनि जितेको छैन, लगातार 4 खेल हारेको छ। अहिलेसम्म भारत इंग्ल्याण्ड बीच 32 टी ट्वेन्टी खेल खेलिएका छन्। यी खेलहरूमध्ये भारतले 18 जितेको छ भने इंग्ल्याण्डले 13 खेल जितेको छ भने एउटा खेल बराबरीमा सकिएको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: समष्टिगत आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै लचिलो मौद्रिक नीति सार्वजनिक। राष्ट्र बैंकले सरकारले थप जिम्मेवार बनाउन खोजेको पूर्व गवर्नरको प्रतिक्रिया।
3: राष्ट्रपाका सांसदले सरकारको विरोध गरेपछि बोल्नै लगाम। आन्तरिक व्यवस्थापनको चुनौतीपूर्ण चरणबाट राष्ट्रपा गुज्रिरहेको विश्लेषकहरूको टिप्पणी।
4: युएई सरकारद्वारा 111 नेपाली नागरिकलाई आममाफी, कानूनी प्रक्रिया पूरा गरी नेपाल फर्कन सक्ने। सुकुमवासीलाई राहतका लागि निवेदन दिने म्याद भोलि राति सकिँदै सम्मानजनक पुनर्स्थापनाको व्यवस्थापन गर्न माग।
3: इण्डोनेसियाले भारतबाट ब्रह्मोस र अस्त्र क्षेप्यास्त्र खरिद गर्ने। सबाङ बन्दरगाहको विकास गर्न दुवै देश सहमत।
4: र विश्वकपको फुटबलमा आज अर्जेन्टिना र इजिप्ट भिड्दै तेस्रो टी ट्वेन्टीमा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
7: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरैयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
8: अब सुन्नुहोस् पूरा समाचार।
9: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
9: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
9: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
8: मध्यपान र धूम्रपान सेवन नगरौं,
9: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एनबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा 5.5% महँगी कायम राख्ने र समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित मौद्रिक नीति सार्वजनिक
1: विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा मौद्रिक नीतिले जोड दिएको छ।
0: विगत भन्दा यो वर्षको मौद्रिक नीति किन फरक?
2: फिस्कलको आफ्नै रोल हुन्छ, मोनिटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ।
0: नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्षसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। फ्रान्सकी दक्षिणपन्थी नेत्री मारिन लापेनले सार्वजनिक कोषको दुरूपयोग सम्बन्धी मुद्दामा दोषी ठहरिएको विषयमा गरिएको अपील हारेकी छन्। प्यारिसको पुनरावेदन अदालतका न्यायाधीशहरूले उनलाई 3 वर्षको जेल सजाय सुनाएका छन्, जसमा 2 वर्ष निलम्बन गरिएको छ भने 1 वर्ष इलेक्ट्रोनिक निगरानी ट्याग लगाएर बिताउनुपर्नेछ। यस फैसलाले उनलाई सन् 2027 फ्रान्सेली राष्ट्रपति निर्वाचनमा उम्मेद्वार बन्ने बाटो खुल्ला गरिदिएको छ। प्यारिसबाट बीबीसीका ह्यु स्कोफिल्ड भन्छन्,
4: Technically she can run.
3: प्राविधिक रूपमा हेर्दा उनी चुनावमा उम्मेद्वार बन्न सक्छिन्, तर उनी चुनाव लड्न सक्दिनन् किनकि उनी स्वयंले आफ्ना गतिविधिहरू पूर्ण रूपमा स्वतन्त्र भए मात्र चुनावी प्रतिस्पर्धामा सहभागी हुने भनेकी थिइन्। त्यसैले मलाई लाग्छ अब हामीले उनी र जोर्डन बर्डेला बीच कुनै प्रकारको आकस्मिक बैठक हुन्छ कि भनेर पर्खनुपर्नेछ र उनीहरूले के भन्छन् हेर्नुपर्नेछ। बीबीसीका ह्यु स्कोफिल्ड। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो गठबन्धनको शिखर सम्मेलनमा सहभागी हुन टर्की पुगेसँगै फेरि एकपटक नेटोको आलोचना गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आफूलाई सदस्य राष्ट्रहरूले र त्यसमा पनि विशेष गरी ब्रिटेनले राम्रो व्यवहार नगरेको बताए। इरानसँगको युद्धका विषयमा ब्रिटेनले आफूलाई कुनै सहयोगको प्रस्ताव नगरेको उनको भनाइ छ, तर ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप तैयेप एर्दोआनको भने निकै प्रशंसा गरे। यो सम्मेलन युक्रेनलाई सहयोग दिने विषयमा केन्द्रित हुने बताइए। युक्रेनका अभियोजकहरूले गत महिना मोनाकोमा भएको बम आक्रमणमा संलग्न ठानिएकी महिला टाउकोमा गोली लागेको चोटसहित मृत अवस्थामा फेला परेकी बताएका छन्। अनस्तासिया भेरेजोप्स्का नामकी ती महिलाको मृत्युसँग सम्बन्धित मामिलामा 2 पुरूषलाई पक्राउ गरिएको र तीमध्ये एकजना पूर्व प्रहरी अधिकारी र अर्का युक्रेनको सैन्य गुप्तचर सेवाका सक्रिय सदस्य रहेका बताइएको छ। अभियोजकको कार्यालयले किएव नजिकैको एउटा घरको भूमिगत कोठाको भिडियो सार्वजनिक गरेको छ, जहाँ मृत्यु हुनु अघि ती महिलालाई राखिएको थियो। युक्रेनको गुप्तचर निकायले उक्त कोठा यातना दिने कक्ष जस्तो देखिएको बताएको छ। दक्षिण कोरियामा अनलाइनमा गलत सूचना फैलाउने कार्यका लागि कड़ा सजायको व्यवस्था गर्ने नयाँ संचार सम्बन्धी कानून लागू भएको छ। यो नयाँ कानून चर्चित सेलिब्रिटीहरूसँग सम्बन्धित गलत सूचना फैलिएका घटनाहरूको प्रतिक्रिया स्वरूप ल्याइएको हो। पत्रकार र नागरिक स्वतन्त्रता समूहहरूले यस कानूनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने बताएका छन्। र विश्व स्वास्थ्य संगठनकी एक वरिष्ठ अधिकारीले डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला प्रकोप अझै विस्तार भइरहेको र स्थिति स्थिर हुन नसकेको बताएकी छन्। उक्त अफ्रिकी देशका निम्ति डब्ल्यूएचओकी प्रतिनिधि डाक्टर एनी एनसियाले प्रभावित क्षेत्रहरूमा मानिसहरूको आवत जावतले संक्रमण फैलिन सघाइरहेको बताइन्। अहिलेसम्म उक्त प्रकोपबाट 500 जनाको मृत्यु भइसकेको छ भने 1500 भन्दा बढ़ी संक्रमणका घटना पुष्टि भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 लागि सरकारले तय गरेको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव रहेको तर्कसहित नेपाल राष्ट्र ब्याङ्कले आज मौद्रिक नीति सार्वजनिक गरेको छ। 25औं मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय ब्याङ्कले आर्थिक वृद्धिको लक्ष्य उच्च देखिए पनि हासिल गर्न सकिने दावी गरेको हो। संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कड़ाई गरी असीमित दायित्व सिर्जना हुने, अभ्यास हटाइने, कालो सूचीमा सकेसम्म कम व्यक्तिहरू रहने, रुग्न उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्था गर्ने एवं दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको राष्ट्र ब्याङ्कका गवर्नर विश्व पौडेलले बताए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
5: आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ एवं खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीति दबाव केही महिना अझै जारी रहने तर आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि कम हुने आकलन सहित आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% भित्र रहने प्रक्षेपण छ। समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याइएको गवर्नर विश्वनाथ मौडेलले बताए।
1: यस उद्देश्य प्राप्ति गर्न बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पूँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ।
5: निक्षेपकर्ताको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याज दर अझै घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदिने नीति राष्ट्र ब्याङ्कले लिएको छ। फेरि गवर्नर पौडेल,
1: यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
5: आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण रहेको पौडेलले जानकारी दिए। केन्द्रीय ब्याङ्कका अनुसार मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरको अवस्थाले अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ। वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवं आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ। यद्यपि विप्रेषण प्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आकलन छ। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: यसै सन्दर्भमा हामीले नेपाल ब्याङ्कर्स एसोसिएशनका अध्यक्ष सन्तोष कोइरालालाई सम्पर्क गरी यो वर्षको मौद्रिक नीति कस्तो लाग्यो भनी सोधेका छौ।
2: अहिले आउँदा चाहिँ मौद्रिक नीति र नेपाल राष्ट्र ब्याङ्कले जारी गर्ने परिपत्रको बीचमा चाहिँ ठ्याक्कै फरक पारेर यो मौद्रिक नीति आएको छ। मौद्रिक नीतिले चाहिँ कुनै पनि प्रकारका ब्याङ्क दर रेटहरू चाहिँ कुनै पनि चेन्जेसहरू केही पनि गरेको छैन। अनि यसले चाहिँ के भनेका छ भनेदेखि विदेशी ऋण पत्रहरूमा चाहिँ लगानी गर्न हामी चाहिँ सहज गरिदिन्छौँ। कालो सूचीको केसमा पनि लिमिटेड चाहिँ लायबिलिटी बोक्ने कुराहरूमा पनि हामी सहजीकरण गराउँछौँ। त्यस पछाडि अरू लगानीको वातावरणमा पनि हामी अलिकति चाहिँ सहजीकरण गराउँछौँ पछि होइन, र समष्टिगत चाहिँ फिस्कल पोलिसीलाई सपोर्ट हुने खालको कुराहरूमा चाहिँ हामी अगाडि बढ्छौँ भन्ने खालको म्यान्डेट लिएर चाहिँ मौद्रिक नीति आएको छ। साधारण रूपमा भन्दाखेरि चाहिँ जब राष्ट्र ब्याङ्कले चाहिँ सर्कुलर लिएर आउँछ त्यस पछाडि मात्रै हामीले भनेका कुराहरू एड्रेस हुने जस्तो देखिन्छ। अहिले सिम्पली भन्दाखेरि चाहिँ एक किसिमको चाहिँ सहज मौद्रिक नीति चाहिँ आएको छ।
0: यो चाहिँ बजेटसँग यसको तादात्म्य कतिको मिलेको जस्तो पाउनुभयो?
2: अहिले चाहिँ अहिलेको मौद्रिक नीतिले 11% क्रेडिट ग्रोथ भनेर भनेको छ, 7% चाहिँ इकोनोमिक ग्रोथको कुराहरू गरेको छ। जुन बजेट आयो त्योसँग चाहिँ तादात्म्यता मिलाउने नै हिसाबले मौद्रिक नीति जारी गरेको देखिन्छ।
0: अनि यो सेयर मार्केटले विशेष ध्यान दिएको थियो, तपाईँले त्यो पार्टबाट हेर्दा चाहिँ कस्तो देख्नुभयो?
2: अब यसमा चाहिँ लसमा भएको कम्पनीको सेयरहरूमा चाहिँ लगानी गर्न पाउँदैन, नपाउने खालको नीति गरिनेछ भनेर भनेको छ। त्यो कुरा सही नै हो, किनभने भोलि चाहिँ त्यस्तो खालको चाहिँ कम्पनीहरूको सेयरहरूमा लगानी गर्दा चाहिँ पब्लिकलाई चाहिँ जोखिम हुन्छ भन्ने हिसाबले आएको छ। अरू यसमा सेयरको बारेमा धेरै कुराहरू गरेको छ।
0: अनि अब जस्तो बजेटले भने भन्दा कम मूल्य वृद्धि लक्ष्य राखेको छ, अनि अब ब्याज दर पनि थप जुन घटिरहेको थियो केही समय यता चाहिँ घटेको घटै थियो, त्यसलाई थप घट्न नदिने भनेको छ, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
2: यो भन्दा ब्याज दर घट्ने अवस्था आयो भने चाहिँ क्यापिटल फ्लाइटको ठुलो जोखिम हुन्छ। त्यही भएर सबै दर रेटहरू चाहिँ यथावत राखेको हुनुपर्छ विचारमा। ब्याज दर अब घट्न दिँदाखेरि चाहिँ भोलि फ्लाइट हुने चाहिँ एकदमै रिस्क बढ्छ, त्यही हिसाबले चाहिँ नदिने भन्ने रणनीति चाहिँ मौद्रिक नीतिले लिएको हुनुपर्छ।
0: अब ब्याङ्कर्स एसोसिएसनको तर्फबाट तपाईँले भन्दा चाहिँ यो मौद्रिक नीति अब यसका अरू कुरा आउन बाँकी भए पनि अहिले समग्र हेर्दाखेरि चाहिँ सकारात्मक नै पाउनुभयो?
2: हजुर हो, रियलमा मौद्रिक नीति मोनेटरी पोलिसी भनेको चाहिँ मोनेटरी इन्स्ट्रुमेन्टहरू म्यानेज गरेर चाहिँ बजारलाई चाहिँ स्थायित्व दिने हो, त्यही हिसाबले आएको जस्तो देखिन्छ। र अरू कुराहरू जुन सर्कुलर मार्फत एड्रेस गर्ने कुराहरू चाहिँ उहाँहरूले सायद अब पछि चाहिँ सर्कुलरले एड्रेस गरिदिनुहुन्छ होला, जहाँ हाम्रा धेरैवटा कुराहरू छन् त्यसमा हामीले दिएको मौद्रिक नीति यस्तो हुनुपर्छ भनेर दिएको सजेसन्सभित्र चाहिँ उहाँहरूले पार्टली त्यो कुराहरूलाई चाहिँ सर्कुलर मार्फत एड्रेस गरिदिनुहुन्छ होला भन्ने हामीले चाहिँ आश गरेका छौँ।
0: विगतमा भन्दा किन यो फरक तरिकाले आएको जस्तो लाग्छ यो पालि तपाईँलाई?
2: मलाई कस्तो लाग्छ भने विगतमा चाहिँ यो मोनेटरी पोलिसी भनेको चाहिँ एकदमै धेरै चाहिँ चर्चामा हुने धेरै चाहिँ सबै कुराहरू चाहिँ यो फिनान्सियल पोलिसी फिस्कल पोलिसीले गर्नुपर्ने कुराहरू पनि सबै मोनिटरीले गरिदिनु पर्यो। मोनिटरी पोलिसीमा चाहिँ एकदमै धेरै आश गरेको चाहिँ सबै वर्गले क्या व्यवसायीले व्यापारीले उद्योगपतिले ब्याङ्करले त्यो हुँदाखेरि चाहिँ मोनिटरी पोलिसीले चाहिँ मोनिटरी म्यानेजमेन्ट र बजारलाई चाहिँ स्थायित्व दिने मात्रै हो है, यो चाहिँ फिस्कलको आफ्नै रोल हुन्छ मोनिटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ। र यो हिसाबले हेर्दाखेरि अब कमिङ डेजमा अरू अरू वर्षहरूमा आउने मोनिटरी पोलिसी पनि त्यही लेभलको चाहिँ आउला र फिस्कल र मोनिटरीको बिचमा चाहिँ डिफरेन्सेस चाहिँ हुन्छ भन्ने कुरा चाहिँ बजारलाई ब्याङ्कर्सलाई व्यवसायीलाई चाहिँ एउटा सन्देश दिएको हुनुपर्छ यो मौद्रिक नीति लिएर।
0: उनी थिए नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला। अब अर्को विषय, पोखरामा कम पर्यटक आउने मानिएको अहिलेको सिजनमा भारतीय पर्यटकको आगमन अत्यधिक वृद्धि भएको भन्दै व्यवसायी उत्साहित भएका छन्। सुनौ पोखराबाट कृष्णमणि बरालको यो रिपोर्ट।
6: जेठ असार साउन महिनामा पदयात्राका लागि फाटाफुट्ट मात्र पर्यटक आउने भएकोले लो सिजन मानिन्छ। यही समयमा भारतीय पर्यटकको उच्च आगमनले व्यवसायी उत्साहित भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्।
7: नेपाली नयाँ वर्षको लगत्तै त्यो समयबाट आउन थालेका पर्यटकहरू अहिले असारको आधा समय पनि गइसक्यो, दुई महिना त 90% हारिमा अकुपेन्सी भयो भने अहिले 50% हारिमा चाहिँ भारतीय पर्यटक कारण पोखराको अकुपेन्सी छ होटलको।
6: पोखराको बसाई अनुभव यसरी सुनाउँछन् भारतको विजय कुमार।
8: हम पंजाब से
9: युट्युबमा देखेर भारतको पंजाबबाट यहाँ आएको हुँ। पोखरा एकदमै राम्रो छ, परिवार लिएर यहाँ सबैजना आउनुपर्छ।
6: सामाजिक सञ्जालबाट पोखरा बारे जानकारी पाएर घुम्न आएको भारत बिहारकी अंशु कुमारी पण्डित बताउँछिन्।
10: मलाई यहाँको वातावरण र वरिपरिको प्रकृति असाध्यै राम्रो लाग्यो। मैले इन्स्टाग्राम र युट्युबमा सर्च गरेर कहाँ कहाँ घुम्नु पर्छ भनेर हेरे अनि राम्रो लागेर घुम्न आए।
6: भारतीय पर्यटकको आगमन उच्च भएसँगै पर्यटन मैत्री पूर्वाधार र सेवामा विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई बताउँछन्।
11: कति हाम्रो तीर्थ यात्रुहरू लसुन अदुवा पनि खानुहुन्छ, प्याज ए बी सी क्लासको चाहिँ क्वालिटी हेरेर भेजिटेरियनहरूलाई आश्रम चाहिँ स्थल राखिदिनु पर्यो, त्यसलाई पनि स्वागत गर्दै अहिलेको नयाँ इन्डियाको कमसे कम 5-7 मेजर सिटीबाट हामीले पोखरा एयरपोर्टलाई डाइरेक्ट फ्लाइट जोडेर अपग्रेडिङ टुरिस्टहरू पनि लिएर आउने तर्फ चाहिँ लाग्नुपर्छ।
6: यस वर्ष भारतीय पर्यटकको उच्च आगमनले पोखरामा सवारी पार्किङ, कम खर्चमा घुम्न आउने धार्मिक पर्यटक मैत्री आवास व्यवस्थापन लगायतका क्षेत्रमा चुनौती थपिएको पोखराका पर्यटन व्यवसायीले बताएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
0: अब अन्तिममा एउटा प्रसंग संक्षेपमा, बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा पूर्व मन्त्रीद्वय टोप बहादुर रायमाझी र बालकृष्ण खाँड सहित 23 आरोपितलाई काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको अदालतका एक अधिकारीले बताएका छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासले केही बेर अघि उक्त फैसला सुनाएको सूचना अधिकारी शिव खटिवडाले बीबीसीलाई बताए। उनले भने
12: यसको चाहिँ हाम्रो तीनवटा मुद्दा चल्दैथ्यो यस अदालतमा, यो मुद्दामा चाहिँ विगत तृतीय राज्य विरूद्ध कसुर ठगी र संगठित अपराध अथवा मतिया तर्फ कसुरमा सफाइ पाउने भनेपछि यसमा सफाइ पाउने प्रतिवादीहरू चाहिँ रामशरण केसी, टंक कुमार गुरूङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशी बुढा छोकीले सफाइ पाउनुभयो। अरू प्रतिवादीहरूलाई चाहिँ कुनै न कुनै मुद्दामा चाहिँ कसुर ठहर भएको अवस्था छ। यही 2083 असारको 29 गते अर्को केसी चढ्छ, त्यो पेशीमा चाहिँ सजाय निर्धारणको बहसहरूको फैसला हुन्छ।
0: उनी थिए काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडा। यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
13: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
14: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम।
13: It's 9 p.m.

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 9 बज्यो।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी
1: बहिनी,
0: दिदी बहिनी,
1: रेडियो
0: दिदी बहिनी,
1: हामी
0: गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद। नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व। जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोल्याब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ।
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cinkhabar.com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद, सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गर्छ। कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकहरूका बारेमा बहस गर्दै पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ।
0: आजको कार्यक्रम हेलो सांसदमा भने लागू औषध नियन्त्रण ऐन 2033 कार्यान्वयनको अवस्था, ऐन संशोधनको आवश्यकता र नागरिक सहभागिताका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दैछौ। यो ऐन संशोधन, कार्यविधि निर्माण लगायतका बारेमा पटक पटक सरकारवाला बीचमा छलफल भए पनि निर्णायक बहस र संवाद हुन सकेको छैन।
1: लागू औषध नियन्त्रण ऐन 2033 कुनै व्यक्तिले लागू औषध सेवन गरेको अवस्थामा वा ऐन उल्लंघन गरेको अवस्थामा कार्यवाहीका लागि सक्रिय हुन्छ। तर विज्ञ तथा सरकारवाला भनी लागू औषधको लतमा फस्नु अघि नै चेतना तथा सूचना आवश्यक परेकोमा जोड़ दिन्छन्। सीआईएनको फेसबुक पेजमा हामीले लागू औषध नियन्त्रणका बारेमा तपाईँको वरपर भएका राम्रा अभ्यास र लागू औषध नियन्त्रणका लागि सरकार र सरकारवालालाई तपाईँको सुझाव के छ भनेर सोधेका छौं। हामीले 37 भन्दा धेरै विचार तथा प्रश्न प्राप्त गरेका छौं। ती मध्ये केही प्रतिनिधिमूलक विचार तथा जानकारी यहाँ सुनाउँदैछौ।
0: सुरेश विदारी लेख्नुहुन्छ, समस्या समाधानका लागि योजनाबद्ध कार्यक्रम ल्याउनु पर्नेमा सरकारवालाको ध्यान छैन। मधेसमा लागू औषधको समस्या जटिल बन्दै जाँदा सरकारवालाको ध्यान पुग्न सकेको छैन। युवा पुस्ता लागू औषधको दलदलमा फँसेका छन्।
1: कविता थापा विद्यालय विश्वविद्यालय तहका विद्यार्थीलाई सचेतना अभियान सञ्चालन गर्दा राम्रो हुने सुझाव दिनुहुन्छ। जेपी भट्टको विचार यस्तो छ, रक्सी चुरोट गुटखा बन्द गर्नुपर्छ।
0: बुढथापा पदमको विचार भने यस्तो छ, लागू औषध नियन्त्रणका लागि सीमामा कड़ा निगरानी, विद्यालय कलेजमा नियमित सचेतना कार्यक्रम र प्रयोगकर्तालाई उपचार तथा पुनर्स्थापनाको सहज व्यवस्था आवश्यक रहेको बताउनुहुन्छ। लागू औषधको तस्करी गर्ने मुख्य गिरोह र आपूर्तिकर्तामाथि कड़ा कानूनी कार्यवाही हुनुपर्ने र हरेक स्थानीय तहमा निशुल्क परामर्श, पुनर्स्थापना, रिहाब सेवा र युवालाई रोजगारी तथा सिपमूलक तालिमको व्यवस्था गरिनुपर्ने उहाँले भन्नुभएको छ।
1: लागू औषधको नियन्त्रणका लागि तपाईँको वरपर भएका कुनै राम्रा काम वा अभियान बारेमा कृपया कमेन्टमा लेख्नुहोस्। यो स्टाटसमा डम्बर कुमार दाहालले लेख्नु भएको छ, लागू औषध नियन्त्रणमा सम्पूर्ण जिल्ला, नगर, गाउँ, टोल, बस्तीका नेपाली जनतालाई सचेत गराएर उनीहरूकै पहलमा लागू औषध नियन्त्रण गर्न दरिलो सक्रियताको आवश्यक पर्दछ। जब जनता जगाउन सकिँदैन विकराल स्थिति सृजना हुन्छ।
0: एमजी मगर लेख्नुहुन्छ, हाम्रो समुदायमा लागू औषध विरूद्ध सचेतना अभियान सञ्चालन गरिएको छ। विद्यालय, अभिभावक र स्थानीय निकायको सहकार्यमा सचेतना कार्यक्रम तथा र्याली आयोजना गरिन्छ। यसले युवाहरूलाई लागू औषधबाट टाढा रहन प्रेरित गरेको छ।
1: गणेश ओली लेख्नुहुन्छ, मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र हुरिक नेपालले वीरेन्द्रनगर नगरपालिका सुकेतको शिव मावि धुलियाबीठ र गंगामाला आधारभूत विद्यालयमा अभिभावक सचेतना कार्यक्रम असार 8, 9 र 10 गते सम्पन्न गरेको छ। सो कार्यक्रममा कुल 210 जनाको सहभागिता रहेको थियो।
0: विविध विष्ट मगरले रूकुम पश्चिममा गाँजाको व्यापार अनि ड्रग्सको व्यापार धेरै हुँदै गएको छ, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी भित्री रहेको छ, सरकारवालाको ध्यानाकर्षण कहिले पुग्छ भनेर सोध्नु भएको छ।
1: सरकारले गरेका अध्ययन र राखेका विवरण अनुसार नेपालमा लागू औषध प्रयोगकर्ता वार्षिक 5.06% बढ़दै गएका छन्। पछिल्लो तथ्याङ्कले 1,63,000 भन्दा बढ़ी लागू औषध प्रयोगकर्ता पुगेको र एक वर्षमै 7,000 भन्दा बढ़ी पक्राउ परेका छन्। यस्तो अवस्थामा समस्या समाधानका लागि के गर्नुपर्छ? लैंगिक यौनिक अल्पसंख्यक युवा किशोरी तथा सरकारवालाको विचार अब सुनौ।
2: म प्रसु निलेरा समाजलाई रिप्रेजेन्ट गर्छु। हाम्रो एलजीबीटीआईक्यू कम्युनिटी चाहिँ यो कुराबाट चाहिँ अछुतो चाहिँ छैन। एक त सरकारको सिस्टमेटिक डिस्क्रिमिनेसन, परिवारको रिजेक्सन अनि सोसियो इकोनोमिक समस्याले गर्दाखेरिमा चाहिँ परिवारबाट बाहिर बसेपछि चाहिँ कसको आशमा बस्नु हुँदो रहेछ त भन्दाखेरि कसको आश रहेछ उहाँहरूको, कसको आड रहेछ त भन्दाखेरि ड्रग युजको। सबैको त भन्न मिल्दैन, धेरैजनाको चाहिँ हाम्रो समुदायको साथीहरूको यस यो पाइएको छ। विद्यमान कानूनहरूले चाहिँ स्वास्थ्य केयर भन्दा पनि कानूनी कार्यवाहीको रूपमा पनि अलिकति लानुपर्छ कि भन्ने हिसाबमा चाहिँ मलाई लाग्छ। यो कानूनलाई चाहिँ यस्तो कानून ल्याउन पर्यो जुन कानूनले चाहिँ विद्यालयदेखि लोकल लेभललाई चाहिँ कसरी स्ट्रेन्थेन गर्ने, हाम्रो संघीय स्तरबाट मात्रै नभइकन लोकलमा पनि एकदमै जानुपर्छ जस्तो मलाई लाग्छ।
3: सम्पूर्णमा नमस्कार, म क्षितिज पौडेल, हाल राष्ट्रिय परिषद जलवायु तथा वातावरण क्षेत्रमा कार्यरत युवा सञ्जालको सदस्य, कानूनको विद्यार्थी। नयाँ प्रकारका लागू पदार्थलाई चाहिँ छिटोभन्दा छिटो चाहिँ समावेश गरिनुपर्छ। हालको अस्पष्टता, फरक प्रकृति को व्यक्तिलाई एउटै दृष्टिकोणबाट चाहिँ हेर्ने अवस्था सिर्जना भएको छ, जसले गर्दाखेरि चाहिँ आधुनिक न्याय प्रणालीको चाहिँ सिद्धान्तहरूसित चाहिँ मेल खान गएको छैन। यसले चाहिँ अपराधको प्रकृति, मात्रा जुन हामी मनसाय भन्छौं, तथा संलग्नताको आधारमा फरक फरक कानूनी व्यवस्था गरिनुपर्छ। सरकारी वकिलको दृष्टिकोणबाट चाहिँ चेन अफ कस्टडी चाहिँ कायम नहुनु, फोरेन्सिक प्रतिवेदनमा ढिलाइ हुनु, प्रभावकारी अभियोजनमा चाहिँ चुनौती सिर्जना गरेको छ। सरकारी वकिलको पनि भूमिका चाहिँ त्यसमा अलिक प्रभावकारी रूपमा चाहिँ राखिदिन म अनुरोध गर्छु। प्राकृतिक र कृत्रिम लागू पदार्थ बीच चाहिँ वैज्ञानिक आधार फरक सदाएको व्यवस्था नगर्दाखेरि चाहिँ डिफरेन्ट ग्राभिटी अन डिफरेन्ट सेन्टेन्सिङको सिद्धान्तलाई चाहिँ कानूनी रूपमा संस्थागत गर्न सकिएको छैन। राज्यको क्षमता चाहिँ जति मान्छेलाई जेलमा कोच्यो त्यो चाहिँ राज्य त एउटा सक्षम हो भन्ने दृष्टिकोणले चाहिँ जानु हुँदैन।
0: कसरी यो लागू औषधको कुरालाई प्रिभेन्सन गर्ने भन्ने मात्र भन्दा पनि अब चाहिँ हामीले किन यो भइरहेछ भन्ने कुरालाई पनि क्वेशन रेज गर्नुपर्छ जस्तो लाग्छ। त्यसको साइकोलोजिकल आस्पेक्टहरूलाई पनि अझै धेरै हामीले खोतल्नुपर्छ जस्तो मलाई लाग्छ। इन्भेस्टमेन्ट चाहिँ इन प्रिभेन्सन चाहिँ हुनु पर्यो, जसले गर्दाखेरि एउटा बच्चाबाट सुरु भइरहेछ त्यो इमोसनल हेल्थका कुराहरू, एउटा क्वालिटी फ्यामिलीका कुराहरू आइरहेछ, बच्चाहरूलाई चाहिँ लाइफ स्किलका कुराहरू पनि हामीले सिकाउन सक्यो भने चाहिँ त्यो अहिले हामीले जति खर्चको लागि रिहाब सेन्टर्सहरू बनाइरहेछौँ त्यो खर्च चाहिँ अहिले पनि हामीले कम गर्न सक्छौँ भन्ने पनि हो। स्कुल्सहरू छँदैछ, त्यो सँगसँगै प्राइमरी हेल्थ केयरका कुराहरू त्यहाँ पनि हामीले काम गर्न सक्छौँ। एउटा व्यक्ति फर्स्ट छ भने ऊ रिकभर पनि हुन सक्छ नि त, कम्प्यासनेट केयर चाहिँ छ कि छैन त, कल्चरको कुरा, रिलिजनको कुरा होइन, र हाम्रो पियर प्रेसरको कुरा जुन सरहरूले भन्नुभयो स्कुलमा, सो हाम्रो कल्चरल आस्पेक्टबाट पनि त्यो रिसर्चहरू, एउटा रिसर्च गर्ने संघ संस्थालाई हजुरहरूले त्यसमा पनि इन्भेस्ट गर्न सक्नुभयो भने द्याट वुड बी हाम्रो लागि चाहिँ अहिले नै यो प्रिभेन्सनको एउटा टास्क हुन सक्छ।
4: एउटा चाहिँ परामर्श कक्ष हुनु पर्यो प्रत्येक समुदायमा, जुन सानो सानो काम गर्न सक्छौँ हामी, जस्तो परामर्श कक्ष हुनु पर्यो। प्राइभेट सेक्टर अथवा कुनै संस्थाहरूले गरेको जुन यो हाम्रो जुन पुनर्स्थापना केन्द्रमा त इनफ छैन, र स्थानीय सरकार र सम्पूर्ण ठाउँबाट परामर्श कक्ष, पुनर्स्थापना कक्ष, पुनर्स्थापना केन्द्र सबै हुनु पर्यो। घर परिवार समुदायबाट यी समस्याहरूलाई चाहिँ एड्रेस गरेर चाहिँ माथिसम्म लान्छ। सानसानो कामहरूबाट नै धेरै ठूलो उपलब्धिहरू हुने गर्छ।
0: झण्डै 50 वर्ष पुरानो लागू औषध नियन्त्रण ऐन 2033 बदलिदो परिस्थिति अनुसार अपर्याप्त रहेकाले यसको तत्काल समीक्षा र परिमार्जन गर्नुपर्ने माग उठ्दै आएको छ। लागू पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस जुन 26 को अवसरमा काठमाडौँमा आयोजित छलफलमा सांसदहरूको प्रतिबद्धता र सरकारवालाको विचार सहितको छलफल चलाउँदै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
5: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कडा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला